0: विस्मरण समेत गराउनु भएको छ। गएको असोज महिनामा परेको उजुरीका आधारमा विभागले अनुसन्धान टोली गठन गरेको थियो। सम्पत्ति शुद्धिकरण विभागलाई देउबा दम्पतिको पत्र आजको अन्नपूर्णमा खबर छ।
1: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेसामा पनि सिप परीक्षण गर्ने भएको छ। आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। सिप परीक्षणका लागि $100 झण्डै 15,000 रूपियाँ शुल्क तोकिएको छ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाइ मान्यता आरपीएल बापत $50 शुल्क लाग्नेछ। गएको माघ 11 नेपाल र साउदी बीच श्रम सम्झौता भएको थियो। सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न दुई देशका कम्तीमा 6 सदस्यीय अधिकारी संलग्न रहेको संयुक्त प्राविधिक समिति व्यवस्था गरिएको छ। यसले सम्झौता कार्यान्वयनको अनुगमनदेखि मूल्याङ्कनसम्म गर्नेछ। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सूचना निकालेर साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको हो। सूचना अनुसार सिप परीक्षणका लागि श्रमिकलाई 3 पटकसम्म मौका दिइनेछ। यसमा अनुत्तीर्ण भएमा श्रमिक साउदी जान पाउने छैनन्। साउदीले यो कार्यक्रम सबै स्रोत देशमा लागू गरेको जनाएको छ। यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघले हिजो युवा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको ध्यानाकर्षण समेत गराएको छ। कान्तिपुर दैनिकमा खबर छ। यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई नियन्त्रणमा लिएको छ। राहदानी खरिदको ठेक्का सम्बन्धी अनियमितता अनुसन्धानका क्रममा अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो। अख्तियारको टोलीले अर्याललाई सोमबार बेलुका धनगढ़ीबाट काठमाडौँ आउने क्रममा तिरुवनन्तराष्ट्रिय विमानस्थलबाट समातेको थियो। त्यसपछि केसी पक्राउ परेका हुन्। राहदानी खरिदसँग सम्बन्धित अनियमिततामाथि अनुसन्धान गर्ने सिलसिलामा उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। विशेष अदालतले महानिर्देशक अर्याल र निर्देशक सुनिल कुमार केसीलाई 4 दिन थुनामा राख्न हिजो अख्तियारलाई अनुमति दिएको छ। यसै गरी विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमलाई भ्रष्टाचार मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र दिल्ली रत्न श्रेष्ठको इजलासले गौतमलाई थुनामा पठाउने आदेश गरेको हो। पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा दायर भएको मुद्दामा बयान दिन उनी अदालतमा उपस्थित भएका थिए। क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित गौतम विरूद्ध पनि अख्तियारले भ्रष्टाचार अभियोग मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमसँग 6,73,79,648.59 रूपियाँ असुल उपर गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।
0: औषधि व्यवस्था विभागले एकैपटक 5,000 भन्दा बढी औषधि पसलहरूको दर्ता रद्द गरेको छ। नियमानुसार नवीकरण हुन नआएका 5,302 औषधि पसलको एकै दिन दर्ता खारेज गरिएको हो। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले औषधि ऐन 2035 दफा 11 भएको संशोधित व्यवस्था अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलको दर्ता प्रमाणपत्र स्वत रद्द भएको जानकारी गराउनु भएको छ। नवीकरण नगरिएका औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र तथा प्रमाणपत्रहरू स्वत रद्द हुने व्यवस्था ऐनमा रहेको छ। 28 जेठ 2083 नवीकरण म्याद समाप्त भएका र तोकिएको अवधिभित्र नवीकरण नगरेका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वत रद्द भएको हो। 8 महिना अघि बनेको नियमावलीको संशोधित व्यवस्था अनुसार विभागले तोकेको समयभित्र दर्ता हुन नआएकाहरूलाई खारेज गर्न सक्ने व्यवस्था छ। विभागका अनुसार देशभर 26,300 फार्मेसी रहेका छन्। आजको नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा एलनिनोका कारण खडेरीको जोखिम र गर्नुपर्ने पूर्व तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capitalको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capitalको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। Better appliances, बेचर को बानी लाग्छ।
5: नेपाल बैंक लिमिटेड।

0: का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कानून भन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की, कानूनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना, नेपाल फर्कने सहज वातावरण बनाइदिन देउबा दम्पतिको सरकार समक्ष आग्रह, साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रुपैयाँ भार, राहदानी विभाग का महानिर्देशक र निर्देशक पक्राउ, नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक गौतमलाई भ्रष्टाचार मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश, एकैपटक 5,000 भन्दा धेरै फार्मेसीको दर्ता खारेज लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। आज विश्व खडेरी विरुद्ध संघर्ष दिवस बढ्दो मरूभूमिकरण र खडेरी विरुद्ध जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ। आज खडेरीका कारण हुन सक्ने खाद्य असुरक्षादेखि वातावरणीय मुद्दाहरूबारे चर्चा गर्दै गर्दा केही दिनअघि विकास भएको एल निनोका कारण यस वर्ष नेपालमा पनि खडेरीको जोखिम बढाएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओका अनुसार यही जुन 11 तारिक अर्थात 6 दिनअघि एल निनो विकास भएको हो। यसपटक सुपर एल निनोका रूपमा विकास भएर चरम खडेरी ल्याउन सक्ने डब्ल्यूएमओको चिन्ता छ। एल निनोको असर नेपालमा चाहिँ कस्तो पर्न सक्छ त? थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
3: विश्वभर तापक्रम र वर्षाको सन्तुलनलाई प्रभाव पार्ने मौसमी प्रणालीका मुख्य दुई कारण छन् एल निनो र लानिना। सरल भाषामा भन्नुपर्दा यो प्रशान्त महासागरको पानी असामान्य रूपमा तात्ने वा चिसिने प्रक्रिया हो। समुद्रको पानी सामान्य भन्दा धेरै तात्यो भने त्यसलाई एल निनो भनिन्छ। त्यसको उल्टो प्रशान्त महासागरको पानी असामान्य रूपमा चिसो हुने प्रक्रियालाई लानिना भनिन्छ। अहिले एल निनो अर्थात् प्रशान्त महासागरको पानी असामान्य रूपमा तातेको अवस्था हो। यसमा समुद्रबाट उठेको तातो बाष्पले दक्षिण एसियाली मनसुनी प्रणालीलाई समेत कमजोर बनाउँछ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल एल निनोको प्रभाव नेपालमा स्पष्ट देखिने गरेको बताउनुहुन्छ।
4: 1981 2020 हाम्रो आफ्नै अध्ययनमा एल निनो वर्षहरूमा 20% चाहिँ पानीको मात्रा घटेको हामीले पाएका छौँ र यसमा चाहिँ फेरि चौतर्फी अलिक बढी चासोको रूपमा अहिले हेरिएको छ। कतै अहिलेको एल निनो चाहिँ अधिक शक्तिशाली हुने र यो चाहिँ 1877 एल निनोले चाहिँ चरम भोकमरी सिर्जना गरेको थियो भनिन्छ, होइन? अब त्यो स्थितिमा त पुर्याउँदैन भन्ने किसिमको एउटा चासो रहेको छ।
3: यसअघि सन् 1982, सन् 1997 र सन् 2015 पनि शक्तिशाली एल निनो विकास भएका थिए। तर यसपालि विकास भएको एल निनो यसअघि सन् 1877 विकास भएको जस्तै सुपर एल निनो हुन सक्ने धेरै बिग्रेको चिन्ता छ। त्यस्तै यसपालि मनसुनभित्र नै केही ढिलाइ भएको छ, तर यसमा भने एल निनो भन्दा पनि अरू प्रभावको कारण हुन सक्छ। प्रशान्त महासागरमा विकास भएको एल निनोको प्रभाव नेपालमा देखिन केही समय लाग्ने भएकोले साउन भदौमा सुक्खा ल्याउन सक्छ।
4: एल निनो सुरु भइसकेपछि त्यसको प्रभाव हामी कहाँ पर्ने चाहिँ एउटा ल्याग टाइम हुन्छ, होइन? अहिलेको स्थितिमा चाहिँ जुलाईमा भन्दा हाम्रो चाहिँ अगस्त र सेप्टेम्बरमा एल निनोले बढी सुक्खा हुने देखाउँछ।
3: एल निनोको प्रभाव यो मनसुनमा मात्र होइन, आउँदो हिउँदमा पनि देखिन सक्छ। विश्व मौसम संगठनका अनुसार सन् 2027 यसको प्रभाव अझै बढ्न सक्ने भएकाले आउँदो हिउँद र प्री मनसुनमा पनि खडेरीको जोखिम उत्तिकै रहन्छ।
4: यो मनसुन चाहिँ कमजोर हुने र कम वर्षा हुने भन्दै गर्दाखेरि फेरि अब आउने पोस्ट मनसुन अथवा चाहिँ आउने हिउँद पनि यसबाट प्रभावित हुने चाहिँ हामी देख्छौँ। किन भन्दा यसको प्रभाव 2026 र 27 सम्म हुने आकलन गरिएको छ।
3: विज्ञहरूले बितेका केही महिनादेखि अत्यधिक चिन्ता व्यक्त गरिरहेको एलिनो केही दिन अघि विकास भइसकेको छ। हुन त थप विकास हुँदै जाँदा अहिले अनुमान गरेको जस्तो सुपर एलिनो नहुन सक्छ, तर देखिने सम्भावना पनि उत्तिकै रहेकाले अहिले नै पूर्व तयारी गर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलको सुझाव छ।
4: सिड ब्याङ्क चाहिँ पालिकाले एउटा बनाइराख्यो भने, जस्तै विषम परिस्थितिसँग जुद्धाखेरि कुनै हामीले बिउ लगाएको नउम्रिन सक्यो नि त, त्यो अवस्थामा चाहिँ विकल्प दिनको लागि चाहिँ विभिन्न बाली नालीको दिन सकियो। त्यसपछि अर्को चाहिँ सिँचाइको प्रबन्ध चाहिँ हामीले कुन रूपमा गर्न सक्छौँ, एउटा चाहिँ हामीले आफ्नो गाउँपालिका अथवा वार्डमा एउटा नक्साङ्कन, जस्तै यो सुक्यो भने विकल्प के त, जस्तै एउटा इनार छ ठुलो इनार, त्यो इनार सुकेको अवस्थामा अर्को कुन ठाउँमा चाहिँ पानीको स्रोत छ, अर्को खोला सुक्दाखेरि त्यसको विकल्प के, त्यो विकल्प हामीले त्यसरी हेर्नु पर्यो। अर्को चाहिँ हामीले जल संरक्षण गर्नको लागि चाहिँ पानीलाई बचाउनु पर्नेछ, सिँचाइमा पनि त्यो धेरै पानी खेर जान नदिने, जस्तै हामी चाहिँ थोपा सिँचाइ भन्छौँ नि होइन, त्यतातिर कसरी हामी जान सक्छौँ। अर्को भनेको चाहिँ पोखरीहरू चाहिँ हामीले निर्माण गरेर चाहिँ त्यो कामहरू, जस्तै त्यस्ता क्षेत्रहरू पहिचान गर्नु पर्यो पालिकाहरूले चाहिँ, त्यो सक्छ स्थानीयले चाहिँ। अनि अर्को चाहिँ किसानलाई चाहिँ मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो, त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो उम्रेन भनेपछि तत्काल राहतको लागि राहतको निर्माण गरेर उसलाई कति दिने त, किन भन्दा उ त बाँच्नु पर्यो नि पहिला चाहिँ।
3: सन् 1877-78 सुपर एलिनोले विश्वभर भीषण खडेरी र अनिकाल निम्ताएको थियो। 18 महिनासम्म चलेको एलिनोका कारण एसिया अफ्रिकाका साथै ब्राजिल जस्ता देशले खडेरी र अनिकाल भोग्दा 5 करोडभन्दा बढी मानिसले ज्यान गुमाएको अनुमान छ, जसलाई मानव इतिहासमै परेको सबैभन्दा भयावह वातावरणीय विपत्ति मानिन्छ। आशा गरौँ यसपालिको एलिनोको प्रभाव त्यही रूपमा देखिँदैन, तर सम्भावनाको सुई त्यतातिर पनि देखिएकाले सरकारले तयारी तीव्र बनाउनुपर्छ।
1: त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, देशका 50% भन्दा धेरै सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी अध्ययन गर्छन्। यसले स्पष्ट देखाउँछ गाउँका विद्यालयमा विद्यार्थीको चरम अभाव। गाउँबाट बढ्दो बसाइसराइ र गुणस्तरीय शिक्षाका लागि सहर पस्ने प्रवृत्तिका कारण गाउँका सामुदायिक विद्यालय रित्तिँदै गएका छन्। विद्यार्थीलाई गाउँकै विद्यालयमा आकर्षित गर्ने सरकारको नीति र कार्यक्रम नआए आउँदा दिनमा यो समस्या झनै विकराल बन्ने शिक्षाविदहरू बताउँछन्। गाउँका विद्यालय माधम बन्द हुँदै एक आपसमा गाविन थालेपछि गाउँको पहिचान समेत मेटिँदै जान थालेको छ। गाउँका विद्यालय रित्तिँदै सहरमा भने भर्नाकै समस्या शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निःशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
7: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्ण बिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधि युक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
5: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ, समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा। हरेक बिहीबार र शुक्रबार राति 8 बजे मात्र विश्वमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। टिकटकमा पारु कलेक्सन चलाउने काठमाडौँकी पारु घिमिरेले 2 महिनामा 375 थान पहिरन देशभरका विभिन्न सहरमा बेचिसक्नु भएको छ। उहाँले सामान पठाउनु अघि वा बेचेपछि मोबाइल ब्याङ्किङ मार्फत ग्राहकसँग पैसा लिनुहुन्छ। आफूले होलसेलबाट सामान किन्दा पनि डिजिटल माध्यमबाटै भुक्तानी गर्नुहुन्छ। पारुले जस्तै प्रविधि प्रयोग गरेर गरिने वित्तीय कारोबार नै वित्तीय प्रविधि अर्थात् फिनटेक हो। यी सेवा खल्ती कनेक्ट आइपिएस फोन पे इजी लोन प्रभु मनी ट्रान्सफर डिजिटल टिग टिएमएस जस्ता सेवा वित्तीय प्रविधिका उदाहरण हुन्। यिनले बैङ्कसम्म पुग्नुपर्ने र लाइन बस्नुपर्ने झन्झट हटाइदिएको छ। खाता खोल्नेदेखि सेयर कारोबार अनलाइन बुकिङ अनलाइन टिकटिङ भिडियो केवाईसी खाता बन्द गर्ने जस्ता सेवा वित्तीय प्रविधिले नै सम्भव तुल्याएका छन्। व्यवसायहरूको दैनिक कारोबार डिजिटल बिलिङ र अकाउन्टिङ सिस्टम निर्माण गर्ने वित्तीय प्रविधि कम्पनी आइएमएस सफ्टवेयर प्रणालीका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारका अनुसार नेपालमा COVID-19 महामारीपछि नगद रहित कारोबार तीव्र बनेको हो। अहिले सर्वसाधारण गोजीमा नगद नहुँदा पनि सामान किन्न सक्ने भएका छन्। उहाँ भन्नुहुन्छ, फोन पे वा नेपाल पे जस्ता प्रविधिले नेपालबाट विदेशी नै पैसा पनि जोगाएका छन् र कारोबारलाई पारदर्शी बनाएका छन्। नेपालमा फिनटेक अन्तर्गत डिजिटल भुक्तानीको जग बसिसकेको F1 सफ्टका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष शर्मा पनि बताउनुहुन्छ। F1 सफ्टले नै सन् 2009 नेपालको पहिलो वालेट एवं पेमेन्ट गेटवे यी सेवा विकास गरेको थियो। अहिले 22 मोबाइल वालेट सञ्चालनमा छन्। डिजिटल वालेट र मोबाइल ब्याङ्किङ एप जस्ता वित्तीय प्रविधिले व्यक्तिको कारोबारको तथ्याङ्क राख्ने र त्यही तथ्याङ्कका आधारमा बैङ्कले बिना धितो कर्जा दिने सुविधा ल्याइसकेका छन्। फैलिँदै वित्तीय प्रविधि बढ्दै डिजिटल कारोबार कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। फ्रान्समा चलिरहेको G7 शिखर सम्मेलनमा इरान अमेरिका सम्झौता प्रमुख एजेन्डा बनेको छ। विश्वका 7 प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले यो सम्झौताको स्वागत गर्दै कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मेलनको क्रममा इरानसँग भएको सम्झौताको पूर्ण पाठ केही दिनभित्र नै सार्वजनिक गरिने बताउनु भएको छ। यद्यपि सम्झौताका कतिपय पक्ष अझै स्पष्ट नभएको र विशेष गरी लेबनानको विषय विवादको केन्द्र रहेको देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानले सम्झौताका लागि इजरायलले लेबनानबाट आफ्नो सैन्य उपस्थिति अन्त्य गर्नुपर्ने माग राख्दै आएको छ। तर अमेरिकी अधिकारीहरूले इजरायलको लेबनानबाट फिर्ती सम्झौतामा समावेश नभएको बताएका छन्। यसैबीच G7 नेताहरूले संयुक्त वक्तव्य मार्फत युक्रेनप्रति आफ्नो स्पष्ट समर्थन दोहोऱ्याएका छन्। नेताहरूले इरान अमेरिका सम्झौतालाई समर्थन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्ने बताएका छन्। साथै इरानसँग थप व्यापक र दीर्घकालीन कूटनैतिक समझदारी आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्। सम्मेलनका क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा विभिन्न अरब राष्ट्रका नेताहरूसँग पनि छलफल गर्नुभएको छ। G7 सम्मेलनमा भएका निर्णयहरूले युक्रेन युद्ध, मध्य पूर्वको सुरक्षा चुनौती तथा विश्व आर्थिक स्थिरता जस्ता प्रमुख अन्तर्राष्ट्रिय मुद्दामा सदस्य देशहरूबीचको साझा धारणा झल्काएको विश्लेषण गरिएको छ।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वेले विजयी सुरुवात गरेका छन्। नर्वेले इराकलाई 4-1 पराजित गरेको छ। नर्वेका एर्लिङ ह्यालान्डले 2 गरे। यस्तै क्रिस्टियन थर्स्टबेट्स र मार्टिन ओडेगार्डले 1-1 गरेका छन्। इराकका कप्तान आयमन हुसेनले 1 फर्काएका छन्। गैराती भएको खेलमा फ्रान्सले सेनेगललाई हराउँदै विजयी सुरुवात गरेको छ। न्युयोर्कको न्युजर्सी स्टेडियममा गैराती सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई 3-1 अन्तरले पराजित गर्दै महत्त्वपूर्ण 3 जोडेको हो। फ्रान्सको जितमा कप्तान केलियन एम्बापेले 2 गरे। खेलको पहिलो हाफ गोलरहित बराबरी भएकामा फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो। खेलको 66 मिनटमा माइकल ओलिसेको पासमा इम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि 82 मिनटमा एड्रियन राबिओटको पासमा ब्राडली बार्गालाले गोल थप्दै फ्रान्सको अग्रता 2-0 बनाए। इन्जुरी समयको 5 मिनटमा इब्राहिम म्यायले सेनेगलका लागि एक गोल फर्काए पनि त्यसको एक मिनटपछि एम्बापाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको जित पक्का गरे। यससँगै एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता समेत बनेका छन्। उनले राष्ट्रिय टोलीका लागि 79 खेलमा 58 गोल पुरा गर्दै ओलिभियर जिरुडोको 57 गोलको कीर्तिमान तोडेका छन्। विश्वकपमा एम्बापेको कुल गोल संख्या 14 पुगेको छ। विश्वकप फुटबलमा अहिले बिहान 7:45 साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्।
1: अब केही खबर संक्षेपमा। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष 82-83 कुल बजेट खर्चको संशोधित अनुमान बढाएको छ। अर्धवार्षिक समीक्षा मार्फत कुल बजेटको अनुमान संशोधन गर्दै 16,88,32 करोड खर्च हुने संशोधित अनुमान गरिएको थियो। तर जेठ 15 संसदमा पेश गरिएको आर्थिक वर्ष 83-84 बजेटको अनुसूचीमा संशोधित अनुमान 8 अर्बले बढाउँदै 16,96,32,00,00 पुर्याइएको हो।
2: नेपाली चिया निर्यातमा भारतले अवरोध गरेपछि पूर्वी नेपालका किसान उद्योगी र निर्यातकर्ता यति बेला निराश बनेका छन्। चिया निकासीको मुख्य सिजनमै भारतले अवरोध गरेका कारण यसपटकको उत्पादित चिया गोदाममा थन्किएको हो भन्ने चिन्ता व्यवसायीको छ। सरकारी तहमा कूटनीतिक पहलको कुरा भइरहे पनि ठोस परिणाम भने देखिएको छैन। नेपाल निर्यात व्यवसायी महासङ्घले प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेरै यो समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो। चिया अवरोधमा प्रधानमन्त्रीको साथ खोज्दै व्यवसायी आजको कारोबारमा खबर छ।
1: नेपाल भारत सीमा 10 गजा र सीमा स्तम्भहरूको अध्ययन सकेको संयुक्त फिल्ड सर्वे टिमका अधिकारीहरू पूर्वदेखि पश्चिमका सीमा स्तम्भ र त्यहाँ हुन सक्ने सम्पूर्ण गतिविधिमाथि निगरानी गर्न सेटेलाइट प्रणाली जीपीएस जडान गर्न सहमत भएका छन्। बाँके बर्दिया दाङ र कपिलवस्तुसँग सीमा जोडिएका क्षेत्रको 10 गजाको स्थलगत अवस्था अध्ययन तथा निरीक्षण सकेको 3 नम्बरको फिल्ड सर्वे टोलीको हिजो नेपालगञ्जमा सम्पन्न संयुक्त बैठकका अधिकारीहरूले 10 गजाको सुरक्षाका लागि जीपीएस जडान गर्न सहमत भएका खबर अन्नपूर्ण पोस्टले छापेको छ।
2: राजसभाको प्रदेश अधिवेशनमा सभापतिको उम्मेद्वार बनेका 4 सांसद पराजित भएका छन्। पार्टीका महामन्त्री कविन्द्र बुर्ला कोटीले जिल्ला र प्रदेश समितिमा नजान गरेको लिखित निर्देशन नमानी उम्मेद्वार बनेका सांसद पराजित भएका हुन्। राजसपा सुदूरपश्चिम प्रदेश सभापतिमा सांसद जनकसिंह धामी, बागमती सभापतिमा सांसद अच्युतम लामिछाने, गण्डकी प्रदेशका सभापतिमा सांसद राजन गौतम र लुम्बिनी सभापतिमा सांसद मन्जु भूषाल पराजित हुनुभएको खबर कान्तिपुरमा छ।
1: काया कैरनमा अब पालो उखानको
2: खेल्नेलाई भन्दा हेर्नेलाई मजा।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
2: कानुनभन्दा माथि मन्त्रीका बोली विधि पन्छाएर धम्की, कानुनी प्रक्रिया भन्दा बाहिरको भाषा प्रयोग गरेको भन्दै आलोचना।
1: साउदी जाने श्रमिकको सिप परीक्षण अनिवार्य, श्रमिकलाई थप 15,000 रुपियाँ भार, राहदानी विभागका महानिर्देशक र निर्देशक पक्राउ।
2: आज विश्व खडेरी विरुद्ध संघर्ष दिवस, यस वर्ष एल निनोका कारण खडेरीको जोखिम उच्च, पानी जोगाउनेदेखि राहतसम्मको पूर्व तयारी थाल्न विज्ञको सुझाव।
1: G7 शिखर सम्मेलन अमेरिका इरान शान्ति सम्झौतामा केन्द्रित, युक्रेनको समर्थन र रुसमाथि थप प्रतिबन्ध लगाउने सहमति।
2: र विश्वकप फुटबलमा फ्रान्स र नर्वेको विजयी सुरुवात, फ्रान्सका एम्बापेको कीर्तिमानी गोल, अहिले 7:45 अर्जेन्टिना र अल्जेरिया खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको, उसै पनि भिडभाड हुने सरकारी अस्पतालमा अहिले हप्ताको 2 दिन सार्वजनिक विदाले बिरामीलाई थप शास्ति दिएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना डाक्टरले भिडमै बिरामी जाँच गर्दैछन्, छेवैमा एक्सरे पनि छ। त्यो एक्सरे हेर्दै ती डाक्टरले सोध्दैछन्, कसको छाती हो यो? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: शुभ प्रभात गुरु आमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानु पर्छ गुरु आमा।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
2: राष्ट्रिय सम्मेलनले संघीयतालाई मजबूत बनाउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको भनाई। प्रदेशको थायी राजधानी व्यवस्थापनमा जोड। विभिन्न जिल्लाका सामुदायिक वन तथा ओडारबाट 20 थान भरुवा बन्दुक बरामद।
1: दाङको तुलसीपुरमा अतिक्रमित जग्गा खाली गर्ने प्रक्रिया शुरू। सल्यानमा ट्राक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गयो। प्युठानमा विद्यालयबाट फर्किँदा खोलामा बगेर एक बालकको ज्यान गयो, एक बेपत्ता।
2: र कर्णाली प्रदेश सरकारद्वारा 79 स्थानीय तहलाई 5.5 अर्ब भन्दा बढ़ी बजेट विनियोजन। निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि 1200 भन्दा धेरैको उपचार। गर्मी बढ्दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नायकबोध राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
2: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेश सभाका विशेषाधिकार समितिहरू बीचको समन्वय, अनुभव आदान प्रदान र साझा सिकाइले संघीय लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताउनु भएको छ। लुम्बिनी प्रदेश सभाको विशेषाधिकार समितिको आयोजनामा शुरू भएको बागमती सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभाका विशेषाधिकार समितिका सभापति र सदस्यहरूको राष्ट्रिय सम्मेलनलाई हिजो उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यो सम्मेलन संघीयता मजबूत बनाउने कोसे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभएको हो। प्रदेशहरू स्वायत्त र सक्षम रहेको उल्लेख गर्दै उहाँले अन्तर्संवाद र अनुभव आदान प्रदानबाट रहेका कमी कमजोरीहरू हटाउन सहयोग पुग्ने बताउनु भएको छ। मुख्यमन्त्री आचार्यले प्रदेश सरकार जनताको साथी र सारथीका रूपमा स्थापित भएको बताउँदै प्रदेशहरूले सीमित स्रोत साधनका बीच पनि उल्लेखनीय प्रतिफल दिएको बताउनुभयो। प्रदेश सरकारले चालू खर्चको तुलनामा दोब्बर पुँजीगत खर्च गर्दै विकास निर्माणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै संघीयता विरूद्ध फैलाइएका भ्रम र अपवाहलाई तथ्यका आधारमा खण्डन गर्न विशेषाधिकार समितिहरू सफल हुने अपेक्षा व्यक्त गर्नुभएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय तथा अन्य प्रदेश गौरवका आयोजनाहरूमा सफलतापूर्वक अघि बढ़िरहेको उहाँले बताउनुभयो। प्रदेश सरकारका मन्त्रालयको संख्या 12-8 झारी प्रशासनिक खर्च नियन्त्रण र कार्य सम्पादनमा सुधार ल्याउने गरी कामहरू अघि बढ़ेको पनि उहाँले बताउनु भएको छ। विशेषाधिकार समिति लुम्बिनी प्रदेश सभाका सभापति गिरधारी लाल नेउपानेले प्रस्तुत गरेको अवधारणा पत्रमा प्रदेश सभाको गरिमा, स्वतन्त्रता, प्रभावकारिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउन विशेषाधिकार समितिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ। सो अवसरमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले संघीयता सफल बनाउन प्रदेश संरचनालाई थप बलियो बनाउनु पर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खान केसी, संविधान सभा सदस्य खिमलाल देवकोटा, बागमती प्रदेश विशेषाधिकार समितिकी सभापति मायादेवी शर्मा, सुदूरपश्चिम प्रदेश विशेषाधिकार समितिका सभापति तुलसी देवकोटा लगायतले आफ्नो धारणा राख्नु भएको थियो। विशेषाधिकार समितिका सदस्य अम्बिका काफले, निमा गिरी र सम्मेलनमा तिनै प्रदेशका विशेषाधिकार समितिका सभापति, सदस्य, प्रदेश सभा पदाधिकारी, विज्ञ र कर्मचारीहरूको सहभागिता रहेको छ।
1: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 एघार महिनाको अवधिमा विकास बजेट जम्मा 44% मात्रै खर्च गरेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म 44.5 9.2% विकास बजेट खर्च भएको प्रदेशले लेखा नियन्त्रक कार्यालय राप्ती उपत्यका देउखुरीले जनाएको छ। पुँजीगततर्फ 23,47,14,65,000 रूपियाँ बजेट रहेकोमा 10,54,27,68,565 रूपियाँ मात्रै खर्च भएको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्म चालूतर्फ 50.67% बजेट खर्च भएको छ। चालूतर्फ 15,43,85,35,000 रूपियाँ बजेट रहेकोमा 7,82,20,75,083.54 खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। चालूतर्फको 6,33,79,47,226.58 बाँकी छ। लुम्बिनी प्रदेश सरकारको चालू र पुँजीगततर्फको खर्च 47.20% भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। प्रदेश सरकारको चालू आर्थिक वर्षका लागि 38,91,00,00,000 बजेट रहेको छ।
2: यसै गरी लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा दाङमा थायी राजधानी व्यवस्थापनदेखि प्रादेशिक अस्पताल स्तर उन्नतिसम्मका विषय समेटिएका छन्। सोमबार प्रदेश अर्थमन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा पेश गरेको बजेट वक्तव्यमा दाङको राप्ती उपत्यका देउखुरीमा प्रदेश राजधानी व्यवस्थापन र निर्माणको दोस्रो चरणको कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसै गरी प्रदेश राजधानीभित्र संसदीय समितिका भवन र अन्य आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। यसै गरी प्रदेश राजधानी गुरूयोजना अनुरूप राजधानीभित्रका प्रमुख सड़कको रेखाङ्कन र आधारभूत संरचना निर्माणका लागि

0: अस्पताललाई 200 शैयाको अस्पतालमा स्तर उन्नति गर्न 4 करोड़ रूपियाँ विनियोजन गरिएको छ। दाङको महत्वपूर्ण सिंचाई प्रणालीका रूपमा रहेको प्रगन्ना कुलो लगायतका सिंचाई प्रणालीको सुदृढीकरण, दिगो व्यवस्थापन र सञ्चालनका लागि 15 करोड़ रूपियाँ विनियोजन गरिएको अर्थमन्त्री कार्कीले बताउनु भएको छ।
1: हिजो आज तुलसीपुर 13 को बखरिया गाउँ हराभरा छ। लटरम्मा फलेका बेमौसमी तरकारी खेतीले उक्त गाउँ रहर लाग्दो देखिन्छ। सामान्यतया बुझ्दा प्रतिकूल मौसममा पनि अनुकूल वातावरण सृजना गरेर उत्पादन गरिने तरकारीलाई बेमौसमी तरकारी भनिन्छ, तर यस्तो गर्नु सहज भने छैन। यद्यपि मेहनत गर्ने हो भने आफ्नै गाउँठाउँमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् बखरियावासी। त्यो पनि हरियो सुन फलाएर। आज बखरियावासीको मेहनतको स्वाद महेन्द्रनगर, वीरेन्द्रनगर, नेपालगंज, बुटुल, भैरुवा लगायत देशका विभिन्न शहरले चाख्न पाइरहेका छन्। नवराज रावत बखरियाका थाई बासिन्दा हुनुहुन्छ। बखरियामा व्यावसायिक तरकारी खेतीको शुरूआत गर्ने रावत नै हुनुहुन्छ। 2064 सालबाट व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएका रावतले अहिले पनि 1.5 बिघा क्षेत्रफलमा बेमौसमी तरकारी खेती गरिरहनु भएको छ। विगतमा आफूले व्यावसायिक तरकारी खेती शुरू गर्दा संघर्ष सम्झदा र अहिले बेमौसमी तरकारी खेतीको हब बनेको बखरिया देख्दा आफू निकै खुशी भएको बताउनुभयो। आफूले तरकारी खेतीबाट भाव घटबटका आधारमा वार्षिक 8 देखि 10 लाखसम्म आमदानी गर्दै आएको बताउनु भएको छ। बखरियामा तरकारी खेतीको राम्रो सम्भावना देखेपछि रूकुमका हिमराज केसीले पनि 5 बिघा जमिन भाडामा लिएर व्यावसायिक रूपमा बेमौसमी तरकारी खेती गर्दै आउनु भएको छ। तरकारी खेतीबाट केसीले आफू स्वरोजगार हुनुभएको छ भने दैनिक 15 जनासम्मलाई रोजगारी समेत दिँदै आउनु भएको छ। आफूले उत्पादन गरेको तरकारी अहिले महेन्द्रनगर, सुर्खेत, धनगढ़ी, बुटोल लगायतका शहरमा जाने गरेको र वार्षिक 55 लाख बराबरको कारोबार हुने गरेको उहाँको भनाइ छ। उहाँहरू मात्र होइन, हाल बखरियाका करिब 45 घर परिवारले 65 बिघा बढ़ी क्षेत्रफलमा तरकारी खेती गरिरहनु भएको छ। पछिल्लो समय तुलसीपुरमा 13 नम्बर वडाको बखरिया लगायत अन्य वडाका विभिन्न गाउँहरूमा सानो परिमाणमा हुने गरेको व्यावसायिक तरकारी खेतीलाई प्रवर्धन गर्न स्थानीय सरकारले कृषि विकास शाखा मार्फत विभिन्न कार्यक्रम ल्याएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्गाले बताउनु भएको छ। कृषकलाई प्रशिक्षण, प्राङ्गारिक मल उत्पादन गर्ने तालिम, विभिन्न शीर्षकमा अनुदान, अनुदानमा कृषि यन्त्र उपलब्ध गराउनुका साथै कृषि हाट बजारका लागि संरचना निर्माण गरेर बाह्य जिल्लाका व्यवसायीसँग जोड्ने काम समेत गरेको उहाँको भनाइ छ। आगामी बजेटमा पनि कृषि क्षेत्रलाई विगत भन्दा उच्च प्राथमिकतामा राखिने नगर प्रमुख खड्गाको भनाइ छ। व्यावसायिक तरकारी खेतीको हब बन्दै बखरिया, एकराज भण्डारीले लेखेको खबर आजको नयाँ पत्र राष्ट्रिय दैनिकमा तस्विर सहित प्रकाशित भएको छ।
0: लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष खोज तलाश अभियानका क्रममा विभिन्न सामुदायिक वन तथा जंगलका ओडाहरूबाट 20 वटा भरुवा बन्दुक बरामद गरिएको छ। अवैध हतियार नियन्त्रण गर्ने उद्देश्यले चलाइएको यो अभियानका क्रममा प्युठान, रूकुम पूर्व र दाङका विभिन्न स्थानहरूबाट ती बन्दुकहरू फेला परेका हुन्। जस अन्तर्गत प्युठानको सरमरानी गाउँपालिका 3 हंसपुर स्थित एक घरबाट एक थान तयारी अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरिएको छ। सो स्थानकै खडक सामुदायिक वनमा गरिएको खोजतलासका क्रममा लुकाएर राखिएको अवस्थामा थप 13 थान भरुवा बन्दुक बरामद भएको थियो, जसमा 10 थान तयारी अवस्थाका र 3 थान बिग्रेका रहेका छन्। यसै गरी रूकुम पूर्वको पुथा उत्तर गंगा गाउँपालिका एक शिशुरूम स्थित जंगलको ओडारबाट 1 थान तयारी अवस्थाको भरुवा बन्दुक बरामद गरिएको छ। सोही जिल्लाको सिस्ने गाउँपालिका 5 सिमल बोट स्थित चोरखोला जंगलको ओडारबाट 1 थान र सिस्ने गाउँपालिका 4 सानीभेरी नदी किनारबाट 3 थान भरुवा बन्दुक बरामद गरिएको छ। यसै गरी फेरा वनको ओडारमा भेटिएका बन्दुकहरूमध्ये 2 थान तयारी अवस्थाका र 1 थान बिग्रेको अवस्थामा रहेका थिए। यसै गरी यता दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका 13 जुमिल कुला लेडुवा सामुदायिक वनको झाडीमा लुकाएर राखेको अवस्थामा 1 थान व्यवहारिसे भरुवा बन्दुक पनि प्रहरले बरामद गरेको छ। विभिन्न स्थानका जंगल, झाडी र ओडारहरूबाट बरामद गरिएका जम्मा 20 थान भरुवा बन्दुकहरूमध्ये 16 थान चलाउन मिल्ने अर्थात तयारी अवस्थामा र 4 थान बिग्रेको अवस्थामा फेला परेका हुन्। यसै गरी उता कर्णाली प्रदेश अन्तर्गतको सल्यानमा पनि वनको ओडारमा लुकाई राखेको अवस्थामा 5 नाल अवैध भरुवा बन्दुक प्रहरले बरामद गरेको छ। जिल्लाको कालीमाटी गाउँपालिकाबाट बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। सोमबार बिहान 5

0: सोमबार बिहान कालीमाटी पाँच जुम खोला स्थित हरियाली सामुदायिक वन क्षेत्रको ओडारमा लुकाई छिपाई राखेको अवस्थामा पाँच नाल अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी समेत रहेका इन्सपेक्टर देवराज भट्टराईले जानकारी दिनुभएको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट स्यानी खालबाट खटिएको प्रहरी टोलीले संयुक्त रूपमा बन्दुक बरामद गरेको हो। यसअघि पनि सल्यान प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध भरुवा बन्दुक बरामद गर्दै आएको छ।
1: डाङको लमही नगरपालिकाको जग्गा वर्गीकरण तथा भूउपयोग नक्सा अध्यावधिको काम सकिएको छ। जग्गा वर्गीकरण तथा भूउपयोग नक्सा अध्यावधि गर्ने जिम्मेवारी पाएको समृद्धि इन्जिनियरिङ कन्सल्टेन्सी मार्फत तयार गरिएको अन्तिम प्रतिवेदन इन्जिनियर समीर गौतमले नगर प्रमुख जोगराज चौधरीलाई हस्तान्तरण गर्नुभएको हो। नेपाल सरकारले भूउपयोग ऐन तथा नियमावली कार्यान्वयन गर्दै जग्गा वर्गीकरण नगरेका स्थानीय तहमा किता काट प्रक्रिया रोक्दै आएको अवस्थामा लम्हीले समयमै आवश्यक प्रक्रिया पूरा गरी जग्गा वर्गीकरण तथा भूउपयोग नक्सा अध्यावधि गरेको छ। यो सँगै आगामी आर्थिक वर्षको साउन एक गतेदेखि लम्हीभित्र जग्गाको किता काट प्रक्रिया थप व्यवस्थित र निरन्तर सञ्चालन हुने भएको छ। लम्हीमा जग्गा वर्गीकरण तथा भूउपयोग नक्सा अध्यावधिक प्रिया स्मृति गजबरीले लेखेको खबर आजको गोरक्षा राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
0: दाङको इलाका प्रहरी कार्यालय तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका नौजना स्थानीयले जग्गा खाली गर्न शुरू गरेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुर र सोही स्थानमा बसोबास गर्दै आएकाहरू बीच भएको छलफलपछि उनीहरू आफैले जग्गा खाली गर्न थालेका हुन्। यी प्रकारले 12 जेठमा 15 दिने सूचना जारी गर्दै जग्गा खाली गर्न भनेको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा श्रेष्ठ दर्ता कायम भएको किता नम्बर 2683 को 1862.46 वर्ग मिटर जग्गा मध्ये उत्तरतर्फको दुई कठा जग्गा र सो जग्गामा निर्माण भएका नौवटा घर खाली गराउन थालिएको हो। स्थानीयका अनुसार इलाका प्रहरी कार्यालयले तोकिएकै स्थानमा सुरक्षित साथ सरसामानहरू पुर्याउन थालेको छ। उक्त स्थानमा दुई सुकुम्बासीको व्यवस्थापनको जिम्मा तुलसीपुर महानगरपालिकाले लिएपछि धमाधम संरचना भत्काउने काम शुरू गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभएको छ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
2: किसानहरूका लागि खुशीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98573-23971।
1: विश्रामपछि तपाईँलाई पुनः स्वागत छ। अब बाँकी खबर।
0: सल्यानमा ट्र्याक्टरको ताला पल्टिँदा एकजनाको ज्यान गएको छ। जिल्लाको शारदा नगरपालिका 8 मार्के स्थित खलङ्गा कालीमाटी सडक खण्ड अन्तर्गत मार्केदेखि सिमखर्कतर्फ जाँदै गरेको B1-7952 नम्बरको ट्र्याक्टरको ट्रली ढाला सडकमै पल्टिएको थियो। ढाला पल्टिँदा गम्भीर घाइते भएका वनगाट कुपिन्डे नगरपालिका 9 14 वर्षीय निर्मल भन्ने उत्तम एरीको कोहलपुरमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरीले सल्यानले जानकारी दिएको छ। उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा ज्यान गएको र अर्का घाइते बनगाटको पुणे नगरपालिका 9 55 वर्षीय भदे ओली र सोही ठाउँका 19 वर्षीय विनोद विक घाइते भएको र उनीहरूको कोहलपुरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईले जानकारी दिनुभएको छ। ट्र्याक्टरका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
1: प्युठानको नौबहिनी गाउँपालिका 5 काटेमा विद्यालयबाट घर फर्किरहेका दुई बालकलाई जोगी पन्धेरा स्थित बर्खे भेलले बगाउँदा एकजना बालकको ज्यान गएको छ भने अर्का बालक बेपत्ता भएका छन्। ज्यान जानेमा स्थानीय याम बहादुर खत्रीका एक कक्षामा अध्ययनरत छोरा विमल खत्री हुनुहुन्छ भने तीन कक्षामा अध्ययनरत उहाँका दाजु मिलन खत्री अझै बेपत्ता रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार मंगलबार दिउँसो आएको आकस्मिक भेलमा दुवै बालक परेका थिए। घटनापछि स्थानीयवासीले खोजी गर्ने क्रममा विमलको शव फेला परेको हो। मिलनको खोजी स्थानीय बासी र प्रहरीको संयुक्त टोलीले जारी राखेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब प्रेक्षक नरहरी अधिकारीका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बहानेबाट प्रहरी निरीक्षक दिपेश चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। बेपत्ता बालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: प्युठानको एउटा पक्की पुल सम्झौता भएको 10 वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसकेपछि अन्तत ठेक्का तोडिएको छ। स्वर्गद्वारी नगरपालिका 3 र 7 नम्बर वडा जोड्ने माडी नदीको जलुकेमा निर्माणाधीन पक्की पुलको ठेक्का तोडिएको हो। 2073 साल वैशाख 16 गते निर्माण कम्पनी मृत सञ्जीवनी रहोली ब्रदर्सले 9,85,00,000 रूपियाँमा पुल निर्माणको लागि सम्झौता गरेको थियो। 2075 कार्तिक 15 भित्र निर्माण सक्ने गरी सम्झौता भए पनि उक्त अवधिमा पुल नबन्दा पटक पटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुन सकेको थिएन। सड़क डिभिजन कार्यालय प्युठानले सोमबार ठेक्का सम्झौता अन्त्य गरेको सूचना प्रकाशित गरेको छ। 80 मिटर लामो पुलको आधा भाग पुल मात्रै बनेको छ। वर्षात शुरू हुन लाग्दा काम गरे जसो गर्ने र अलपत्र पार्ने गरिएको थियो। निर्माण व्यवसायको लापरवाही र ढिलासुस्तीले पुल नबनेको स्थानीयले बताएका छन्। ठेक्का सम्झौता तोडिएपछि स्थानीयहरू अब पुल निर्माण कसरी अगाडि बढ्छ भनेर अन्यलमा रहेको र समयमै पुल सम्पन्न हुने अपेक्षामा रहेको बताएका छन्।
1: रूकुम पश्चिममा लागु औषध ब्राउन सुगर सहित 2 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जिल्लाको त्रिवेणी गाउँपालिका 2 सिमरुतुबाट 2 जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारका अनुसार पक्राउ पर्नेमा रूकुम पश्चिम त्रिवेणी गाउँपालिका 2 सिमरुतुका 29 वर्षीय कमलपुन मगर र सोहिठाउँका 20 वर्षीय राजनपुन मगर रहेका छन्। उनीहरूको साथबाट 70 मिलिग्राम शुद्ध तौल भएको ब्राउन सुगर र V12P8530 नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ। पक्राउ परेका उनीहरू विरूद्ध जिल्ला अदालत रूकुम पश्चिमबाट 5 दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउँदै आएको अनुदानमा यस वर्ष व्यापक वृद्धि गरेको छ। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले 20% अनुदान वृद्धि गरेको हो। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्षका लागि प्रदेशका 79 वटा स्थानीय तहलाई 5,54,72,00,000 रूपियाँ वित्तीय हस्तान्तरण गरिएको बताउनु भएको छ। जुन चालू आर्थिक वर्षको तुलनामा 20.85% अर्थात 95,72,00,000 बढ़ी हो। चालू आर्थिक वर्षमा 4,59,00,000 रूपियाँ स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरिएको थियो। प्रदेश सरकारले वित्तीय हस्तान्तरणमा संघीय सरकारसँग सधैँ गुनासो गर्दै आएको छ।
1: अषाढ 1 गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले बिना अनुमति सड़क खन्न नपाउनु भएका छन्। वर्षायाममा धारा ढल बिजुली टेलिफोन लगायत प्रयोजनका लागि सड़क खन्दा तत्कालै मरमत गरी यथास्थितिमा ल्याउन नसकिने र सड़क थप बिग्रने भएको भन्दै सड़क विभागले यस अवधिमा सड़क खन्न रोक लगाएको हो। भदौ मसान्तसम्म कुनै पनि सड़क डिभिजन कार्यालयले सड़क खन्ने अनुमति नदिने विभागले सूचित गरेको छ। बिना अनुमति सड़क खनेको पाइयो सड़क ऐन 2031 अनुसार कड़ा कार्यवाही हुने समेत सूचनामा उल्लेख छ। सड़क विभागले भने अषाढमा आफ्नो कामलाई निरन्तरता दिने भएको छ।
0: सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1,200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएसँगै विभिन्न वर्ग लाभान्वित भएका हुन्। पोर्टलमा अध्ययन गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल 23,456 वटा सैया उपलब्ध छन्। यो संख्याको 10% अर्थात 2,356 सैया पूर्णतया निशुल्क रूपमा उपलब्ध रहेका छन्।
1: र पछिल्लो केही दिन यता पश्चिम तराई क्षेत्रमा अत्याधिक गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढेसँगै दैनिक गतिविधि स्वास्थ्य सेवा व्यापार व्यवसाय तथा कृषि क्षेत्रमा समेत प्रभाव पर्न थालेको छ। बाँके बर्दिया दाङ कैलाली कञ्चनपुर लगायत जिल्लामा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र सुनसान देखिन थालेका छन्। चर्को घाम र तातो हावाका कारण मानिसहरू अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नसक्ने अवस्था रहेको छ। स्थानीय बासिन्दाले बिहान र बेलुकाको समयमा मात्रै किनमेल तथा अन्य कामकाज गर्ने समेत गरेको देखिन्छ। मौसमविदहरूका अनुसार पश्चिम तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ।
0: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ।
1: नमस्कार।

के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौँ।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।
3: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: समाचार अब विस्तारमा। प्रतिनिधि सभामा हिजो पनि विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल भएको छ। छलफलमा सांसदहरूले बजेट वितरणमुखी रूपमा आएको र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन नसकेको, सडक विस्तार र गुणस्तर कायम गर्ने तथा सडक मर्मतका काममा प्राथमिकता दिन नसकेको बताउनुभयो। सांसदहरूले देशलाई आर्थिक रूपमा माथि उठाउन विज्ञान र प्रविधिमा लगानी गर्नुपर्ने भए पनि विज्ञान प्रविधि र नव प्रवर्धनका लागि 4 अर्ब रुपियाँको हारिमा मात्रै रकम विनियोजन भएको र धेरै बजेट साधारण खर्चले नै ओगटेकाले नव प्रवर्धनका क्षेत्रमा काम हुन कठिन देखिएको बताउनुभयो। सांसदहरूले न्यायको पहुँचबाट वञ्चित भएका विपन्न नागरिकलाई निशुल्क कानुनी सहायता उपलब्ध गराउन जम्मा 11,97,000 मात्रै रकम राखिएको, न्याय र कानुनको पहुँचमा नरहेका नागरिकलाई न्यायमा पहुँच पुर्याउन नगन्ने रकम छुट्याइएको भन्दै जनतालाई न्याय दिने गरी बजेट आउन नसकेको बताउनुभयो। बजेट निर्माणको समयमा सरकारले प्रणाली अनुसार नै बजेट आउने भने पनि त्यसो हुन नसकेको र जिल्लागत रूपमा विभेद हुने गरी सडक लगायतका पूर्वाधार विकासको बजेट आएको सांसदहरूले बताउनुभयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा 3% र विद्युतमा 5% कर लिने कुराले आम मानिस मारमा परेको पनि उल्लेख गर्नुभयो। सबै नागरिकमा स्वच्छ खानेपानी पुर्याउने, विद्युतको सहज आपूर्ति गर्ने, निर्माणाधीन जलविद्युत आयोजनाको काम समयमा नै सम्पन्न गर्ने विषय बजेटको प्राथमिकतामा पर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो। सांसदहरूले अर्थ मन्त्रालयले योजना कार्यान्वयनतिर ध्यान पुर्याउन नसकेको, पुँजीगत खर्च बढाउने र प्रभावकारी रूपमा बजेट परिचालन गर्नेतर्फ ध्यान दिन नसकेको बताउनुभयो। अर्थ मन्त्रालय आफैले खर्च गर्ने भनेर राखेका 7 वटा विषयमा समेत वार्षिक कार्यक्रममा रकम नदेखिएकाले अर्थ मन्त्रालयको बजेट विनियोजन गर्ने तरिकामा पुनरावलोकन आवश्यक रहेको सांसदहरूले औँल्याउनुभयो। पूर्वाधार विकासको क्षेत्रमा गरिएको विनियोजन पर्याप्त नभएको भन्दै बजेट बढाउन पनि उहाँहरूले माग गर्नुभयो। सांसदहरूले मन्त्रालयमा आफूहरूले दर्ता गराएका योजनाहरू नसमेटिएको भन्दै बजेट विनियोजनमा पारदर्शिता र जवाबदेहिताको सिद्धान्त पालना हुनुपर्नेमा जोड दिनुभयो। मन्त्रालयगत विनियोजन शीर्षकमाथि हिजो 11 जना सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको आज बस्ने बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाब दिनुहुने कार्यक्रम रहेको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरी विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। समस्या समाधानका लागि असार 1 गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह डिएम एमसिएच समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ। कार्यविधिले आयोगको तर्फबाट चिकित्सा शास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्ने बाटो खुलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्रता दिएको जनाएको छ। वडा, पालिका, जिल्ला तथा प्रदेश तहमा लोकतान्त्रिक प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गर्दै पार्टीले संगठनात्मक पुनर्संरचना र संस्थागत सुदृढीकरणलाई तीव्र गतिमा अघि बढाएको हो। यही असार 7-9 गतेसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशन अघि पार्टीले अधिकांश तहका अधिवेशन सम्पन्न गर्दै 6 प्रदेशमा नयाँ नेतृत्व चयन गरिसकेको पार्टीका महामन्त्री कविन्द्र बोर्लाकोटीले जानकारी दिनुभयो। महाधिवेशन पूर्व सम्पन्न प्रदेशहरूमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन्। कोशी प्रदेश सभापतिमा चन्द्र राई, बागमती प्रदेश सभापतिमा उत्सव अर्याल, गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी र लुम्बिनी प्रदेश सभापतिमा शालिग्राम घिमिरे निर्वाचित हुनुभएको छ। सुदूरपश्चिम प्रदेशको नेतृत्वमा प्रकाश विष्ट पुननिर्वाचित हुनुभएको छ। धनगढीमा सम्पन्न प्रदेश अधिवेशनमा विष्टले 358 मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य जनक सिंह धामीलाई पराजित गर्नुभएको हो। मधेस प्रदेशको धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन बाँकी रहेको छ। त्यसै सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा सुरु भएको निर्वाचन प्रक्रिया विभिन्न कारणले स्थगित भएको रासोपाले जनाएको छ। रासोपाले प्रदेश तथा जिल्ला अधिवेशनहरूलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा सञ्चालन गर्दै प्रतिस्पर्धा मार्फत नेतृत्व चयन गरेको जनाएको छ। चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पनि रासोपाले जनाएको छ। महाधिवेशनमा देश तथा विदेशबाट करिब 2,500 प्रतिनिधिको सहभागिता रहने बताइएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको हिजोको बैठकमा यातायात क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका विषयमा छलफल भएको छ। बैठकमा सांसदहरूले सार्वजनिक यातायातको गुणस्तर, सड़क सुरक्षाको अवस्था, सवारी व्यवस्थापन, यात्रुको सुविधा जस्ता विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले बढ्दो सवारी चाप व्यवस्थापन, सड़क दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र यातायात सेवालाई थप व्यवस्थित बनाउन सरकार अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा सांसदहरूले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश काफ्लेले ट्राफिक नियम उल्लङ्घनका घटना दिन प्रतिदिन बढेकाले विद्यालय तहको पाठ्यक्रममै ट्राफिक नियम र सड़क सुरक्षाको विषय समावेश गर्नुपर्ने विचार बैठकमा व्यक्त गर्नुभयो। त्यस्तै नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले सरकारले सार्वजनिक यातायातको लगानी सुनिश्चित गर्नुपर्ने, सड़कको अवस्था अनुसार सवारी साधन चल्ने व्यवस्था गर्नुपर्ने र देशैभर सार्वजनिक सवारी साधनको पार्किङका लागि आवश्यक स्थान तोक्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्याजित विधान समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनको ऐतिहासिक र पुरातात्विक स्वरूप झल्किने गरी पुननिर्माण गर्नुपर्ने बताउनु भएको छ। हिजो बसेको समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनमा रहेका पुराना तथा ऐतिहासिक मान्यताले महत्वपूर्ण इट्टा, वस्तु, चित्र तथा संरचनाको संरक्षणका लागि विशेष योजना आवश्यक रहेको बताउनुभयो। ग्यालरी बैठक भवन निर्माणको कार्ययोजना सम्बन्धी छलफलमा सांसदहरूले भवनलाई अपाङ्ग मैत्री, प्रविधि मैत्री तथा आपतकालीन अवस्थासँग सामना गर्न सक्षम संरचनाका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले युरोपेली नवशास्त्रीय शैलीबाट प्रेरित भएर निर्माण गरिएको ग्यालरी बैठक भवन पुरातात्विक सम्पदाका रूपमा रहेकाले पुननिर्माणका लागि पर्याप्त बजेट व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले चिनिया लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी पार हिमाली समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गर्नुभएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले हिजो बेजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक अवसर तथा जनसांख्यिकीय सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। नेपालमा चिनिया लगानी प्रवर्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै अवसरमा उहाँले चिनिया व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग पनि भेटघाट गर्नुभयो। सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतिकरण गरिएको थियो। मन्त्री खनालले हिजै बेजिङमा चीनको चिनिया जनराजनैतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग पनि भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा नेपाल र चीनबीचको सौहार्दपूर्ण तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य प्रवर्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ। मन्त्री खनाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक हिजो काठमाडौँमा बसेको छ। बैठकको सहअध्यक्षता परराष्ट्र मन्त्रालयका युरोप महाशाखा प्रमुख तथा सहसचिव गणेश प्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया ओसियानिया ल्याटिन अमेरिका तथा क्यारिबियन विभागका निर्देशक क्रिस्टियन टोबियास बायर टाइगेसनले गर्नुभएको थियो। दुवै पक्षले सन् 2027 नेपाल डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको 60 वार्षिक उत्सव मनाउने सहमति गरेको जनाएका छन्। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 रुपियाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गत जेठको दोस्रो साता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रुपियाँ भुक्तानी गरिएको थियो। सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रकम रहेको बीमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। सरकारले ओभर दि टप ओटिटी प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटिटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो। राजपत्रमा प्रकाशित संशोधित नियमावली अनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटिटी प्लेटफर्महरूले अनुमति लिनुपर्नेछ। यससँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका डिजिटल स्ट्रिमिङ सेवा तथा ओटिटी प्लेटफर्महरू पहिलोपटक स्पष्ट कानुनी संरचनाभित्र आउने भएका छन्। डिजिटल माध्यम विस्तारसँगै परम्परागत प्रसारण प्रणालीभन्दा बाहिर रहेका प्लेटफर्महरूलाई पनि समान नियमनको दायरामा ल्याउनु आवश्यक रहेको भन्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले ओटिटी प्लेटफर्मलाई नियमनको दायरामा ल्याउन नीतिगत पहल थाल्नु भएको थियो। मन्त्रालयले आन्तरिक गृह कार्यपछि नियमावलीमा संशोधन गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारी आबद्ध संघ संगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ। कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू 7 दिनभित्र हटाउन निर्देशन दिएको जानकारी दिनुभयो। प्रशासन कार्यालयले संस्था दर्ता ऐन 2034 बमोजिम दर्ता भएका कुनै पनि संघ संस्थाहरूका त्यस्ता प्रकृतिका कार्यालयहरू 7 दिनभित्र हटाई अन्यत्र निजी वा भाडामा लिएको भवनमा स्थानान्तरण गरी सोको जानकारी कार्यालयलाई दिन भनेको छ। त्यस्तै सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायले पनि यस्ता प्रकृतिका संघ संस्थाका बोर्डहरू तथा संरचनाहरू आफ्नो कार्यालय हाताबाट हटाई यस्ता संघ संस्थाहरूले ओगटेका भाग क्षेत्रहरू खाली गराउन निर्देशन दिएको छ। मध्य प्रदेशका जिल्लाहरूमा 1-5 वर्षसम्मका बालबालिकाहरूलाई असार 4 गते आयुर्वेदको स्वर्णबिन्दु थोपा खुवाउने अभियान थालिने भएको छ। बालबालिकाको पोषण अवस्थामा सुधार गर्न रोगसँग लड्ने क्षमताको विकास तथा स्मरण शक्ति वृद्धि गर्न स्वर्णबिन्दु थोपा महत्वपूर्ण भएको आयुर्वेदका चिकित्सकहरूको भनाइ छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
7: सुन्दा पोलियो थोपा खुवाउने जस्तै लागे पनि यो आयुर्वेदका अचूक पोषणयुक्त थोपा रहेको छ। मधेसका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको संयोजनमा मधेसका 8 जिल्लाहरूमा 1-7 स्वर्णबिन्दु थोपा खुवाउन थालिएको हो। 1-5 बालबालिकालाई उमेर अनुसारको स्वर्णबिन्दुको थोपा खुवाउने बताउँदै आयुर्वेदका महिला स्वास्थ्य कर्मी विष्णु कुमारी शाह,
8: बच्चाहरूलाई विशेष गरेर स्मरण शक्तिहरू बढी हजुर
7: स्वर्णबिन्दु थोपाको महत्वका विषयमा आयुर्वेदका चिकित्सक डाक्टर नन्दकिशोर कुशवा
9: यो स्वर्णबिन्दु के हो भने हाम्रो परापूर्व कालदेखि नै स्वर्ण भस्म र ब्राह्मणी घृत मिसाएर चाहिँ एउटा हामी थोपा बनाउँछौँ ड्रप बनाउँछौँ र त्यसलाई चाहिँ हामी जन्मदेखि 5 वर्षसम्मको बच्चालाई चाहिँ खुवाउने एक किसिमको थोपा हो पोलियो थोपा जस्तै यो पनि चाहिँ एउटा थोपा हो यसलाई चाहिँ हामीले हरेक महिना पुष्य नक्षत्रमा खुवाउँदा यसले के गर्छ भने बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ बच्चाको पाचन क्रियालाई ठिक पार्छ बच्चाको स्मरण शक्तिलाई बढाउँछ बच्चाको समग्र हेल्थलाई चाहिँ राम्रो गर्छ
7: शुद्ध स्वर्ण भस्म मह गाईको घिउ ब्राह्मणी घृत सहितको जडीबुटी मिसाएर तयार पारिएको स्वर्णबिन्दु खुवाउने विषयमा अभिभावकहरू पनि उत्सुक रहनु भएको छ बाल बालिकाको समग्र विकासका लागि स्वर्णबिन्दु थोपा महत्वपूर्ण भएको बताउँदै प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुर धामका प्रमुख वरिष्ठ आयुर्वेद चिकित्सक डाक्टर महारुद्र ठाकुर
10: 1 वर्षदेखि 5 वर्षसम्मको बच्चालाई पुष्य नक्षत्रको दिन उसको उमेर अनुसार 1 वर्षदेखि 2 वर्षलाई 2 थोपा 2 वर्षदेखि 5 वर्षलाई 4 थोपा खुवाउने छ
7: मध्य प्रदेशमा बाल बालिकाहरूमा पोषणको अवस्था भयावह भएकाले पनि सुधार ल्याउनका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास गरिएको छ अजय कुमार झा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल जनकपुर धाम
6: नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन 13 प्रवेश गर्ने भए पनि अझै केही दिन ढिला हुने जानकारी दिनुभयो मौसमविद पोखरेलले भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिनुभयो हाल प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै बलि हुने क्रममा रहेको छ जसले नेपालको मनसुन आगमनमा समेत प्रभाव पर्ने र दक्षिण एसिया लगायत नेपालको मनसुन कमजोर हुन सक्ने सम्भावना देखिएको उहाँले जानकारी दिनुभयो पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन मलेखु सडक खण्डमा कालो पत्रको तयारी गरिएको छ अलकत्राको अभावमा रोकिएको काम पुनः सुरु गर्न लागिएको हो यसअघि 13 किलोमिटर सडक कालो पत्र भइसकेको छ नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार होगदीदेखि जवाङ खोलासम्म कालो पत्रको तयारी सुरु गरिएको छ सो खण्डमा रहेका 6 पुलमध्ये 4 काम अन्तिम चरणमा पुगेको छ सडक निर्माणको काम 43% सम्पन्न भएको छ सो खण्डमा 38.86 किलोमिटर सडक पर्छ उक्त सडक विश्व ब्याङ्कको सहयोगमा बनाउन लागिएको हो मेलम्सी खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरी जल क्षेत्रमा 1800 मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार यो नेपालमा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज व्यासको पाइप हो भक्तपुर किर्तिपुर मध्यपुर थिमी कपन जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अघि बढाइएको निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो उहाँका अनुसार मेलम्सीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा काम भइरहेको छ हाल विभिन्न स्थानमा रिजर्भ ट्याङ्कीको निर्माण पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ आज अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन 16 मनाउने गरिन्छ विश्वका 20 करोड भन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा यो दिवस मनाउँदै आइएको छ विदेश गएर फर्किएकाहरूले गाउँमा नै होमस्टे सञ्चालन गरेपछि अहिले पोखरा 23 बराङ गाउँका स्थानीयहरू पर्यटकको पर्खाइमा छन् बराङमा योग आश्रम स्थापना भएपछि त्यस क्षेत्रमा पर्यटकहरूको चहल पहल बढ्न थालेसँगै स्थानीयहरू पनि होमस्टेतर्फ आकर्षित हुन थालेको बताउँछन् कास्कीबाट संवाददाता गौरव त्रिपाठी
11: पर्यटकको पर्खाइमा बसेको छ बराङ गाउँ चिटिक्क बनेका घरवास पोखरा 23 रहेको घाटीछिना बराङ सामुदायिक होमस्टे 2076 विदेश गएर फर्केका स्थानीयहरूले सञ्चालन गरेको होमस्टे हो यस क्षेत्रमा पर्यटकहरूको चहल पहल बढेको मात्रै छैन नजिकै रहेको बराङ होमस्टे पनि चहल पहल बढ्न थालेपछि स्थानीयहरू उत्साहित बनेका छन् जीर्ण रहेको घरहरूलाई पुननिर्माण गरी नयाँ घरहरू निर्माण गरिएका छन् 11 घरमा पाउनका लागि घरवासहरू निर्माण गरिएको छ जहाँ 45 भन्दा धेरै व्यक्ति एकै साथ राख्न सक्ने क्षमता रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष धर्मदत्त पराजुले बताउनुहुन्छ।
8: श्रीमानहरू विदेश भयो, श्रीमतीहरू घर आउने, आफ्नो घर कहाँ भयो, पैसा जति खाए खर्चमा लाइ खर्चमा भयो भने आफ्नो पैसा एक घरको 1000 रुपियाँ तिर्न पर्छ, केही पैसा सोचेर हामीले ऋण गर्ने बेला पैसा खाइन्छ।
11: होमस्टेमा भएको आमदानी बराङवासीले गाउँकै सेवाका लागि खर्च गर्ने गरेका छन्। गाउँमा कोहीलाई ठूलो रोग लागे, विद्यालयहरूका भौतिक संरचना निर्माण गर्नु परे, बराङ होमस्टेले सहयोग गर्ने गरेको छ। धेरै मानिसहरू आफ्नो ग्रामीण गाउँको झल्को लागेर न्यास्रो मान्ने गर्छन्। त्यही न्यास्रोपन मेटाउन गाउँको झल्को आउने बराङ गाउँकै अर्ग्यानिक उत्पादनहरूको स्वाद चाख्न पर्यटकहरूको रोजाई बन्न सक्ने नयाँ गन्तव्य बनेको छ। गाउँमा युवा देख्न मुस्किल छ, भएका युवा पनि बजार र विदेशमुखी भएकै कारण गाउँ सुनसान जस्तै थियो। पुराना घरहरूलाई मर्मत र नयाँ घरहरू थपेर होमस्टे सञ्चालन गरेपछि स्थानीय महिलाहरूलाई आर्थिक रूपमा केही सहज मात्र भएको छैन। पहिला सानो घर खर्चको लागि पनि श्रीमानसँग पैसा माग्न हात फिजाउनु परेको थियो, तर अहिले आफैसँग हुने गरेको होमस्टे सञ्चालक समितिकी सचिव चन्द्रकला केसी बताउनुहुन्छ।
12: हामीले यही अर्ग्यानिक खेती गर्ने र होमस्टे खोलेपछि अब पाहुनाहरू आउनुहुन्छ, उहाँहरूलाई हामीले अर्ग्यानिक खाना खुवाउनु पाइन्छ र हामी पनि बिजी भइन्छ, आय भयो भने हामीलाई पनि लाभदायक हुन्छ।
11: धेरै ठाउँका होमस्टे डुल्दा आफ्नोमा केही कमी रहेको र आगामी दिनमा सुधारका प्रयास समेत गर्ने उनीहरूको प्रतिबद्धता छ। गाउँमा नै केही गर्न खोज्ने यस्ता मनोहरूलाई राज्यले पनि सक्दो सहयोग गरेर पहल कदमी लिनुपर्छ। गौरव त्रिपाठी
6: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनान सहित सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने इरानले जनाएको छ। इरानका विदेश मन्त्री अब्बास अराग्चीले मध्य पूर्वका विभिन्न मोर्चामा जारी संघर्ष अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न नसकिने बताउनु भएको छ। सरकारी टेलिभिजनमा विदेशी कूटनीतिज्ञहरूसँगको ब्रिफिङमा अराग्चीले लेबनान सहित सबै मोर्चामा युद्धको तत्काल स्थायी अन्त्य नै सबैभन्दा महत्वपूर्ण शर्तका रूपमा अघि सार्नु भएको छ। यो टिप्पणी तेहरान र वासिङटन बीच फेब्रुअरी 28 मध्य पूर्व युद्ध अन्त्य गर्ने उद्देश्य सहित समझदारी ज्ञापन पत्र घोषणा भएपछि आएको हो। अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको मोजावे मरूभूमिमा रहेको एयरफोर्स बेसमा परीक्षण उडानका क्रममा अमेरिकी वायुसेनाको B-52 बम वर्षक विमान दुर्घटना हुँदा 8 मृत्यु भएको छ। टेकअप गरेको केही समयमै विमान दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त विमान राडार आधुनिकीकरण कार्यक्रमसँग सम्बन्धित परीक्षण उडानमा संलग्न रहेको बताइएको छ। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: चालू आर्थिक वर्षको 11 महिनामा संघीय सरकारले 10,79,63,47,00,000 रुपियाँ बराबर राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको 11 महिनामा राजस्व संकलन लक्ष्यको 73.06% मात्रै भएको छ। सरकारले चालू आर्थिक वर्षमा 14,80,00,000,000 राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। यस अवधिमा संघीय सरकारले कर राजस्व शीर्षकमा 13,25,58,39,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा 11 महिनाको अवधिमा लक्ष्यको 74.03% अर्थात् 9,79,68,78,00,000 राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको 11 महिनामा गैर कर राजस्व तर्फ 1,54,41,61,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको 64.73% अर्थात् 99,94,69,00,000 राजस्व संकलन भएको छ।
6: भुवन आचार्य, अब विश्वकप फुटबल। फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत अहिले अर्जेन्टिना र अल्जेरिया बीचको खेल जारी रहेको छ। समूह जीको खेलमा अर्जेन्टिनाले अल्जेरिया विरुद्ध अग्रता लिएको छ। कान्सास सिटी स्टेडियममा जारी खेलको 17 मिनटमा कप्तान लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई 1-0 अघि बढाएका हुन्। खेलको सुरुवाती चरणमा दुवै टोलीका गोल अफसाइडका कारण खारेज भएका थिए। अल्जेरियाका फारेस 4-2 को गोलले भिआरले रद्द गरेको थियो भने मेसीको सुरुवाती खेल प्रयास पनि अफसाइड ठहरिएको थियो, तर दोस्रो प्रयासमा मेसी सफल भए। 6 विश्वकप खेल्दै इतिहास रचेका मेसीले प्रतियोगितामा आफ्नो खाता खोल्दै अर्जेन्टिनाका समर्थकलाई खुसी मनाउने अवसर दिएका छन्। विश्वकप इतिहासमा 6 संस्करण खेल्ने पहिलो खेलाडी बनेका उनले कीर्तिमानी उपस्थितिलाई गोल मार्फत अझ विशेष बनाएका छन्। यसअघि सम्पन्न समूह आईको खेलमा फ्रान्सले सेनेगललाई 3-1 3-1 अन्तरले पराजित गरेको छ। अमेरिकाको न्यूयोर्क स्थित न्यू जर्सी रंगशालामा भएको खेलमा पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवै तर्फबाट कुल 4 गोल भयो। खेलको 66 मिनटमा फ्रान्सका लागि किलियन एम्बापेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको 82 मिनटमा ब्राडली बाराकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बाएले गर्दै खेललाई 2-1 अवस्थामा ल्याए। यद्यपि त्यसको अर्को मिनटमा फ्रान्सका लागि एम्बापेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल 3-1 पुर्याए। समूह आई अन्तर्गत आजै भएको नर्वे र इराक बीचको खेलमा नर्वेले 4-1 गोल अन्तरले इराकलाई पराजित गरेको छ। आजै अस्ट्रिया र जोर्डन बीचको खेल पनि हुँदैछ। अब मौसम। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानमा तथा मध्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरि साँझ 7:08 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आज जवाब दिनुहुने। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत। नेपालमा मनसुन शुरू हुन केही दिन ढिला हुने मौसम विज्ञान विभागको अनुमान। मध्य पूर्वमा जारी सबै संघर्ष अन्त्य नभएसम्म अमेरिकासँगका कुनै पनि समझदारी पूर्ण मान्न नसकिने इरानका विदेश मन्त्रीको भनाई। र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गइरहेको को खेलमा फ्रान्स र नर्वे विजयी अर्जेन्टिना र अल्जेरिया बीचको खेल जारी। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त नमस्कार।
15: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
16: नमस्कार। कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
17: कार्यक्रम बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
16: सरकारले कानून आयोगको भूमिकालाई अझ मजबुत र सशक्त बनाउने तयारी गरेको छ। विद्यमान भूमिकाको समीक्षा गर्दै आयोगले थप सशक्त ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने मान्यताका आधारमा कानून आयोगलाई परिष्कृत र परिमार्जित गर्न थालिएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। आजको कार्यक्रममा हामी कानून आयोगको काम कार्यवाही, पुनर्संरचना र त्यसका लागि चालिएका प्रयासका विषयमा केन्द्रित हुनेछौं। त्यसबारेमा कानून आयोगका प्रवक्ता सहसचिव बालकृष्ण निरौलासँग हाम्रा साथी सन्तोष रेग्मीले गर्नुभएको कुराकानी प्रस्तुत गर्छौं।
18: नेपाल कानून आयोग ऐन 2063, त्यो ऐनले चाहिँ कानून आयोगको भूमिका स्पष्ट रूपमा चित्रण गरेको छ र त्यो भूमिका चाहिँ कानून आयोगले गरिरहने रहेको छ। आयोगले गर्ने काम चाहिँ जस्तो कानूनको तर्जुमाको काम गर्छ, त्यसपछि कानूनको चाहिँ अध्ययन अनुसन्धानको काम, कानूनको चाहिँ पुनरावलोकन गर्ने काम र कानूनको अभिलेख व्यवस्थापन। अहिले खास गरी अभिलेख व्यवस्थापन चाहिँ कानूनको अभिलेखको व्यवस्थापन चाहिँ एकदम चाहिँ सबैभन्दा राम्रो कानून आयोगको भएर सबैदेखि प्रशंसा गरेको अवस्था छ। यी सबै काम चाहिँ कानून आयोगले गरिरहेको
19: छ। कानून आयोगको काम जुन ढङ्गले गर्नुपर्ने हो अथवा कानून
17: आयोगले जसरी काम गर्नुपर्ने हो, कानुन आयोगलाई जसरी काम गराउनु पर्ने हो, त्यो अनुसारले काम अघि बढ्न सकेन अथवा बढिरहेको छैन भन्ने टिप्पणीहरू छन् नि।
18: प्रश्नमा म केही मात्रामा सहमत पनि छु, किनकि कानुन आयोग भनेको एउटा ऐतिहासिक इतिहास भएको संस्था हो, यो चाहिँ सर्वसाधारणभन्दा जेठो संस्था हो, 2010 सालमा स्थापना भएको संस्था। अब यसले चाहिँ विभिन्न चरणहरू पार गर्दै गर्दै अहिलेको अवस्थामा आएको छ र अहिलेको ऐनले पनि कानुन आयोगलाई स्पष्ट रूपमा कार्यादेश दिएको छ र कानुन आयोगको भूमिका स्पष्ट रूपमा चिटन गरेको छ। कानुन आयोगको चाहिँ पदाधिकारी अब अहिले तत्कालको अवस्थामा पदाधिकारी रिक्त हुनुहुन्छ, अध्यक्ष उपाध्यक्ष र मनोनित हुने सदस्य पनि नभएको अवस्था छ र अध्यक्ष र उपाध्यक्ष र कानुन आयोगको चाहिँ फुल स्ट्रक्चर चाहिँ पदप्रति भएको पदाधिकारी पदप्रति भएको अवस्थामा कानुन आयोगले काम नगरेको अवस्था होइन। तर पनि कानुन आयोगलाई सरकारका अरू निकायहरूबाट चाहिँ कानुन आयोगको भूमिका बढाउनलाई चाहिँ कामहरू लिनुपर्ने हुन्छ र त्यो कामहरू चाहिँ आफैले सम्बन्धित मन्त्रालयले आफैले जस्तो तर्जुमा काम सम्बन्धित मन्त्रालयलाई आफैले गर्ने गरेका छ र त्यो अहिले प्राय नयाँले गरेका चाहिँ आयो त्यसले पनि सम्बन्धित मन्त्रालयले आफैले गर्न सक्ने र नेपाल कानुन आयोगलाई अनुरोध गरेर कानुन आयोग मार्फत पनि गर्न सक्ने भन्ने राखेको छ। तर सम्बन्धित मन्त्रालयले आफैले गर्ने र बाहिरको चाहिँ परामर्श सेवा कन्सल्टेन्सीबाट चाहिँ काम गराउने जुन अहिले परिपाटी छ त्यो कारण पनि कानुन आयोगलाई चाहिँ अलिकति अरू निकायहरूबाट सरकारी निकायहरूबाट उपेक्षा गरिएको हो कि भन्ने हामीले पनि आभास भएको छ। तर कानुन आयोगले चाहिँ गर्नुपर्ने कामहरू गरि नै रहेको छ र यो आयोग चाहिँ आयोगले चाहिँ जस्तो सीमित जनशक्ति सीमित प्रसारणका बावजुद पनि आयोगले काम गरिरहेको छ।
17: मूल रूपमा कानुनको तर्जुमाको जुन कार्य व्यवस्था अनुरूप नै कानुन आयोगले गर्नुपर्ने, यद्यपि त्यो हुन नसकी कन्सल्टेन्सीहरूबाट चाहिँ कानुन तर्जुमा गरिएको विषयले अहिले जुन जसरी प्राथमिकता पाएको छ र यसलाई सुधार गर्नुपर्छ भन्ने आवाजहरू पनि उठेको छ। तर यस्तो अवस्था चाहिँ किन आयो, कसरी आयो, चर्चा चलिरहँदा त्यसबारेमा पनि अलिक कुरा गर्नु उपयुक्त हुन्छ कि?
18: अवस्था आउनुको कारण अब नेपाल सरकारका विभिन्न निकायमा कानुनको अध्ययन अनुसन्धान तर्जुमा जस्तो कानुनको चाहिँ अध्ययन गर्न त्यसपछि तालिम प्रशिक्षण गर्न सम्बन्धित मन्त्रालयले नै आफ्नो उसमा चाहिँ वार्षिक कार्यक्रममा बजेट राख्ने र आफैले कार्यान्वयन गर्ने जुन परिपाटी योभन्दा अगाडि भयो त्यो कारण पनि कानुन आयोगको भूमिका अलिकति नभएको हो कि भन्ने देखिएको अवस्था छ। अहिलेको मान्य हाम्रो कानुन ल्याएर तथा संसदीय मामिला मन्त्रीज्यू सविता गौतमज्यू आएपछि सुरुमा उहाँलाई पनि अब कानुन आयोगको चाहिँ आवश्यकता चाहिँ छैन कि यही अवस्थामा चाहिँ आयोग रहन सक्दैन कि भन्ने पनि भएको रहेछ। तर कानुन आयोगले हामीले एउटा चाहिँ कानुन आयोगको चाहिँ आवश्यकता र औचित्यताको सम्बन्धमा एउटा चाहिँ प्रतिवेदन सहित उहाँलाई चाहिँ बुझायौँ। त्यो बुझाइसकेपछि मान्य मन्त्रीज्यू पनि के कन्भिन्स हुनुभएछ भने कानुन आयोगको चाहिँ पुनर्संरचना गर्नुपर्छ र पुनर्संरचना गरिसकेपछि कानुन आयोगले चाहिँ बाहिरको चाहिँ परामर्श सेवाको नाममा कानुन तर्जुमामा विभिन्न मन्त्रालयका चाहिँ कानुन तर्जुमा हुने नेपाल सरकारको चाहिँ स्रोत साधन बाहिर खर्च हुने स्रोत साधन चाहिँ त्यो चाहिँ बचत हुन्छ र कानुन आयोगलाई चाहिँ पुनर्संरचना सहित यसलाई चाहिँ थिङ्क ट्याङ्कको रूपमा विकास गर्नुपर्छ भनेर मान्य मन्त्रीजी पनि सहमत हुनुभएको छ र उहाँले पनि विभिन्न फोरमहरूमा कानुन आयोगको चाहिँ पुनर्संरचना गर्ने सम्बन्धमा उहाँको धारणा चाहिँ व्यक्त गरेको हामी पाउँछौँ र हामीले माननीय मन्त्रीज्यूको चाहिँ धारणा बमोजिम नै माननीय मन्त्रीज्यूको चाहिँ आशय बमोजिम नै कानुनमा आएको चाहिँ पुनर्संरचना कसरी गरिन्छ भनेर एउटा रिपोर्ट पनि बनायौँ र माननीय मन्त्रीज्यूलाई पनि ल्याएको छौँ। त्यो मन्त्रालयमा छ र सँगसँगै पुनर्संरचना गर्दाखेरि कहाँ कहाँ पुनर्संरचना गर्ने भनेर हामीले आयोगको पुनर्संरचना गर्ने र सचिवालयको पुनर्संरचना गर्ने भनेर दुईटा दुई स्थानमा पुनर्संरचना गर्ने भनेर चाहिँ हामीले आयोगको पुनर्संरचना गर्दा चाहिँ अब ऐन नै संशोधन गर्नुपर्ने हुन्छ र त्यो ऐनको संशोधन गरेर पनि मस्यौदा हामीले कानुन न्याय तथा संशोधन मामिला मन्त्रालयमा पठाइसकेका छौँ र हामीले पठाएको मस्यौदा अब मन्त्रालयको सम्पत्तिको रूपमा मन्त्रालय पुगिसकेको अवस्था छ। मन्त्रालयले त्यही हामीले बनाएको चाहिँ प्रारम्भिक मस्यौदालाई आधार मानेर माननीय मन्त्रीज्यूको चाहिँ नीतिगत स्पष्टता सहित संशोधन मस्यौदा चाहिँ प्रक्रियामा अगाडि बढाएको अवस्था छ र सचिवालयको पुनर्संरचना गर्दा चाहिँ अहिले नेपाल सरकारले सबै निकायको चाहिँ जस्तो मन्त्रालयहरू मर्ज भएका छन् घटेका छन् त्यो अवस्थामा सबै निकायको चाहिँ संगठन तथा व्यवस्थापन सर्वेक्षण भन्छ भने त्यो गर्ने चाहिँ भएर सबै कमिटी गठन भएको छ र कमिटी गठन भएपछि कानुन आयोगको पनि ओएनएम गर्नुपर्छ र अहिलेको जनशक्तिले मात्र होइन जनशक्ति थप गर्नुपर्छ किनकि कानुन आयोगको पुनर्संरचना गर्दाखेरि यसको चाहिँ कार्यक्षेत्र प्रदेश र स्थानीय तहमा पनि हुने गरी चाहिँ हामीले ऐनको मस्यौदा प्रस्ताव गरेका छौँ र सङ्घ प्रदेश र स्थानीय तिनटै निकायको चाहिँ कानुनहरू कानुन आयोगले चाहिँ मस्यौदा गरो कानुन आयोगले तर्जुमा गरो अध्ययन अनुसन्धान गरो तिनटै निकाय तिनटै तहको चाहिँ कानुनको चाहिँ अध्ययन अनुसन्धान गरो र अन्तर्राष्ट्रिय प्र्याक्टिसहरू के छन् भनेर कानुन आयोगले अध्ययन अनुसन्धान गरेको अवस्थामा अहिले भइरहेका विद्यमान कानुनहरूमा पनि सुधार हुने जस्तो सरकारको चाहिँ लक्ष्य छ सुशासन कायम गर्ने गरी चाहिँ कानुन आयोगले कानुनी सुधार चाहिँ गर्ने बाटो खोल्छ भनेर हामीले आयोगको पुनर्संरचना ऐन संशोधन मार्फत र सचिवालयको पुनर्संरचना ओएनएम मार्फत गर्नुपर्छ भनेर प्रस्ताव अगाडि बढाएका छौँ।
17: अब यो पुनर्संरचनाको अन्तर्वस्तु चाहिँ खास गरी कसरी आयोगलाई पुनर्संरचना गरियो भने अथवा के गरियो भने आयोगलाई चाहिँ केन्द्र बनाउने अहिले पछिल्लो समयको माग, त्यसका लागि भइरहेका छलफलहरूलाई निष्कर्षमा पुर्याउन सकिन्छ, या यहाँहरूले जुन तर्जुमा गर्नुभएको मस्यौदा छ त्यसमा के कुराहरू छन् त?
18: महत्त्वपूर्ण कुरा उठाउनु भयो। आयोगको पुनर्संरचना गर्दाखेरि माननीय मन्त्रीज्यूले मन्त्रीज्यूको अब एउटा धारणा होला, हामीले चाहिँ अब प्रारम्भिक मस्यौदा चाहिँ हामीले सानो आयोगको चाहिँ सानो संरचना बनाउनु पर्छ भनेर त्यो प्रस्ताव गरेका छौँ। तर त्यही सानो संरचना त्यो संरचनाले चाहिँ गर्ने काम चाहिँ कार्यक्षेत्र बढाएर चाहिँ प्रदेशका चाहिँ कानुनहरूको चाहिँ अध्ययन अनुसन्धान पुनरावलोकन तर्जुमा त्यस्तै गरी सबै अब सम्भव भएसम्म सबै स्थानीय तहको तहका चाहिँ कानुनको चाहिँ तर्जुमा अध्ययन अनुसन्धान र पुनरावलोकन र अब यहाँ सङ्घका कानुनहरूको त भइ भइ नै आएर जानु अहिले गरि पनि रहेको छ र तिनटै तहका चाहिँ कानुनको चाहिँ अध्ययन अनुसन्धान जुन हामीलाई चाहिँ कानुन आयोगले दिएको चाहिँ भूमिका छ तिनटै तहमा चाहिँ भएको भूमिका विस्तार गर्नुपर्छ भनेर चाहिँ हामीले त्यो मोडल के छ हामीले संरचना त सानो नै अब नेपाल सरकारको स्रोत साधनबाट चाहिँ सञ्चालन हुने चाहिँ सार्वजनिक निकायको रूपमा रहेको संस्था भएकाले सानो चुस्त हुनुपर्छ भनेर चाहिँ प्रस्ताव गरेका छौँ र मन्त्रालयमा छलफलको क्रममा अहिले माननीय मन्त्रीहरूले अनौपचारिक रूपमा सानो होइन ठुलो जस्तो कार्यक्षेत्र बढिसकेपछि त आयोग सानोले काम गर्न सक्दैन, विभिन्न सेक्टर छुट्याएर सही बमा जुन सदस्य पनि नियुक्ति गर्नु त आयोग ठुलै चाहिन्छ भनेर माननीय मन्त्रीले विभिन्न फोरममा धारण राखेको चाहिँ अवस्था छ र अब त्यो ऐन मन्त्रालयबाट चाहिँ कुन अवस्थामा चाहिँ अगाडि बढ्छ र भोलि सङ्घीय संसदबाट पारित हुँदाखेरि कुन अवस्थामा अगाडि बढ्छ त्यो अहिले भन्न सकिने अवस्था छैन। तर पनि आयोगको चाहिँ पुनर्संरचना गरेर विद्यमान अहिले चाहिँ कानुन तर्जुमामा अध्ययन अनुसन्धानमा भने नेपाल सरकारको प्रदेश सरकारको स्थानीय सरकारका स्रोत साधनको चाहिँ बजट गर्नका लागि पनि आयोग सबै तिनै तहको चाहिँ कानुन सम्बन्धी काम तर्जुमा अध्ययन अनुसन्धान एकीकरण पुनरावलोकन जुन आयोगले ऐनले तोकेको अधिकार छ जिम्मेवारी छ तिनै तहका चाहिँ काम चाहिँ आयोगबाट गर्नुपर्छ भनेर हामीले
17: यो प्रस्तावमा चाहिँ सम्बद्धहरूको प्रतिक्रिया चाहिँ के पाएको छ आयोगले?
18: हामीले एक चरणमा छलफल गऱ्यौँ, यहाँ छलफलका चरणमा हामीले सकारात्मक चाहिँ प्रतिक्रिया पाएका छौँ किनकि अहिलेसम्म परामर्शका नाममा कन्सल्टेन्सीका नाममा बाहिर भएका चाहिँ विज्ञहरूलाई निजी क्षेत्रमा भएका विज्ञहरूलाई कानुन बनाउने त्यसपछि त्यहाँ चाहिँ उहाँहरू मार्फत चाहिँ कानुनमा चाहिँ स्वार्थ समूहका चाहिँ शर्तहरू चाहिँ घोष्ने र त्यसले चाहिँ राज्यलाई चाहिँ दीर्घकालीन असर पार्ने पारिरहेको अवस्था थियो त्यो अवस्थालाई चाहिँ हामीले परिवर्तन गर्नका लागि त्यो अवस्थालाई चाहिँ अहिले गर्नका लागि हामीले अगाडि सारेको चाहिँ प्रस्तावमा प्रारम्भिक रूपमा सकारात्मक प्रतिक्रिया पाएका छौँ र हामीले मन्त्रालयमा चाहिँ मस्यौदा पठाइसकेका छौँ र मन्त्रालयले हाम्रो विधायन ऐनले चाहिँ पब्लिकको चाहिँ राय सुझावका लागि सूचना निकाल्ने त्यसपछि उहाँहरूको राय सुझाव प्राप्त गर्ने त्यसपछि सोही बमोजिम मस्यौदा परिमार्जन गर्ने भनेर भन्छ। अब मन्त्रालयमा गइसकेपछि मन्त्रालयले त्यो प्रतिक्रियाका लागि सूचना वेबसाइटमा चाहिँ मस्यौदा प्रकाशन गरेर सुझाव प्राप्त गर्दाखेरि अझै पनि हामीलाई चाहिँ सुझाव प्राप्त हुने छ र मन्त्रालयले प्राप्त सुझावहरूलाई लिएर आधार लिएर मस्यौदा परिमार्जन गरेर अगाडि बढाउने नै छ।
17: कानुन आयोगले जुन कामहरू गर्नुपर्ने तोकिएको छ अथवा अन्तर्राष्ट्रिय अभ्यास पनि पाइन्छ, कतिपय मुलुकहरूले यसको अभ्यास सुरु गरेका हुन्, खास गरी बेलायतले यसको अभ्यास सुरु गरेको पाइन्छ प्रारम्भमा। अहिले हेर्दाखेरि चाहिँ अन्तर्राष्ट्रिय अभ्यासहरू र हाम्रा अभ्यास अथवा हाम्रो अवस्थालाई तुलना गर्दाखेरि अब हामीले चाहिँ होइन कानुन आयोगलाई एउटा सशक्त बनाऊ बलियो बनाऊ भनिरहँदाखेरि के चाहिँ अवयवहरू अथवा के आयामहरूलाई यो सबै मिलाउनु पर्ने तालमेल मिलाउनु पर्ने देखिन्छ?
18: यो पनि महत्त्वपूर्ण प्रश्न लाग्यो मलाई। हामीले अरू देशको चाहिँ अभ्यासहरू पनि अध्ययन गर्छौँ हेर्छौँ, अरू देशमा पनि विभिन्न स्वरूपमा कहीँ आयोग छ कहीँ चाहिँ काउन्सिल छ कहीँ चाहिँ अब अर्को नामले छ विभिन्न छोटा छोटै नामले चाहिँ आयोग चाहिँ आफ्नो भूमिका निर्वाह गरिरहेको देखेका छौँ र ती अरू देशहरूमा चाहिँ कानुन आयोगलाई सशक्त बनाएर नै आयोग भने पनि समिति भने पनि अब काउन्सिल भने पनि त्यो संस्थालाई चाहिँ त्यो निकायलाई सशक्त बनाएर सबै काम चाहिँ अध्ययन अनुसन्धान तालिमहरू प्रशिक्षणहरू त्यो सहित आयोगबाटै चाहिँ गर्ने चाहिँ अभ्यास हामीले अरू देशहरूमा देख्छौँ र हामीले पनि अब सकेसम्म अब अहिले विभिन्न निकाय चाहिँ मौज हुने खाज हुने भनेर नेपाल सरकारले नीति ल्याएको छ। त्यसै क्रममा कानुन मन्त्रालय अन्तर्गतकै न्याय सेवा तालिम केन्द्र भन्ने छ त्यो पनि राष्ट्रिय न्यायिक प्रतिष्ठानसँग चाहिँ मर्ज हुने भन्ने सरकारको चाहिँ नीति छ र त्यो सम्बन्धी चाहिँ काम अगाडि बढिरहेको अवस्थामा यदि राष्ट्रिय न्यायिक प्रतिष्ठान भन्दा पनि कानुन आयोगमै चाहिँ मर्ज हुँदाखेरि कानुन आयोगले पनि आफ्ना चाहिँ अध्ययन अनुसन्धानका क्रममा विभिन्न चाहिँ प्रशिक्षण दिने त्यसपछि तालिम दिने त्यसपछि तालिमको क्रममा चाहिँ प्राप्त भएका चाहिँ रिसर्चहरू त्यसपछि त्यो शोधपत्रहरू कार्यपत्रहरूबाट चाहिँ कानुन आयोगले चाहिँ आफ्नो कामहरू अगाडि बढाउने सक्छ भनेर हामीले त्यो पनि अनौपचारिक रूपमा त्यो पनि प्रस्ताव गरेका छौँ। अब हामीले प्रस्ताव गरेको चाहिँ मस्यौदामा मन्त्रालयले कुन रूपमा अगाडि बढाउँछ भोलि सङ्घीय संसदबाट संशोधन त्यो भविष्यको विषय हो र त्यो चाहिँ अहिले यसै भन्न सकिँदैन तर चाहिँ विभिन्न निकायहरूलाई मर्ज गर्न गर्दाखेरि कार्य क्षेत्रसँग सम्बन्धित निकायसँग मर्ज गर्नुपर्छ भन्ने हाम्रो धारणा हो र हामीले सोहीमा दिन्छौँ अध्ययन अनुसन्धान तालिम त्यसपछि तर्जमा पुनर्वलोकन अभिलेख व्यवस्थापन यी सबै काममा चाहिँ कानुन आयोगलाई कानुन आयोग र कानुनसँग सम्बन्धित र निकायको पनि मर्ज गर्दा पनि कानुन आयोगमा मर्ज गर्नुपर्छ भन्ने हामीले धारणा व्यक्त गरेका छौँ र माननीय मन्त्रीज्यूले हाम्रो राजनीतिक नेतृत्वले त्यसलाई सकारात्मक रूपमा दिएको अवस्था छ र माननीय मन्त्रीज्यूले विभिन्न फोरमहरूमा कानुन आयोग अब चाहिँ थिङ्क ट्याङ्कको रूपमा रहन्छ र त्यसको पुनर्व संरचना हुन्छ यो चाहिँ सानो होइन ठुलो संस्थाको रूपमा यो चाहिँ नेपाल सरकारको कानुनसँग सम्बन्धित अधिकारी संस्था थिङ्क ट्याङ्कको रूपमा अध्ययन अनुसन्धान गर्ने तर्जमा गर्ने संस्थाको रूपमा हामी विकास गर्छौँ भनेर उहाँले आफ्नो धारणा व्यक्त गर्नुभएको छ र त्यो चाहिँ त्यो धारणालाई चाहिँ अब कार्यान्वयन गर्ने क्रममा उहाँले पनि कार्यान्वयन गर्नुहुनेछ हुन्छ भन्ने हामीलाई
17: अन्त्यमा कानुन आयोगको पुनर्संरचनाको बहस अहिले चलिरहँदा र त्यसका लागि प्रक्रियागत रूपमै पनि केही प्रयासहरू अघि बढिरहेको सन्दर्भमा कानुन आयोगले हालसम्म गरेका महत्त्वपूर्ण कुराहरू बारे पनि जानकारी दिनु उपयुक्त हुन्छ जस्तो लाग्छ। मूलत नेपालमा कानुन आयोगले गरेका मुख्य मुख्य कामहरू प्रशंसनीय कामहरू उदाहरणीय कामहरू के के छन्?
18: यो पनि महत्त्वपूर्ण प्रश्न। कानुन आयोगले जस्तो संविधान जारी भएको स्थान 3 वर्षभित्र मौलिक हकको कार्यान्वयनसँग सम्बन्धित कानुन बनाउनु पर्ने अवस्था थियो र 3 वर्ष भनेको छोटो समय हो। 3 वर्षभित्र चाहिँ संसदबाट पास गरेर ऐन कार्यान्वयन गर्नुपर्ने अवस्था थियो। त्यो मौलिक हक कार्यान्वयन गर्ने जुन ऐन बनाउने चरणमा कानुन आयोगले 72 सालभन्दा पछाडि 74-75 सालसम्म 76 सालसम्म नै एकदम चाहिँ आफ्नो भूमिका महत्त्वपूर्ण भूमिका निभायो र कानुन आयोगबाट चाहिँ तर्जुमा भएका चाहिँ 45 वटा ऐनहरू त्यो बेला चाहिँ एकैचोटि पास भयो, एकैचोटि चाहिँ सङ्घीय संसदमा पेस भयो र सङ्घीय संसदबाट पारित भएर अहिले कानुनको रूपमा ऐनको रूपमा कार्यान्वयन भएको अवस्था छन्। यो एउटा महत्त्वपूर्ण कानुन आयोगले गरेको महत्त्वपूर्ण काम। अरू कानुन आयोगले विभिन्न कानुनसँग सम्बन्धित विभिन्न अध्ययन अनुसन्धान गर्छ र गरि पनि रहेको छ। योभन्दा अगाडि जो चाहिँ जुन आयोगको थियो अध्यक्षज्यू मान्य अध्यक्षज्यू उपाध्यक्षज्यू निवर्तमान मान्य अध्यक्षज्यू र उपाध्यक्षज्यू र त्योभन्दा अगाडिको मान्य अध्यक्षज्यू उपाध्यक्षज्यू लगायतको चाहिँ उहाँहरूको चाहिँ कार्यकालमा धेरै महत्त्वपूर्ण चाहिँ कानुनहरू चाहिँ अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू सहित अध्ययन अनुसन्धान भएको अवस्था छ। त्यो पनि एउटा महत्त्वपूर्ण कानुन आयोगको काम भयो। र अर्को काम भनेको कानुन आयोगले कानुनका चाहिँ संविधानदेखि लिएर ऐन नियमावली निर्देशिका सबै चाहिँ हाम्रो वेबसाइटमा पहिला धेरै पहिलादेखि अहिले त विभिन्न मन्त्रालयले नै गर्ने गरेको छ तर पनि आधिकारिक रूपमा हाम्रो वेबसाइटमा कानुनको चाहिँ अभिलेखीकरण गर्ने जस्तो अस्ति जनजी आन्दोलनको क्रममा धेरै अभिलेख चाहिँ नष्ट भएको अवस्था छ यद्यपि त्यो रिकभर गर्दै अहिले पनि हामीले कानुन आयोगको वेबसाइटमा सबै किसिमका चाहिँ ऐन नियमावलीहरू चाहिँ हामीले अध्यावधि गरिरहेका छौँ र तत्काल संशोधन भएपछि र नयाँ कानुन बनेपछि तत्काल हामीले 1 दिन 2 दिनभित्र हामीले अध्यावधि गरेर पब्लिकलाई छिटो छरितो माध्यमबाट चाहिँ जानकारी गरिरहेका छौँ। यो एउटा कानुन आयोगको प्रशंसनीय र महत्त्वपूर्ण काम हो र बाहिर अरू निकायबाट चाहिँ कानुन खोज्दाखेरि कानुन आयोगको वेबसाइटहरू खोजौँ न त त्यहाँ छिटो भेटिन्छ भनेर कानुन आयोगको वेबसाइट एकदम चाहिँ चर्चामा पनि छ र महत्त्वपूर्ण त्यहाँ चाहिँ हामीले अभिलेख व्यवस्थापन गरेको अवस्था। अरू पनि धेरै नै छन्। तर्जुमाको क्षेत्रमा 45 वटा ऐन एकैचोटि विभिन्न अध्ययन अनुसन्धान कानुनको चाहिँ अभिलेख व्यवस्थापन वेबसाइटमा चाहिँ सर्वसाधारणलाई चाहिँ जानकारी गराउने र अभिलेख व्यवस्थापन गर्ने काम छिटो छरितो रूपमा गरिरहेको अवस्था छ।
16: उहाँ हुनुहुन्थ्यो कानुन आयोगका प्रवक्ता सहसचिव बालकृष्ण निरौला हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
17: कार्यक्रम कानुनका कुरा आजलाई यति नै। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
19: नेपालको समावेशी आवाज।

0: नमस्कार, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी नेपालद्वारा संयुक्त रूपमा सञ्चालित दिगो पर्यटन परियोजनाको प्रस्तुति दिगो पर्यटन कार्यक्रमको पहिलो भागमा हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक महिनाको पहिलो र अन्तिम बुधबार बिहान यसै बेला प्रसारण हुन्छ। दिगो पर्यटन कार्यक्रम रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम रिले स्टेसन 98, 100 र 103 मेगाहर्जबाट एकैसाथ सुन्न सकिन्छ भने psbnepal.gov.np, radionepal.gov.np, रेडियो नेपाल मोबाइल एप र फेसबुक पेजमा समेत संसारभर सुन्न सक्नुहुन्छ।
1: नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीले संयुक्त रूपमा दिगो पर्यटन परियोजना कार्यक्रम मार्फत स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित

0: सकारात्मक ऊर्जा थपिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकेरे बोहराको भनाई कार्यक्रममा समेट्नेछौ। नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहकार्यमा दिगो पर्यटन प्रवर्धनका लागि हाल के कस्ता नीति तथा कार्यक्रम सञ्चालन गर्दैछ त भनेर नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक एवं दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना संयोजक खड्ग विक्रम शाहसँग गरिएको छोटो कुराकानी पनि प्रस्तुत गर्नेछौँ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोस्ट गरेको अपिहिमाल बेस क्याम्पको भिडियो क्लिप यति बेला निकै चर्चित भएको छ। प्रधानमन्त्री शाहले गत शनिबार बिहान अपिहिमालको बेस क्याम्पमा युवाहरूले क्रिकेट खेलिरहेको भिडियो क्लिप सार्वजनिक गरेपछि अपिहिमालको चर्चा चुलिएको हो। समुद्री सतहबाट 7,132 मिटर अग्लो सुदूरपश्चिमकै अग्लो अपिहिमाल दार्चुलाको अपिहिमाल गाउँपालिकामा पर्दछ। यस हिमालमा नियमित आरोहण भने भएको छैन। यद्यपि करिब 4,000 मिटर उचाइमा रहेको अपि हिमालको बेस क्याम्पमा पर्यटक जाने गरेका छन्। सो भिडियो क्लिप साझा भएपछि यसले पर्यटन क्षेत्रमा के कस्तो टेवा पुग्ने अपेक्षा गरिएको छ त? अपि हिमाल गाउँपालिका दार्चुलाका अध्यक्ष भक्त सिंह ठेकरे बोहरा।
2: सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो आधिकारिक फेसबुक र टिकटक मार्फत अपि हिमालको बेस क्याम्पको प्रवर्धन गर्नुभएको छ र यसले चाहिँ अब पछिल्लो समय पर्यटकहरूको आवागमनमा निकै उल्लेख्य वृद्धि हुन्छ भन्ने हामीले अपेक्षा लिएको छौँ। नयाँ सरकार बनिसकेपछि नयाँ सरकारको 100 कार्यसूचीभित्र अपि हिमालको ट्रेकिङ ट्रेललाई पनि परेको छ। मैले प्रधानमन्त्रीज्यूको सचिवालयसम्म छलफल गर्दाखेरि यो ट्रेललाई व्यवस्थित गुणस्तरीय र भरपर्दो बनाउनको लागि सङ्घीय सरकारबाट हुने सहयोग हामी गर्छौँ भन्ने प्रतिबद्धता पनि उहाँहरूले जनाउनु भएको छ। फलस्वरूप चाहिँ त्यसको प्रवर्धनमा चाहिँ उहाँले अब यो जुन चासो राख्नु भएको छ यो पनि निकै सराहनीय काम छ। मलाई लाग्छ अब यो सम्माननीयज्यूको पोस्टरले गर्दाखेरि वार्षिक 10,000 होइन वार्षिक 20,000 भन्दा बढी पर्यटकहरूले अपि हिमालको बेस क्याम्प लगायतका पर्यटक गन्तव्यहरूमा घुम्नुहुनेछ आउनुहुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ। साथसाथै उहाँलाई पनि हामी अपि हिमालको बेस क्याम्प लगायतका गन्तव्यहरूमा घुम्नको लागि हार्दिक आह्वान गर्दछौँ। उहाँको सचिवालयसँग कुरा हुँदाखेरि जो यो आर्थिक वर्षभित्र हामी बेस क्याम्प भिजिट गर्छौँ भन्ने कुरा हामीले आश्वासन पाएका छौँ र हामी अपि हिमाल गाउँपालिकामा र अपि हिमाल बेस क्याम्पमा सम्माननीय प्रधानज्यूलाई स्वागत गर्नको लागि आतुर छौँ र उहाँलाई हार्दिक निमन्त्रणा पनि म व्यक्त गर्दछु।
1: अपि हिमाललाई देशकै एक प्रमुख पर्यटकीय स्थलका रूपमा विकास गर्न गाउँपालिकाले के कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ त? पुनः अध्यक्ष ठेकरे बोहरा।
2: खास गरी अपि हिमाल गाउँपालिकाले यो गाउँपालिकालाई सुदूरपश्चिमको उत्कृष्ट गन्तव्य नेपालकै एउटा प्रमुख पर्यटक गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिएको थियो। हामीले पर्यटकीय पूर्वधारहरू निर्माण गऱ्यौँ बेस क्याम्पसम्मै पदमार्ग होमस्टेहरू त्यसपछि गेस्ट हाउसहरू टी हाउसहरू हामीले निर्माण गऱ्यौँ जसले गर्दाखेरि विगत 4 निरन्तर रूपमा अपि बेस क्याम्प लगायतका पर्यटक गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्नु भएको छ। पछिल्लो आर्थिक वर्ष हेर्नुहुन्छ भने झन्डै 5,000 भन्दा बढी पर्यटकहरूले बेस क्याम्प लगायतका पर्यटक गन्तव्यहरूमा घुमेको
0: हाम्रा हिमाल हाम्रा जंगल हाम्रो संस्कृति यी सबै हाम्रा पुर्खाले हामीलाई दिएका अमूल्य सम्पदा हुन्। दिगो पर्यटन भनेको भविष्यका लागि एक बुद्धिमता कार्य हो। आज गरेको सानो सावधानी भोलिका लागि ठूलो उपहार हुन सक्छ। अब पर्यटन संवादतर्फ लागौ। आज हामीले नेपाल पर्यटन बोर्ड दिगो पर्यटन परियोजना मार्फत दिगो पर्यटन सम्बन्धी के कस्ता नीति तथा कार्यक्रम सञ्चालन भइरहेका छन् र ती कार्यक्रम मार्फत स्थानीय समुदाय के कस्ता लाभ लिइरहेका छन् भनेर नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक एवं दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना संयोजक खड्ग विक्रम शाहसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। बोर्डद्वारा सञ्चालित कार्यक्रमका बारेमा प्रकाश पार्दै शाह भन्नुहुन्छ,
3: वास्तवमा बोर्ड स्थापना भएको 27 नै नेपालको पर्यटन प्रवर्धनको लागि यसले आफ्ना कार्यक्रमहरू अगाडि बढाइरहेको छ। विशेष गरी विदेशमा यसका प्रवर्धनका कार्यक्रमहरू बढी सञ्चालनमा रहेका छन् भने स्वदेशभित्र पनि विभिन्न पर्यटन अभियानहरूको बेलामा यसले चाहिँ पर्यटन विकास प्रवर्धन र क्षमता अभिवृद्धिका कार्यहरू गर्दै आइरहेको छ। बोर्ड एउटा समग्र पर्यटनको क्षेत्रमा कार्य गर्ने एउटा राष्ट्रिय पर्यटन संस्थाको रूपमा रहेको छ।
4: युएनडिपीले शिक्षा स्वास्थ्य लगायत जनचेतनाका कार्यहरूमा आफ्नो लगानी गर्दै आएकोमा नेपालमा पर्यटन क्षेत्रलाई पनि रोजेको छ, यसको प्रमुख कारण के होला?
3: वास्तवमा पर्यटन चाहिँ एउटा सरकारको प्राथमिकता पनि परेको विषय र यसले चाहिँ प्रत्यक्ष रोजगारीका अवसरहरू सिर्जना गर्ने अर्थतन्त्रलाई एउटा मजबुत बनाउने र ग्रामीण क्षेत्रमा समेत यसको लाभ विस्तार हुन सक्ने एउटा क्षेत्र भएको हुनाले ग्रामीण गरिबीलाई न्यूनीकरण गर्नको लागि पर्यटन एउटा माध्यमको रूपमा

0: भएकोले हुनाले पनि युएनडिपीले यसलाई प्रायोरिटीमा ल्याएको हो जस्तो लाग्छ।
1: खास गरी पर्यटनसँग जोडेर कुराकानी गर्दाखेरि जलवायु परिवर्तनका कुराहरू, वातावरण संरक्षणका कुराहरू, सांस्कृतिक सम्पदाको संरक्षणका कुराहरू, यी कुराहरू जोडेर आउँछन्। यसको लागि बोर्डले अथवा यो परियोजनाले कसरी काम गर्दैछ?
0: वास्तवमा कुनै पनि विकास निर्माणका कार्यहरू अघि बढिसकेपछि त्यसको साइड इफेक्टको रूपमा यसका नेगेटिभ इम्प्याक्टहरू पनि हुन्छन्। विशेष गरी पर्यावरणमा पर्ने प्रभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ र पर्यटनलाई एउटा दिगो कसरी बनाउन सकिन्छ भन्ने उद्देश्य नै हो। यसको लागि नै यो दिगो पर्यटन परियोजना अथवा दिगो पर्यटनको कन्सेप्ट अगाडि ल्याएको हो। यसले चाहिँ समुदायमा आधारित पर्यटन विकास र स्थानीय वस्तुको उपभोग गर्ने क्रममा चाहिँ पर्यावरणमा न्यूनतम क्षति गर्ने अथवा पर्यावरण वातावरणको संरक्षण गर्ने जस्ता विषयहरू पनि समावेश गर्ने भएको हुनाले दिगो पर्यटन परियोजना वास्तवमा एउटा आजको आवश्यकता, समयको माग पनि हो जस्तो हामीलाई लाग्छ।
1: चर्चित गन्तव्यहरूका कुराहरू त एकातिर भए, तर युएनडिपीको सहकारीमा दुर्गम तथा कम चर्चित गन्तव्यहरू जस्तै अपी हिमाल जस्ता यस्ता यस्ता गन्तव्यहरूको प्रवर्धनको लागि, ब्रान्डिङको लागि नेपाल पर्यटन बोर्डले अथवा युएनडिपी परियोजनाले कसरी काम गर्दैछ?
0: वास्तवमा नेपालमा ट्रेकिङ र माउन्टेनियरिङ सँगसँगै अगाडि बढेको पाइन्छ। पूर्वको एभरेस्ट रिजनमा एउटा ट्रेकिङ अगाडि बढिसकेको, माउन्टेनियरिङको विकास भइसकेको अवस्थामा कतिपय ठाउँहरूमा क्यारिङ क्यापेसिटीको कुरा पनि हुन्छ। त्यसै गरिकन अन्नपूर्ण रिजन भयो, यो क्षेत्रमा चाहिँ ट्रेकिङ व्यवसाय अथवा भनौँ न पदयात्रा व्यवसाय अथवा पदयात्रीहरूको उच्चतम सङ्ख्यामा आवागमन भइसकेको अवस्था भएको हुनाले नयाँ क्षेत्रमा पनि यो विस्तार गर्नुपर्छ। यसका साथसाथै दुर्गम अति कम विकसित क्षेत्रहरूमा पनि पर्यटनको माध्यमद्वारा विकास निर्माणलाई पनि एउटा टेवा पुग्ने हिसाबले त्यसबाट स्थानीय जनताहरूले पनि लाभ लिन सक्छन् र टुरिज्मको डाइभर्सिफिकेसन भन्छौँ, विविधीकरण हुन जान्छ भन्ने उद्देश्यका साथ नै हामीले नयाँ स्थानहरूमा नयाँ गन्तव्यहरूलाई चाहिँ विकास गर्ने, प्रबन्धन गर्ने यस्तो किसिमको लक्ष्य लिएको र स्वयंसारका गतिविधिहरू अगाडि बढिरहेका छन्।
1: सरकारले आयोजना गर्ने अथवा सञ्चालन गर्ने कार्यक्रम अथवा विभिन्न सामाजिक संस्थाहरूले सञ्चालन गर्ने कार्यक्रम, यस्ता बोर्ड समितिहरूले सञ्चालन गर्ने कार्यक्रमहरू जबसम्म ती कार्यक्रम रहन्छन् ती क्षेत्रमा त्यति बेलासम्म काम हुन्छ, तर परियोजनाको काम सकिँदै गर्दाखेरि त्यसका गतिविधि पनि सकिने हुन्छन्। अब पर्यटन क्षेत्रको गतिविधिलाई दिगो बनाउनुको लागि परियोजनाको काम सकिसकेपछि त्यसलाई निरन्तरता दिनको लागि त्यस्तो किसिमको विशेष कार्यक्रम पनि सञ्चालन गर्नुभएको छ यहाँहरूले, काम कारवाहीहरूलाई आफ्नो गतिविधिहरूलाई दिगो बनाउनको लागि के फरक ढङ्गले काम गर्नुभएको छ?
0: समय यहाँले सही कुरा गर्नुभयो। परियोजनाको एउटा सर्टेन समयावधि हुन्छ र त्यो समयावधिपछि परियोजनाले आफ्ना सिकाइहरू, आफ्ना भोगाइहरू र आफूले गरेका एक्टिभिटिजहरूलाई ह्यान्डओभर गर्ने, स्थानीय तहमा ह्यान्डओभर गर्ने र नेपाल पर्यटन बोर्डलाई समेत त्यो ह्यान्डओभर गर्ने हुन्छ। त्यसैले नै हामीले स्थानीय सरकारलाई नै त्यहाँ यसको लिड रोलमा राखेर पूर्वाधार विकास र अन्य कामहरू गरिरहेका छौँ। बोर्डमै सञ्चालित यो परियोजना भएको हुनाले यसको ओनरसिप बोर्डले लिन्छ र दीर्घकालीन रूपमा चाहिँ यसको प्रबन्धन गर्ने, मार्केटिङ गर्ने र एउटा डेस्टिनेसनको रूपमा यसलाई चिनाउने काममा चाहिँ बोर्डले निरन्तर रूपमा कार्य अगाडि गर्नेछ।
1: त्यसमा युवा महिलाहरूको सहभागिताका कुराहरू पनि आउँछन्। ग्रामीण क्षेत्रका युवा महिलाहरू त्यसमा सहभागी भयो भने त्यो कार्यक्रम अझै दिगो हुनसक्छ, यसको लागि के कस्ता पहलहरू गर्नुभएको छ?
0: वास्तवमा पर्यटन नै अब युथहरूले ड्राइभ गर्ने हो, तालिममा आबद्ध गर्ने, उहाँहरूलाई इन्टरप्रेनरसिपमा डेभलप गर्ने, होइन विशेष गरी सीमान्तकृत वर्ग महिला जनजातिहरूलाई अलि बढी प्रायोरिटी दिने नै हाम्रो उद्देश्य रहेको छ। सोही अनुसारले नै हामीले हाम्रा ट्रेनिङ एक्टिभिटिजहरूमा चाहिँ उहाँहरूलाई इन्भल्भ गराएका छौँ। त्यसै गरी उहाँहरूको उद्यमशीलता विकासका लागि स्मल होटल, लज म्यानेजमेन्ट, होमस्टे व्यवस्थापन जस्ता तालिमहरूमा समेत हामीले उहाँहरूलाई आबद्ध गर्ने र युवावर्गलाई चाहिँ मोटिभेट गर्ने विषयमा नै हाम्रो केन्द्रीकृत रहेको छ कार्यक्रमहरू, त्यही लाइनमा हामीले काम गरिरहेका छौँ।
1: दिगो पर्यटनका कुरा गर्दाखेरि स्थानीय सिपका कुराहरू, कला संस्कृतिका कुराहरू पनि आउँछन्। पर्यटन मैत्री वातावरण बनाउनको लागि पनि स्थानीय समुदायको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। के निश्चित वर्गलाई मात्र त्यसमा समावेश नगरेर स्थानीय समुदायलाई पनि त्यसमा चाहिँ सहभागी गराउने किसिमका कार्यक्रमहरू पनि छन् कि?
0: वास्तवमा दिगो पर्यटन भनेकै कम्युनिटी बेस्ड टुरिज्मको एउटा पाटो हो। समुदायको सहभागिता बेगर, उहाँहरूको स्वामित्व बेगर पर्यटन दिगो हुन सक्दैन भन्ने नै अवधारणा हो। त्यसैले हामीले समग्र समुदायलाई नै यसमा आबद्ध गराउने र इन्टरलिङ्केजहरू डेभलप गर्ने, जस्तै एउटाले व्यवसाय सञ्चालन गर्छ प्योर पर्यटन व्यवसाय भन्छ अरे, अर्कोले सप्लाई साइडमा उत्पादनतिर जोडिने, पर्यटकहरूलाई चाहिने उपभोग्य सामग्रीहरू स्थानीय स्तरबाटै उत्पादन हो भन्नको लागि उहाँहरूलाई चाहिँ हामीले अन्य सब्सिडियरी बिजनेस भन्छौँ त्यो कृषि लगायत अरूमा आबद्ध गर्ने, त्यस किसिमको पनि हाम्रो सोच रहेको छ र सोही अनुसार हामीले केही न केही एक्टिभिटीहरू गरिरहेका छौँ। सञ्चालनमा पनि सकेसम्म चाहिँ कम्युनिटी वन, समुदायले नै वन गरेको एउटा व्यवसाय अथवा कम्युनिटी लजहरूको कन्सेप्ट हामीले अगाडि बढाएका छौँ। यसरी नै अब समग्र समुदायले नै त्यसबाट लाभ लिनुपर्छ भन्ने नै हो, ताकि उहाँहरूको एउटा स्वामित्व होस् र दिगोपना कायम रहन सकोस्।
1: अहिले नेपालको सन्दर्भमा कुरा गर्दाखेरि नाम चलेका गन्तव्यहरूमा पर्यटकहरूको ओहिरो लागेको देखिन्छ। पर्यटक हिसाबले राम्रा भएका तर चाहिँ प्रचारको अभावले त्यहाँ पर्यटक जान नसकेका धेरै ठाउँहरू छन्। यिनीहरूको प्रवर्तनको लागि पनि के योजना चाहिँ यहाँहरूसँग?
0: नेपालमा अब त्यस्ता धेरै ठाउँहरू छन् पर्यटकीय महत्त्वका, तर एउटा समस्या के हो भने हामीसँग पूर्वाधारको कमी छ, त्यो कुरा हामीले स्वीकार्नुपर्छ। सडक सञ्जाल र हवाई यातायातको हामीसँग अभाव छ, त्यो कुरालाई हामीले स्वीकार्नुपर्छ। साथै पर्यटकहरूलाई आवश्यक पर्ने सुविधा एकोमोडेसन जो हामी भन्छौँ त्यसको पनि कमी भएको हुनाले कतिपय ठाउँहरू हामीले चाहेर वा नचाहेर पनि त्यसलाई हामीले प्रबन्धन गर्न सक्ने अवस्थामा छैनन्। कतिपय ठाउँहरू रेस्ट्रिक्टेड एरियाको रूपमा छन्, कतिपय ठाउँहरू संरक्षित क्षेत्रको रूपमा छन्, कतिपय ठाउँहरूमा चाहिँ मानव बस्ती विकास भइसकेको अवस्था छैन, सडक सञ्जाल छैन, होइन। त्यसकारण ती ठाउँहरूलाई अहिले नै हामीले प्रबन्धन गर्न सक्ने अवस्था छैन। पहिलो कुरा चाहिँ हामीले लिङ्केज डेभलप गर्ने हो। केही सर्टेन टुरिस्ट हबहरू हुन्छन्, ती हबहरूमा केन्द्रित पर्यटनलाई अलिकति विस्तार गर्दै, सब हबमा विस्तार गर्दै लिने त्यस किसिमको पोलिसी बनाएर अन्य ठाउँहरूमा पनि विस्तार गर्न सक्छ।
1: युएनडिपीको सहकारीमा नेपाल पर्यटन बोर्डले विगतदेखि दिगो पर्यटन कार्यक्रम सञ्चालन गर्दै आएको छ। यहाँहरूको सिकाइ र भोगाईले हेर्ने हो भने नेपालको पर्यटन प्रवर्तनको लागि आगामी दिनमा कसरी अगाडि बढ्नु पर्ला यहाँको सुझाव?
0: समुदायको सक्रिय सहभागिता आवश्यक छ, त्यसै गरी निजी लगानीको प्रबन्धन गर्नुपर्ने, लगानी बढावा दिनुपर्ने छ। यो पर्यटन व्यवसाय भनेको फेरि निजी क्षेत्रले नै अगाडि बढेर गर्ने कुरा हो, सरकारको भूमिका भनेको नियमनकारी र प्रबन्धनमा मात्र सीमित रहन्छ। त्यो भएको हुनाले त्यसका साथसाथै अहिले अब स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार तीन तहको सरकार छ, तिनै तहको सरकारको बिचमा समन्वय गरेर पर्यटकहरूको व्यवस्थापन, पर्यटकीय एक्टिभिटीहरूको बढावा दिने कुरामा चाहिँ हामीले काम गर्नुपर्छ। पर्यटकीय गन्तव्य भएर मात्रै हुँदैन, त्यहाँ चाहिँ विभिन्न एक्टिभिटीहरू पनि पर्यटकलाई इङ्गेज गर्ने हामीले विभिन्न गतिविधिहरूको पनि विकास गर्नुपर्ने हुन्छ र सोही अनुसारको सर्भिस डेलिभरी, क्वालिटी सर्भिस भन्छौँ, त्यो एउटा गुणस्तरीय सेवा पनि पर्यटकहरूलाई दिनुपर्ने हुन्छ। यी सबै कुराहरू ध्यानमा राखेर सबै निकायहरूले, एजेन्सीहरूले काम गर्नुपर्ने आवश्यकता छ। यसैबाट नै नेपालको समग्र पर्यटन विकास र प्रबन्धन गर्न सकिन्छ।
2: पर्यटकलाई आकर्षित गर्ने प्रमुख आधार
3: संकेत सहित सुव्यवस्थित पदमार्ग,
2: किनकि सुरक्षित पदमार्ग दिगो पर्यटनको आधार हो।
3: व्यवस्थित पदमार्गले पदयात्रीलाई मात्र होइन पर्यटन क्षेत्रलाई समेत दिगो बनाउँछ।
2: आउनुहोस्, स्थानीय समुदाय, निकाय र सरोकारवाला मिलेर सफा र सुरक्षित पदमार्ग निर्माण तथा नियमित मर्मत सम्भारमा हातीमालो गरौँ।
4: पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालद्वारा संयुक्त रूपमा सञ्चालित दिगो पर्यटन परियोजनाद्वारा जारी सन्देश।
5: नेपाल सुन्दर छ र यसलाई भावी पुस्ताको उपहारका लागि अझै जतन गरेर राखौँ। यही आग्रहसहित आजका लागि दिगो पर्यटन प्रवर्धन कार्यक्रम यति नै। यसै महिनाको अन्तिम बुधबार अर्को श्रृङ्खलामा भेट गर्ने गरी छुट्टिन्छौँ।
6: कार्यक्रमबाट प्राविधिक सहकर्मी मिनर्वा वज्राचार्य, संयोजक उद्धव सिंह च्वाङगडी, कार्यक्रम सञ्चालक मुकुन्द भण्डारी र म विद्या चौधरीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
2: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
5: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: यस बेला बिहानको 8 बज्नै लाग्यो, अब सुन्नुहोस् अङ्ग्रेजीमा।

0: कार्यक्रम बदलिदो नेपालमा भोजन र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरि बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी नेपालमा खडेरीको जोखिमसहित यस वर्षको मनसुनमा हुन सक्ने सम्भावित सुक्खाको बारेमा चर्चा गर्दैछौँ। हामीसँग त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देल हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ सर।
1: हजुर नमस्कार।
0: आज विश्व खडेरी विरुद्ध सङ्घर्ष दिवस, बढ्दो मरुभूमिकरण र खडेरीका विरुद्ध जनचेतनामूलक कार्यक्रमसहित मनाइँदैछ। यस वर्षको दिवसको नारा चरण भूमिको पहिचान गरौँ, सम्मान गरौँ, पुनर्स्थापना गरौँ भनिरहेको छ। मनसुनी वर्षाले पर्याप्त पानी पार्ने भएकाले नेपालमा खडेरीको चरम जोखिम तुलनात्मक रूपमा कम छ भनिन्छ, तर जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण यसतर्फ पनि सचेत हुनुपर्ने विज्ञहरू बताउँछन्। हामी कार्यक्रमको सुरुवात चाहिँ खडेरी के हो भन्ने यो जानकारीबाट नै गरौँ सर। हामी सामान्यतया दैनिक जीवनमा सुक्खा र खडेरी उस्तै उस्तै लिन्छौँ। वैज्ञानिक रूपमा हेर्दाखेरि चाहिँ खडेरी र सुक्खा बीच के फरक छ, सामान्य रूपमा बुझाइदिनु न।
2: लामो समयसम्म पर्याप्त वर्षा नभई जमिनमा चाहिँ पानीको अभाव हुने प्राकृतिक अवस्था सुक्खा अवस्था हो, र जुन सुक्खा अवस्थाले जब एउटा सङ्कटा उन्मुख बिन्दुमा पुर्याउँछ त्यसपछि चाहिँ खडेरी सुरु हुन्छ। त्यस कारणले गर्दाखेरि पर्याप्त वर्षा नभइकन सुरु भएको जुन अभाव छ होइन, त्यसको चाहिँ एउटा निश्चित बिन्दुमा पुगिसकेपछि चाहिँ खडेरीमा परिणत हुन्छ।
0: मापदण्डहरू केही छ कि छैन, कति दिन यति दिन पानी परेन भने अथवा यति महिना पानी परेन भने भन्ने खालको कुराहरू केही छ?
2: खडेरी मापनको पनि आफ्नै प्रक्रिया छ होइन, विशेष गरी कति वर्षा पर्यो त्यो वर्षाको आधारमा पनि हामी त्यसलाई मापन गर्न सक्छौँ। जस्तै औसत वर्षाको 20% मात्रै तपाईँको परेको अवस्थामा त्यसलाई चाहिँ हामी खडेरीको एउटा चाहिँ सुरुवात बिन्दु भन्छौँ। यसमा चाहिँ अब एउटा स्ट्यान्डर्डाइज प्रेसिपिटेसन इन्डेक्स भन्ने एउटा इन्डेक्स छ होइन, त्यो इन्डेक्सले पनि केही मापन गर्ने तरिकाहरू छ। -0.5 - -1 बिन्दुमा पुग्दाखेरि हामी सामान्य सुक्खा भन्छौँ, त्यसपछि -1 - -1.5 हुँदाखेरि हल्का खडेरी भन्छौँ हामी, -1.5 - -2 हुँदाखेरि गम्भीर खडेरी, र -2 भन्दा माथि तपाईँको चाहिँ भयो भने चरम खडेरी भन्छौँ। त्यस कारणले गर्दाखेरि यो चाहिँ वैज्ञानिक विधि भयो, तर सामान्य भाषामा भन्दाखेरि टोटल वर्षाको 20-25% पनि नपुगेको अवस्था भयो भने चाहिँ खडेरीको स्थिति सुरु हुन्छ।
0: जस्तो कुनै मौसममा मात्रै लामो समय पानी परेन भने र मौसमी त्यसै पछाडि चिस्यान कम हुँदै गयो भने कृषि जलविज्ञान सामाजिक आर्थिक भनेर यसरी पनि वर्गीकरण गर्नुहुँदो रहेछ। नेपालको सन्दर्भमा चाहिँ यस्ता किसिमको खडेरीहरू कतिको महसुस गरेको छ, कुन अलिकति बढी महसुस हुने गरेको छ हामीले अघिभन्दा अगाडिको समयलाई हेऱ्यौँ भनेदेखि?
2: अब यो खडेरीको प्रकारको कुरा गर्नुभयो, खडेरी चाहिँ अब तपाईँले भने जस्तै हाम्रो चाहिँ पहिला मौसमी खडेरी भन्छौँ हामीले, त्यसपछि गएर कृषि खडेरी, त्यसपछि गएर जलस्रोत खडेरी, र त्यसपछि सोसियो इकोनोमिक सामाजिक आर्थिक खडेरी, यसरी वर्गीकरण गरिएको छ। अब यसमा चाहिँ जुन सुरुवातको बिन्दु भनेको मौसमी खडेरीबाट नै हुन्छ। जब पर्याप्त मात्रामा जमिनमा पानीको अभाव हुन्छ अथवा वर्षा हुँदैन त्यो मौसमी खडेरी भयो। मौसमी खडेरी चाहिँ केही समयसम्म रहिरहेको अवस्थामा माटोमा चिस्यानको मात्रा कम हुने, र चिस्यानको मात्रा कम भइसकेपछि त्यो चाहिँ कृषि खडेरीमा परिणत हुन्छ, जसबाट चाहिँ बाली नाली प्रभावित हुन्छन्। करिब करिब 3 महिनासम्मको अवधिलाई हामी यसरी मान्छौँ। तर जब 6 महिनादेखि 12 महिनासम्म पनि पानीको बहावमा कम हुने, खोला नालामा अथवा इनारमा पानीको स्रोतमा पानीको तह कम हुँदै गएको अवस्थामा फेरि त्यो चाहिँ जलस्रोत खडेरी भयो, र यो चाहिँ कुनै कुनै अवस्थामा चाहिँ 24 महिनासम्म पनि जलस्रोत खडेरी भएको अवस्था छ। यो चाहिँ एउटा साइकल जस्तो हुन्छ, त्यसपछि गएर चाहिँ यसले समाजमा पार्ने प्रभाव भएपछि सामाजिक आर्थिक खडेरीको रूपमा परिभाषित गरिन्छ। त्यस कारणले गर्दाखेरि मौसमी खडेरीदेखि लिएर सामाजिक आर्थिक खडेरीसम्म चाहिँ वर्गीकरण गरिन्छ।
0: नेपालमा चाहिँ हामीले यो मौसमी खडेरीहरूको त बेला बेला चर्चा गर्छौँ। गएको वर्ष पनि लामो समय पानी नपरेर तराई मधेसमा धान रोप्न नपाएको कुरा थियो, किनकि सुक्खा पनि भयो होइन। यस्ता घटनाहरू कतिको देखिन्छ नेपालको हकमा चाहिँ, किनकि यहाँ चाहिँ मनसुनी वायुले गर्दाखेरि प्रायः पानी पार्छ भनिन्छ।
2: खासमा हामीले ऋतुगत रूपमा हामीले कुरा गर्दाखेरि मुख्य रूपमा खडेरीको जोखिमको अवस्था हामीले कुरा गर्नुपर्ने हुन्छ। खास गरी चाहिँ जुन मनसुनी सिजनमा चाहिँ हामीले खडेरी कम हुने सिजन भनेर चाहिँ भन्छौँ, किन भन्दा त्यो बेलामा पर्याप्त वर्षा हुने एउटा चाहिँ हाम्रो परम्परागत मेथोड छ। तर चाहिँ कस्तो भइरहेको छ भन्दाखेरि अब विशेष गरी खडेरीलाई चाहिँ हिउँदमा र प्री मनसुनमा लाई चाहिँ यसले हामीलाई बढी असर गरिरहेको हाम्रो तथ्याङ्कले पनि देखाउँछ। तर अब कहिलेकाहीँ विकसित भएका चाहिँ वायुमण्डलीय प्रणालीहरूले मनसुनमा पनि त्यो स्थिति आउन सक्छ होइन, जस्तै अब अहिलेकै वर्षको कुरामा पनि त्यो हुनसक्ने सम्भावना देखिन्छ। त्यस कारणले गर्दाखेरि खडेरीबाट प्रभावित ऋतुगत रूपमा चाहिँ हिउँद र प्री मनसुन चाहिँ बढी प्रभावित भएको हामीले पाउँछौँ। तर अब मौसमी विषम चक्रले गर्दाखेरि मनसुनमा पनि यस्ता घटनाहरू हुन सक्छ।
0: नेपालमा चाहिँ अघिल्लो वर्ष दुई तिनवटा वर्ष चाहिँ हिउँदमा पानी निकै कम परेको हाम्रो तथ्याङ्कले पनि देखाएको छ, भनेको औसतमा कति पर्नु पर्ने थियो त्योभन्दा कम पानी हिउँदमा प्राय पर्ने गरेको छ। यो पनि एक किसिमले खडेरीको सङ्केतहरू अथवा त्यो मान्न सकिन्छ कि के गर्छ यसलाई?
2: हजुर हजुर, हिउँदमा पनि अब खडेरी भएको चाहिँ तथ्याङ्क हामीले आफ्नो अध्ययनमा पनि हामीले फेला पार्छौँ। करिब करिब 60 सालपछि का कुराहरू गर्ने हो भने 14-15 हिउँद त तपाईँ सुक्खा हिउँदको रूपमा पाउँछौँ र 6 मात्रै औसतभन्दा धेरै वर्षा भनौँ न, करिब करिब हिउँदमा हुने वर्षा 60 मिलिमिटरको हाराहारीमा हुनुपर्नेमा अब त्योभन्दा धेरै कम वर्षा पनि भएको छ। जस्तै 2064 15.3 मिलिमिटर वर्षा, 2080 12.5 मिलिमिटर वर्षा भनेपछि यस्तो चाहिँ 15-20 वर्षको तथ्याङ्कमा चाहिँ 14-15 वर्ष नै हिउँदे खडेरी प्रभावित बनेको स्थिति छ। त्यस कारणले गर्दाखेरि यसको फ्रिक्वेन्सी भनौँ अथवा यसको चाहिँ आवृत्ति चाहिँ हामीले बढिरहेको पाएका छौँ।
0: हामी जल तथा मौसम विज्ञ डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। नेपालमा अलिकति खडेरीको जोखिम कुरा गर्दा तपाईँले तथ्याङ्क भनिहाल्नु भयो, पछिल्ला धेरैवटा हिउँदहरू चाहिँ सुक्खा भएका अथवा औसतभन्दा कम पानी परेको भनेर तपाईँले जुन तथ्याङ्क प्रस्तुत गर्नुभयो तीले हाम्रो हिउँदमा सुक्खा बढाएको पनि देखिन्छ, खडेरी बढाएको देखिन्छ। तर मनसुनी याममा चाहिँ हामीले कुरा गर्ने हो भने धेरै मान्छेहरूले नेपालमा पत्यार गर्दैनन्, सामान्यतया मनसुन पानी परिहाल्छ, 15 दिन नपर्ला 1 महिना नपर्ला परिहाल्छ भन्छन्। चर्को खडेरीको जोखिम चाहिँ कतिको छ नेपालमा?
2: मनसुनी ऋतुको हामीले कुरा गर्दाखेरि जस्तै दक्षिण एसियाली क्षेत्रमा नै करिब करिब 70-80% वर्षा भारतीय उपमहाद्वीपको मैले कुरा गर्दैछु, त्यो वर्षा हुने चाहिँ एउटा यो हाम्रो स्थान हो। त्यस कारणले गर्दाखेरि यो ठाउँहरूमा चाहिँ खडेरी चाहिँ नहोला अथवा हुँदैन होइन भन्ने किसिमको एउटा होइन परिकल्पना रहँदै आएको छ। तथापि हामीले चाहिँ यो जुन विषम परिस्थितिहरूमा चाहिँ मनसुनी सिजनमा पनि वर्षाको मात्रा घटेको देखाएको छ होइन, जस्तै अब प्रशान्त महासागरीय जुन एउटा एल्निनो भन्ने प्रणाली छ, त्यो प्रणालीबाट नेपालमा कस्तो किसिमको चाहिँ असर गर्छ भनेर हामीले अध्ययन पनि गरेका थियौँ। त्यो अध्ययनमा चाहिँ करिब करिब 20% वर्षा चाहिँ हामीले घटेको पायौँ, भनेपछि करिब करिब मनसुनमा नै 10-20% वर्षा कम भएको चाहिँ हामीले पाएका छौँ। त्यस कारणले गर्दाखेरि यो अवधिमा पनि खडेरी र सुक्खाको जोखिम चाहिँ रहने देखिन्छ।
0: फरक फरक प्रकृतिको भूगोल छ नेपालमा, हिमाल पहाड तराई अथवा पूर्व पश्चिम फरक फरक छ। नेपालमा खडेरीको जोखिम भौगोलिक हिसाबले चाहिँ कस्तो छ? हिमाल पहाड तराई क्षेत्रमध्ये जोखिम कता बढी छ र कता चाहिँ कम जोखिम हुन्छ?
2: यसमा चाहिँ हाम्रो मनसुनी वर्षा को चाहिँ हामीले कुरा गर्नुपर्ने हुन्छ र हिउँदे वर्षाको पनि कुरा गर्नुपर्ने हुन्छ। मनसुनी वर्षाको चाहिँ हामीहरू चाहिँ विशेष गरी पूर्व र पश्चिममा हामीले कुरा गर्दाखेरि पूर्वी क्षेत्रमा बढी वर्षा हुन्छ, पश्चिममा चाहिँ नेपालको पश्चिम भेगमा कम वर्षा हुन्छ। त्यस्तै गरी अब हामीले हिउँदमा पनि जानुपर्ने हुन्छ, हिउँदमा चाहिँ हाम्रो पश्चिम क्षेत्रमा अलि बढी वर्षा त्यो चाहिँ घट्दै आउँछ पूर्वतिर, अनि अर्को चाहिँ हाम्रो केही यस्तो क्षेत्रहरू छन् जुन क्षेत्रहरूमा वर्षाको मात्रा कम हुन्छ, जुन ट्रान्स हिमालय रिजन जस्तै अब मनाङ मुस्ताङ होइन, त्यस्तै गरी अब माथिल्लो डोल्पा होइन, तपाईँको हुम्लाको माथिल्लो भेगहरू यस्तो क्षेत्रहरू पनि छ। त्यस कारणले गर्दाखेरि ती क्षेत्रहरूमा चाहिँ धेरै सुक्खा हुने क्षेत्र हो, जुन वार्षिक वर्षा नै एकदमै कम हुने 200 मिलिमिटरसम्म पनि नपुग्ने भएको हुनाले अब त्यो छँदैछ। त्यस्तै गरी अर्को चाहिँ हाम्रो पछिल्लो समयमा चाहिँ जुन मध्य तराई पनि एउटा खडेरीबाट प्रभावित हुँदै आएको छ, किन भन्दाखेरि त्यहाँ चाहिँ अब कोशी पारी र यता कोशी पश्चिममा वर्षाको मात्रा नै तपाईँको कम भएको छ। त्यस कारणले यो धनुषा सिराहा सप्तरी लगायतका क्षेत्रहरूमा पनि एउटा खडेरीको प्रभाव देखिएको छ। अर्को भनेको चाहिँ हाम्रो पश्चिम क्षेत्र, पश्चिमी क्षेत्रमा चाहिँ एक किसिमले भन्दाखेरि कर्णाली क्षेत्र पनि कम वर्षा हुने क्षेत्र हो। त्यस कारणले गर्दाखेरि जुन वर्षा कम हुने क्षेत्रमा चाहिँ अझ बढी प्रभावित, किन भन्दाखेरि त्यसमा चाहिँ वर्षा चाहिँ के हो भन्दा एउटा पानी सञ्चय गर्ने एउटा चाहिँ माध्यम हो, त्यो सञ्चय चाहिँ जमिन मुनिसम्म जाने र त्यसबाट पानीको बहाव प्रणाली त्यसले सुचारू गर्ने हो। तर पानी नै कम बढिएपछि त्यो स्थिति पनि कम हुने र सिँचाइ अथवा तपाईँको चाहिँ जुन हामीले अल्टरनेटिभ म्यानेजमेन्ट जुन हामीले गर्छौँ त्यो पनि गर्न नसक्ने स्थानहरू भएको हुनाले त्यस्तो ठाउँ चाहिँ खडेरीबाट बढी प्रभावित हुन्छ।
0: नेपालको हाम्रो जनजीवन अथवा यहाँको वातावरण यहाँका हाम्रा खेती प्रणाली सबैलाई हेर्ने हो भनेदेखि हामीले यो मनसुनी अवधि अथवा हिउँदको अवधि कुन खडेरी चाहिँ अलिकति बढी चर्को पर्छ यहाँका मान्छेको लागि?
2: कृषि प्रधान देश भन्दै हामीले आएका छौँ होइन, हामी बाली नालीमा चाहिँ निर्भर छौँ होइन खाद्यान्नको लागि। त्यस कारणले गर्दाखेरि अब हाम्रो मुख्य बाली भनेको अब धान मकै गहुँलाई हामीले लिन्छौँ होइन। हिउँदमा विशेष गरी गहुँको उत्पादनमा प्रभाव पारेको देखिन्छ खडेरीका वर्षहरूमा। अनि त्यस्तै गरी अन्य नगदे बालीहरू पनि छ अहिले क्यास क्रप्सहरू जुन चाहिँ तत्काल बजारमा लगेर बिक्री गर्न सकियोस् र त्यसबाट नाफा पनि केही लिन सकियोस् होइन, त्यसलाई पनि असर गरिरहेको छ। त्यस्तै गरी जुन वर्षहरूमा मनसुन कमजोर भएको छ त्यो कमजोर भएको वर्षहरूमा अथवा मनसुन चाहिँ ढिलो सुरु भएको वर्षहरूमा हाम्रो धानको उत्पादन पनि हामीले घटेको पाएका छौँ। धानलाई मुख्य बालीकै रूपमा हामी लिन्छौँ तिनवटा बालीमध्ये। त्यस कारणले गर्दाखेरि यो बाली अथवा यो मनसुनी सिजनमा तरकारी बालीहरूमा पनि त्यसको असर परेको पाएका छौँ। विशेष गरी हाम्रो चाहिँ वैकल्पिक सिँचाइ प्रणालीहरू धेरै कम भएको हुनाले त्यसको व्यवस्था पनि अब हामीले धेरै ठाउँमा गर्न सकेका छैनौँ। त्यस कारणले गर्दाखेरि हाम्रो चाहिँ अब हिउँदमा पनि हाम्रो गहुँमा प्रभावित हुन्छ होइन, यतातिर आयो भने फेरि धानमा प्रभावित हुन्छ, त्यस्ता वर्षहरू पनि हामीले पाएका छौँ।
0: हामी प्रत्यक्ष खेतीपाती भइहाल्यौँ, त्यो सँगसँगै हाम्रो जलविद्युत लगायतका कुराहरू पनि खानेपानीको कुराहरू पनि धेरै जसो आकाशीय पानी हुँदै त्यो चक्रमा नै निर्भर भएको कारणले गर्दा ती क्षेत्रहरू पनि यदि पानी कम पर्यो भनेदेखि स्वत समस्यामा त पर्छ नै हुन्छ।
2: हजुर, अहिले चर्चा चाहिँ हामीले कृषि बालीको गऱ्यौँ होइन, तर अब पानीको सङ्कटको कुरा यसमा जोडिएर आउँछ, डडेलोको जोखिमको कुरा आउँछ होइन। अब पानीको सङ्कट भन्दाखेरि अब जुन हाइड्रोलोजिकल ड्रटको कुरा आउँछ, जुन हाम्रो जलस्रोतमा हामी भर परेका छौँ। अब हामीले त अहिले यो मनसुन सिजनमा त 40 मेगावाट जलविद्युत हामीले बङ्गलादेशलाई बेच्छौँ, यो मनसुन सिजनमा मात्रै हो, सायद यो 3-4 महिना मात्रै हो। त्यस कारणले गर्दाखेरि जलस्रोतबाट जुन हामीले लाभ लिन्छौँ खोला नालामा बहाव कम भइसकेपछि त्यसको असर त्यसमा पर्ने नै भयो होइन। अब 10 वर्षमा 10,000 मेगावाटको समेत कुराहरू आइरहेको स्थिति छ र हामीले चाहिँ बिजुलीलाई हामीले निर्यात गर्ने भन्ने किसिमको कुरा आउँदाखेरि मनसुन सिजनमा परेको खडेरीबाट चाहिँ हाम्रो त्यो क्षेत्र एउटा प्रभावित हुन्छ। अर्को चाहिँ हाम्रो टुरिज्म सेक्टर होइन, जुन पर्यटकीय क्षेत्रहरू छ, विशेष गरी पर्यटकहरू चाहिँ हिमशृङ्खलाहरू मन पराउँछन्, त्यहीको दृश्य अवलोकन गर्न आउँछन् र अब हिमशृङ्खलाहरू चाहिँ कालो पत्थरमा परिणत हुँदा अथवा हिउँहरू पग्लिएर भनौँ न एक किसिमले पानी कम पर्दाखेरि जुन एकुमुलेसन भएर जाने हिउँ हो त्यो चाहिँ घट्दाखेरि चाहिँ त्यसबाट पर्यटन क्षेत्र पनि प्रभावित हुनसक्छ। अनि अर्को चाहिँ जुन डडेलोको जोखिम, खडेरी र डडेलो चाहिँ एक किसिमको परिपूरक जस्तो पनि देखिएको छ, त्यस कारणले गर्दा त्यसबाट फेरि हाम्रो वन जङ्गल एउटा पर्यावरणीय चक्रमा नै अलिक त्यसले असर गर्ने होइन, अब मानिस जनावरहरू हातहाती हुने यस्तो किसिमको भौतिक क्षति र मानवीय र अनि त्यसपछि जीवजन्तुमा हुने क्षति पनि छँदैछ।
0: हामीले पछिल्ला केही दशकहरू 2-3 दशकले हेऱ्यौँ भनेदेखि खडेरी नै घोषणा गर्नुपर्ने गरी चाहिँ नेपालमा चरम रूप देखिएको छ कि छैन?
2: यसमा चाहिँ सुक्खा अवस्था चाहिँ लामो समयसम्म गएको अवस्थामा होइन खडेरीमा परिणत हुने हो। विशेष गरी हामी यो ड्रट साइन्समा चाहिँ हामी के भन्छौँ भन्दाखेरि ड्रटको चाहिँ सेभेरिटी भन्छौँ हामीले चाहिँ होइन, ड्रटको सेभेरिटी भन्दाखेरि हामीले त्यसको गम्भीरता र अनि ड्रट इन्टेन्सिटी खडेरीको तीव्रता र खडेरीको चाहिँ ड्रट फ्रिक्वेन्सी खडेरीको आवृत्ति यो 3 कुराहरूले हामीले त्यसलाई मापन गर्छौँ र यसमा जुन हाम्रो नेपाल सरकारले चाहिँ जुन सुक्खाग्रस्त क्षेत्र अथवा सङ्कटकाल भनेर चाहिँ गत वर्ष मधेसमा घोषणा गरेको थियो होइन, र योभन्दा अगाडिको चाहिँ हामीले हेर्दाखेरि चाहिँ रामेछाप जिल्लाको 28-29 तत्कालीन गाविसहरूलाई पनि सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको रहेछ। र अनि अर्को चाहिँ हाम्रो जस्तै सुक्खा चाहिँ किन खडेरी भएन भन्ने जस्तो तपाईँको चाहिँ प्रश्नमा चाहिँ त्यो खडेरी भएको पनि हुनसक्छ, हामीले त्यो एउटा साइन्सको एङ्गलले पनि त्यो हामीले हेर्नु पर्यो होइन। एउटा नीति निर्माण तहमा चाहिँ ल है सुक्खा भयो अब अलिकति राहत दिउँ भन्ने हिसाबले सुक्खा मात्रै घोषणा गरेको पनि हुनसक्छ, होइन त्यो खडेरीमा विकसित भइसकेको पनि हुनसक्छ।
0: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी जलवायु परिवर्तनले चाहिँ खडेरीको जोखिम बढाउन कतिको भूमिका खेल्छ र त्यो जोखिम कतिको छ भन्ने बारेमा चर्चा गर्छौँ। तपाईँले पनि यो जलवायु परिवर्तन र खडेरी चक्र बारेमा अध्ययन कामहरू गर्नुभएको छ। जलवायु परिवर्तन र खडेरी बिचको सम्बन्ध चाहिँ कस्तो छ? नेपालमा तापक्रम वृद्धि र वर्षाको अनिश्चितताले खडेरीको जोखिम कतिको बढाएको पाउनुहुन्छ तपाईँले?
2: जलवायु परिवर्तनले चाहिँ अब धेरै क्षेत्रमा प्रभाव पारिरहेको अवस्थामा खडेरीमा पनि निश्चय नै यसले प्रभाव पार्ने कुरा भइहाल्छ। प्राकृतिक चक्रमा आउने परिवर्तन भयो जलवायु परिवर्तन। प्राकृतिक चक्रमा चाहिँ विशेष गरी हामी हाइड्रोलोजिकल साइकल भन्छौँ। यो हाइड्रोलोजिकल साइकलमा चाहिँ जमिनमा हुने अथवा समुद्रमा हुने पानी चाहिँ बाष्पीकरण भएर वायुमण्डलमा जाने र बादल बनेर फेरि वर्षिने जुन प्रक्रिया हुन्छ, होइन, त्यो प्रक्रियासँग जोडिन्छ। र जलवायु परिवर्तनले चाहिँ अहिले आकस्मिक, अहिले एउटा शब्द फ्ल्यास ड्रट भन्ने चाहिँ शब्द आएको छ, आकस्मिक खडेरी तो भन्दा छोटो समयमा फ्ल्यास ड्रट, छोटो समयमा आउने, एक डेढ महिना डेढ दुई महिना रहेर फेरि पुरानै स्थितिमा फर्कने, खडेरीबाट नर्मल अवस्थामा आउने, त्यो चाहिँ जलवायु परिवर्तनले एउटा फ्ल्यास ड्रटहरू बढाएको छ। र अर्को चाहिँ एटमोस्फेरिक इभापोरेसन डिमान्ड भन्छ, होइन, जब हाम्रो चाहिँ यो पृथ्वी बढी तात्दै जान्छ त्यो बेलामा चाहिँ वायुमण्डलले चाहिँ माटो नदी ताल बिरुवाबाट चाहिँ मोइस्चर चाहिँ त्यसले तान्छ, त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ तिर्खाएको वायुमण्डलको रूपमा हेरिएको छ। जुन चाहिँ अहिले तिर्खाएको वायुमण्डल भन्नाले तापक्रममा बढोत्तरीले गर्दाखेरि हुने प्रक्रिया हो। त्यस कारणले गर्दाखेरि कतिपय ठाउँमा चाहिँ वर्षा चाहिँ उही मात्र वर्षा भए पनि वायुमण्डलले चाहिँ एटमोस्फेरिक इभापोरेसन डिमान्ड चाहिँ बढी गरिरहेको छ, भन्नाले बढी त्यसले चाहिँ तान्ने, सोच्ने त्यसले चाहिँ, यसले चाहिँ अब एउटा ग्लोबल तथ्याङ्कमा चाहिँ 1981 2022 अवधिमा चाहिँ खडेरी बढ्नुमा चाहिँ यो एटमोस्फेरिक इभापोरेसन डिमान्ड एक किसिमको तिर्खाएको वायुमण्डलको कारण चाहिँ 40% रहेको छ भन्ने रहेको छ। भनेपछि यो समग्रमा चाहिँ उष्णदर, तात्ने दर जुन बढ्दाखेरि चाहिँ यो प्रक्रिया हुन्छ, त्यस कारणले गर्दा यसको प्रभाव हामी कहाँ पनि परिरहेको छ।
0: त्यो सँगै जस्तो हिमनदी पग्लिने कुरा पनि जलवायु परिवर्तनसँग जोडिएको छ। यसमा चाहिँ अल्पकालमा पानी बढ्ने र दीर्घकालमा पानीको अभाव हुने भनिन्छ, मान्छेहरूले चाहिँ राम्रोसँग बुझ्न नसकिरहेको अवस्था छ। अलिकति यसलाई सजिलोसँग बुझाइदिनुहोस्। हिमनदी पग्लिने, यो जलवायु परिवर्तनको कारणले यसले चाहिँ अहिले पानी ल्याउने पछि नपाउने भन्ने कुराहरू कसरी जोडिन्छ?
2: एकदमै यो जलवायु चक्र अनिश्चित हुँदाखेरि यस्ता समस्याहरू चाहिँ हामीले भोगिरहेछौँ। जस्तै अब 2081 चाहिँ असारमा एउटा समाचार आएको थियो, पूर्वी नेपालमा बाढी पहिरो, पश्चिम नेपालमा खडेरी, भनेपछि एकै समयमा हाम्रो चाहिँ एउटै भूगोलमा चाहिँ कति चाहिँ फरक आउँदो रहेछ त, होइन, पूर्वतिर मान्छे हाताहाती भइरहेको छन् बाढीले, पश्चिमतिर चरम खडेरी भएको स्थिति छ। त्यस कारणले गर्दाखेरि जुन अहिले विश्वव्यापी चाहिँ जुन ग्लोबल वार्मिङको चाहिँ सिनारियोमा आउँदाखेरि चाहिँ यसले पृथ्वीको तातिने दर बढ्दै जाने भन्ने किसिमको सर्वविदितै भएको कुरा हो। अब यसले विशेष गरी हाम्रो चाहिँ क्षेत्रमा त अब हिमाली भ्यागहरू त हिमतालहरू फुट्ने जोखिम भइहाल्यो, त्यसपछि गएर हिम श्रृङ्खलाहरूको हिउँहरू पग्लने, भनेपछि यसले चाहिँ त्यसरी एक अकस्मातको बाढीहरू जस्तै सेतीको बाढी आएको थियो 2012 गत वर्ष पनि हाम्रो चाहिँ हुम्लामा जमिन भासिएको थियो, त्यहाँ चाहिँ त्यो तलपट्टि पर्माफ्रस्ट भन्ने हुन्छ तपाईँको चाहिँ हिउँको तह, त्यो हिउँको तह चाहिँ पग्लिएर अनि त्यो भाँसिएको स्थिति छ। त्यस कारणले गर्दाखेरि त्यसले फेरि के भन्दा आकस्मिक रूपमा बाढी पहिरो त्यसबाट ल्याउन सक्ने भयो, त्यो सँगसँगै फेरि जलको चाहिँ एउटा सञ्चय छ त्यो पनि कमी हुने भयो फेरि जुन प्राकृतिक रूपमा। त्यस कारणले यो चाहिँ प्राकृतिक चक्रमा आउने जुन परिवर्तन छ अथवा जलवायु चक्रमा आउने परिवर्तनले चाहिँ विषम परिस्थिति भनौँ न, एकैचोटि चाहिँ दुईवटा हजार्डसहरू, होइन, विपदहरू पनि लिएर आउन सक्ने र एउटा विपदको असर अर्कोमा पर्ने त्यस्तो किसिमको पनि देखिन थालेको स्थिति छ।
0: जस्तो हिउँहरू पग्लिरह्यो अथवा त्यहाँको बरफ पग्लिरह्यो भनेदेखि पग्लिँदै पग्लिँदै 2-4 दशक, 5 दशक, 6 दशक, 7 दशक पछि चाहिँ त्यो कतै एकदमै कम भएर भोलि हिमालबाट आउने हाम्रा खोलामा पानी पनि घट्ने हो कि भन्ने एक किसिमको चिन्ता नै हुन्छ। त्यो चिन्ता चाहिँ कतिको जायज छ हाम्रो नेपालको लागि?
2: होइन, त्यो चाहिँ अब जस्तै हाम्रो चाहिँ विशेष गरी अब नदी प्रणालीमा अब तिन तहका नदीहरू भन्छौँ हामीले, चाहिँ तिन तहका नदीहरूमा चाहिँ अब पहिलो तह भनेको हिमशृङ्खला, हिमालयबाट ओरिजिन भएकाहरू, हिमालयमा मुहान भएका नदीहरू हुन्। त्यस कारण हिमालयमा मुहान भएको नदीहरू अब हाम्रो विशेष गरी अब तिनवटा नदी प्रणाली, कोशी, गण्डकी, कर्णाली, त्यो उनीहरूको चाहिँ सबैको चाहिँ मुहान नै त्यहाँ छ, त्यस कारणले गर्दाखेरि त्यहाँ प्राकृतिक चक्रमा भएको परिवर्तन अथवा त्यहाँ चाहिँ हिउँको पग्लने दर बढ्ने अथवा त्यहाँ चाहिँ कुनै किसिमको विपद भएको अवस्थामा हाम्रो जलीय चक्रमा असर परि नै हाल्छ। र फेरि हाम्रो चाहिँ ग्लेसियर फेड रिभरहरू भन्छौँ हामी, त्यो रिभरहरूमा चाहिँ जब चाहिँ हिउँको मात्रा घटिसकेपछि त्यसको बहाव चाहिँ कम हुने त्यो सुनिश्चित नै कुरा भयो। त्यसले चाहिँ हाम्रो जीवनचक्रलाई नै असर गर्ने, जस्तै अब कतिपय क्षेत्रहरूमा अब एउटै नदी प्रणाली भएको तपाईँको चाहिँ क्षेत्रमा 500 हाइड्रो पावर छन् होइन, त्यसबाट जलविद्युत हामीले निकालिरहेको अवस्था पनि छ। र त्यसले चाहिँ प्राकृतिक बहाव प्रणालीमा कम हुँदाखेरि त्यो जलविद्युतलाई पनि त्यसले प्रभावित पार्ने कुरा भइगयो। यसले चाहिँ जुन एउटा सामाजिक अस्थिरता भनौँ न एउटा चाहिँ होइन सम्म चाहिँ सृजना गर्न सक्ने स्थिति हुन्छ।
0: त्यो सँगसँगै जस्तो मनसुनको अवधिमा चाहिँ लगभग औसतमा जति पानी पर्थ्यो त्यति पानी चाहिँ पर्ने, तर सुरुतिर असारको सुरुतिर नपरिदिने अथवा साउनको बिचैमा नपरिदिने लामो समय, र अन्तिमतिर असोजतिर चाहिँ दुई चार दिनमै धेरै पानी पर्दिने, यस्ता किसिमका घटनाहरू चाहिँ बढेका छन् भनेर पछिल्लो समयमा भन्ने गरेको छ। यस्तो किसिमको घटना बढ्यो भने चाहिँ नेपालमा कस्ता किसिमका समस्याहरू आउन सक्छन्, विशेष गरी सर्वसाधारणको प्रत्यक्ष जीवनसँग जोडिएर हेर्दाखेरि चाहिँ?
2: अब यसमा चाहिँ जुन असार साउन भदौ असोजमा हामीले यसमा कुरा गर्दाखेरि पहिला चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि अब एकनासको वर्षाहरू, वर्षा चाहिँ अब करिब करिब एक हप्तासम्म एकनासको वर्षा हुने होइन त्यो प्रक्रिया थियो। अब अहिले पछिल्लो चरणमा आएर चाहिँ अब जुन जुलाईमा भन्दा अगस्त सेप्टेम्बरमा चाहिँ वर्षाको मात्रा बढिरहेको छ। अनि त्यसपछि जुन मनसुनको चाहिँ एउटा चक्र छ, मनसुनको चक्र चाहिँ मनसुनको चाहिँ सुरुवात बिन्दु मनसुन अनसेट भन्छु, त्यो अनसेट पनि अलिकति पछि धकलिएको र मनसुन चाहिँ रिट्रिट हुने अथवा मनसुन चाहिँ बाहिरिने समय पनि अलिकति तपाईँको अक्टोबरको करिब करिब 15 पुगेको स्थिति छ। त्यसमा चाहिँ अब एउटा यो प्राकृतिक चक्रमा आएको परिवर्तन भइगयो। अब यसले चाहिँ हाम्रो खेती प्रणाली होइन, अब अझ अलि पहिला चाहिँ हामीले 40-50 अगाडिको हामीले कुराहरू गर्दाखेरि त जेठको मध्य अथवा जेठको अन्तिम तिर नै धान रोप्ने होइन किसिमको चाहिँ एउटा प्रक्रिया थियो। अब अहिले चाहिँ अब त्यो चाहिँ हाम्रो कृषि कर्मलाई नै पनि हामीले फेरि जलवायु अनुकूलित गर्नुपर्छ नि हुन्छ। अब यदि हामीले चाहिँ फेरि समयअनुसार चल्नु पर्यो होइन, जस्तै मनसुन चाहिँ ढिलो आयो भने हामीले धानको चाहिँ अथवा खेती रोपाइँ गर्ने पनि जब वर्षा सुरु हुन्छ त्यसपछि गर्नु पर्यो होइन, एउटा त्यसरी चाहिँ प्रभावित हुनसक्छ हामीले चाहिँ। अर्को भनेको चाहिँ यो विपदसँग यसको चाहिँ सम्बन्ध जोडिएर आउँछ, जस्तै एकनासको वर्षा हुनु र 4-5 अथवा एक हप्तामा हुने वर्षा एक दिनमा अथवा तपाईँको चाहिँ होइन निश्चित 4-5 भइदिँदाखेरि आकस्मिक रूपमा त्यसले चाहिँ जनधनको क्षति र त्यसको चाहिँ हामीले पूर्व तयारी पनि हामी गर्न नसकेको स्थिति हुन्छ। त्यस कारणले गर्दाखेरि अब यो चाहिँ चक्र अनुसार चाहिँ हामी चल्नु पर्यो।
0: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा खडेरीको जोखिम सहित यस वर्षको मनसुनमा हुन सक्ने सम्भावित सुक्खाको बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: एक वर्षदेखि 5 सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
5: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्ण बिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधि युक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
1: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, गैरी गाउँ, काठमाडौँ। समय: बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा खडेरीको जोखिम सहित यस वर्षको मनसुनमा हुन सक्ने सम्भावित सुक्खाको बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्दिलसँग कुराकानी गरिरहेका छौँ। कार्यक्रममा अब चाहिँ यस वर्षको मनसुनको चर्चा गरौँ। यसपालिको मनसुनमा चाहिँ धेरैले डर देखाइरहेका छन्, कतै यो मनसुनको मध्यतिर चाहिँ लामो खडेरी पर्ने अथवा सुक्खा हुन्छ कि भन्ने त्यसको जोखिमको पनि हामी कुराकानी गर्छौँ। तर सुरुमा चाहिँ मनसुन भनेको चाहिँ कसरी बुझ्ने, सामान्य रूपमा यो बारेमा नै हाम्रो श्रोताहरूलाई सामान्य रूपमा बुझाइदिनु न।
3: यो मनसुनको चाहिँ यो सुरुवात चाहिँ अरबिक शब्दबाट आएको हो, होइन, सिजनल रिभर्सल अफ विन्ड भन्छ यसलाई चाहिँ, होइन। यो 6 महिना चाहिँ हाम्रो पूर्वबाट पश्चिमतिर बहने र अनि त्यसको अर्को 6 महिना चाहिँ पश्चिमबाट पूर्वतिर बहने परम्परागत अवधारणा चाहिँ त्यो हो। र यसले चाहिँ जलवाष्पयुक्त हावा चाहिँ समुद्रबाट जमिनतिर लिएर आउने, होइन, र जसले वर्षा गराउने। र यसको चाहिँ सुरुवात यो चाहिँ दक्षिणी गोलार्धबाट आउँछ। हामी उत्तरी गोलार्धमा बस्छौँ, दक्षिणी गोलार्धको चाहिँ मादागास्कर आसपासको एउटा त्यो अफ्रिकन क्षेत्रमा पर्छ, पूर्वी अफ्रिका को एउटा मादागास्करको वरिपरि एउटा मास्केरियन हाई उच्चचापीय क्षेत्र त्यहाँबाट विकसित हुन्छ। र त्यो उच्चचापीय क्षेत्रबाट चाहिँ सोमालिया रिजनको चाहिँ कोस्ट हुँदै अरबियन सी अनि त्यसपछि गएर बङ्गालको खाडी र बङ्गालको खाडी हुँदै पूर्वी दिशामा बहाव भइसकेपछि नेपालमा प्रवेश गर्ने हो। त्यस कारणले गर्दा मनसुन चाहिँ एउटा जलवाष्पयुक्त वायु जुन चाहिँ अब नेपालको परिप्रेक्ष्यमा चाहिँ पूर्वबाट पश्चिम दिशातिर बहन्छ र 79-80% वर्षा यसले गराउँछ।
2: धेरैले सामान्यतया चाहिँ बङ्गालको खाडीबाट आउने भन्छन्। बङ्गालको खाडी चाहिँ हुँदै आउने, त्योभन्दा निकै परैबाट आउने भयो पानीको बाफ,
3: धेरै तलबाट, होइन, दक्षिणी गोलार्धबाट नै आउने। फेरि यो चाहिँ अफ्रिकन कोस्ट हुँदै अरबियन सागर हुँदै बङ्गालको खाडीमा आउने, त्यस कारणले गर्दा यसको चाहिँ लामो छ।
2: हजुर, यसमा चाहिँ पूर्वानुमानहरू जस्तो ठ्याक्कै आइपुग्ने समय पनि औसतमा उस्तै हुन्छ, त्यस पछाडि लगभग अलिकति धेरै अलिकति थोर पानी पर्ने भन्ने पूर्वानुमान पनि प्रायः जस्तो मिल्छ भनेको यो चाहिँ लामो समय शताब्दीदेखि चाहिँ यही रूपमा चलिरहेको एउटा प्रणाली भयो।
3: यो मनसुन चाहिँ कस्तो भन्दाखेरि जुन मनसुनी प्रणाली छ विश्वमा चाहिँ यो दक्षिण एसियाली र दक्षिण पूर्वी एसियाली क्षेत्रमा मात्रै हुने चाहिँ यो प्रणाली हो, वायुको प्रणाली जुन चाहिँ एउटा यसको उत्पन्न हुने बिन्दु हुन्छ र यसको आगमन हुने आफ्नो बाटा हुन्छ, होइन, र एउटा निश्चित ठाउँमा गएर यो वर्षिन्छ। त्यस कारणले गर्दाखेरि यो अन्य युरोप अमेरिका अथवा अफ्रिकाभन्दा अलिकति फरक छ र यसले नै अब एक किसिमले हाम्रो चाहिँ नेपाल लगायत दक्षिण एसियामा चाहिँ समग्र रूपमा आर्थिक सूचकको पनि यसले काम गर्छ।
2: यो सँगै यस वर्षको मनसुनमा चाहिँ कम वर्षा र बढी गर्मी हुने चाहिँ प्रक्षेपण छ। कतिपयले त असारको अन्तिमदेखि साउन भदौसम्म एकदमै धेरै सुक्खा हुन्छ कि भनेर पनि अनुमान गरिरहनु भएको छ। साँच्चै जोखिम हो यसपालि चाहिँ?
3: यसपालिको पूर्वानुमान अगाडि नै आइसकेको छ। जल तथा मौसम विज्ञान विभाग लगायत सास्कोपहरू दक्षिण एसियाली मञ्चबाट पनि आइसकेको छ। अब यसमा अहिलेको मनसुनमालाई चाहिँ अधिकतम तापक्रम पनि बढ्ने, न्यूनतम तापक्रम पनि बढ्ने, भनेपछि समग्रमा गर्मी बढ्ने र वर्षा चाहिँ कम हुने भन्ने चाहिँ आकलन छ। यो जुन चाहिँ जुन जुलाई अगस्त सेप्टेम्बरलाई चाहिँ हामीले यो 4 महिनालाई मान्दाखेरि करिब करिब हाम्रो चाहिँ असारदेखि असोजसम्मको अवधिलाई हामीले मान्दाखेरि आज हामी अब करिब करिब मनसुन सुरु हुने बिन्दुमा त छौँ, तर मनसुन चाहिँ नेपालमा प्रवेश गरिसकेको छैन। त्यसैले गर्दाखेरि अहिलेको फेरि कस्तो भयो भन्दाखेरि राम्रो प्री मनसुन वर्षा भयो नेपालमा चाहिँ, त्योभन्दा अगाडि यो वर्ष नै फेरि सुक्खा हिउँ थियो भने प्री मनसुनी वर्षा राम्रो भएको स्थिति हो। र अब मनसुनको चाहिँ जुन आकलन जुन गरिएको छ त्यो अनुसारै अब जस्तै अहिले नै अब चिस्यान चाहिँ अब नघट्ला तत्कालको लागि, किन भन्दा हाम्रो प्री मनसुनी वर्षाले पनि केही धानिरहेको स्थिति छ। तर अब हामी जुनको मध्य भाग पनि हामीले पार गरिलाइसक्दा पनि अब होइन सायद अब 19-20 तारिक जुनकोबाट मनसुन आउन सक्छ। र अब यसमा चाहिँ अगस्त र सेप्टेम्बर अझ बढी यसले चाहिँ यो मनसुनी वर्षा चाहिँ कम हुने आकलन गरिएको छ।
2: यो मनसुनको कुरा ठ्याक्कै गर्दाखेरि चाहिँ जुन 13 औषध मिति मानिन्छ हामीले नेपालमा आइपुग्नको लागि त्यसमा केही दिन तल केही दिन माथि हुन्छ भनेर त तपाईँहरूले भन्दै आउनुभएको छ. आज कुराकानी हामीले गर्दै गर्दा जुन 16 तारिक कुराकानी यो सुन्दै श्रोताले गर्दा जुन 17 तारिकमा पनि मनसुन भित्रिने सम्भावना अलिकति कमै देखियो होइन. यसरी हेर्दाखेरि यति ढिलोलाई चाहिँ सामान्य नै मानिन्छ कि अथवा यो पनि एक किसिमले जोखिमको सङ्केत हो?
3: कस्तो छ भन्दाखेरि जलवायु चक्र कहिलेकाहीँ अनिश्चित बनिदिन्छ होइन. अब सधैँ एउटै बाटोमा चाहिँ यो हिँड्दैन. फेरि अब यो पटकको लागि चाहिँ प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल्निनोको चाहिँ असरले दक्षिण एसियाली क्षेत्रमा चाहिँ सुक्खा र खडेरी बढ्ने भन्ने किसिमको पूर्वानुमान पनि आइरहेको र यसै परिप्रेक्ष्यमा चाहिँ एल्निनो चक्र पनि भर्खरै सुरुवात भएको चाहिँ समाचारहरू आइसकेको छ. र अहिलेको परिस्थिति चाहिँ मनसुन को चाहिँ आगमन चाँडो र ढिलो चाहिँ विभिन्न कारणहरूले वायुमण्डलीय र समुद्रीय कारणहरूले चाहिँ हुन्छ. त्यसमा चाहिँ अब ढिलो हुँदाखेरि पार्ने प्रभावको बारेमा हामी तयारी रहनु पर्यो. र अर्को चाहिँ जुन सुक्खा चाहिँ हुनसक्ने सम्भावना अथवा एल्निनो विकसित हुँदै जाँदाखेरि चाहिँ हामीले त्यो सुक्खाबाट हामी चाहिँ कसरी त्यसलाई चाहिँ हामी कम गर्न सक्छौँ त होइन भन्ने हिसाबमा चाहिँ हामी तयार हुनु पर्यो. यो प्रणालीकै कुरा गर्दाखेरि चाहिँ यो मनसुनी प्रणालीको चाहिँ चक्रमध्ये चाहिँ होइन बढी वर्षा हुने र कम वर्षा हुने चक्र चाहिँ आउँछ.
2: एल्निनो सुरु नै भइसक्यो भनेर हामीले समाचारहरूमा थाहा पाइसक्यौँ. त्यसको प्रभाव कस्तो पर्ला भनेर हामीले अलिकति चर्चा गर्नुभन्दा अगाडि चाहिँ एल्निनो र लानिनो भनेर हामी भन्ने गर्छौँ, त्यसको चाहिँ अलिकति छोटोमा सामान्य बुझ्ने गरी भनिदिउँ न.
3: एल्निनो र लालिनाको चाहिँ हामीले भन्दाखेरि अब यो विशेष गरी चाहिँ प्रशान्त महासागर को पनि अब हामीले चाहिँ प्रशान्त महासागरलाई हामीले तीन भागमा बाँड्छौँ यसलाई अलिकति विस्तृत रूपमा बुझ्नको लागि. पश्चिमी प्रशान्त महासागर होइन, मध्य प्रशान्त महासागर र पूर्वी प्रशान्त महासागर. अब यसमा विशेष गरी चाहिँ पूर्वी क्षेत्रको चाहिँ भूभाग भनेको चाहिँ पेरु र इक्वेडर जुनलाई इक्वेटोरियल पेसिफिक भन्छ होइन, त्यो क्षेत्रमा चाहिँ पश्चिमी प्रशान्त क्षेत्रबाट पूर्वी प्रशान्त क्षेत्रमा चाहिँ तातो पानीको बहाव हुने एउटा प्रणाली हो. तातो पानीको बहाव ठ्याक्कै त्यसकै विपरीत चाहिँ लालिना भनेको चाहिँ पूर्वीबाट पश्चिमतिर आउने फेरि चिसो पानीको धार हो. त्यो प्रभाव चाहिँ अब हाम्रो एटमोस्फियर ओसियन इन्टरेक्सनसँग हुन्छ. यस चाहिँ के भन्दा यो समुद्र वायुमण्डलसँग चाहिँ तपाईँको चाहिँ कपल्ड भएर एकीकृत भएर यसले अर्को एउटा चाहिँ प्रणालीलाई विकास गर्छ. त्यो अवस्थामा एल्निनो हुँदाखेरि दक्षिण एसियाली क्षेत्रहरूमा चाहिँ विशेष गरी सुक्खा र खडेरी हुने, अस्ट्रेलियन रिजनमा पनि तपाईँको त्यो हुने होइन, र कतिपय क्षेत्रमा फेरि अधिक वर्षा हुने र बाढी आउने हुन्छ. त्यस्तै गरी लालिनाको अवधिमा फेरि हाम्रो चाहिँ त्यसकै विपरीत भनौँ न, हाम्रो क्षेत्रमा बढी वर्षा हुने.
2: लालिनाले चाहिँ हामीलाई केही जोखिम पनि ल्याउने अथवा पर्याप्त पानी पनि पार्ने कुराहरू हुनसक्छ. हामीले यो मौसमकै यसपालिको कुरा गर्दै गर्दाखेरि चाहिँ एल्निनो चाहिँ यसपालि बितेको 150 वर्ष यताकै शक्तिशाली हुन्छ कि भनेर एक किसिमले अन्तर्राष्ट्रिय विज्ञहरूले अनुमान गरेको हामीले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पढ्न पाएका थियौँ. त्यसै गरी सुपर एल्निनो भनेर पनि चर्चा गरेको पाइन्छ. साँच्चै त्यस्तै जोखिम देखिन थालेको छ? हुन त भर्खर सुरु भयो, विकास हुँदै जाँदा होला, तर तपाईँहरूको अनुमान अनुसार तपाईँहरूको अध्ययन अनुसार चाहिँ यसपालि साँच्चै सुपर एल्निनोको प्रभाव नेपालले पनि भोग्नुपर्ने अवस्था आउन सक्ने जोखिम चाहिँ कतिको छ?
3: हामीले चाहिँ अब गरेको अध्ययन पनि छ, हामी आफैले होइन त्रिभुवन विश्वविद्यालयमा गरेको अध्ययनमा पनि हामीले के पाएका छौँ भन्दाखेरि एल्निनो वर्षहरूमा चाहिँ सुक्खा बढेको अथवा वर्षा चाहिँ हामीले घटेको हामीले पाएका छौँ. 1981 2020 हाम्रो आफ्नै अध्ययनमा 20% चाहिँ एल्निनो वर्षहरूमा चाहिँ पानीको मात्रा घटेको हामीले पाएका छौँ. भनेपछि त्यो त अवश्य नै हुने भयो. र यसमा चाहिँ फेरि एल्निनोलाई अलिकति फेरि हामीले चौतर्फी अलिक बढी चासोको रूपमा अहिले हेरिएको छ. कतै अहिलेको एल्निनो चाहिँ अलि अधिक शक्तिशाली हुने र यो चाहिँ 1877 समथिङ कतातिरको एल्निनोले चाहिँ चरम भोकमरी सृजना गरेको थियो भनिन्छ होइन. अब त्यो स्थितिमा त पुर्याउँदैन भन्ने किसिमको एउटा चासो रहेको छ. तथापि अहिलेको स्थितिमा एल्निनो सुरु भएको स्थिति हो. एल्निनो सुरु भइसकेपछि फेरि तत्काल त्यसको प्रभाव हामी कहाँ पर्ने चाहिँ एउटा ल्याग टाइम हुन्छ होइन, एउटा निश्चित समयपछि त्यसको प्रभाव हामी कहाँ पर्छ. अहिलेको स्थितिमा चाहिँ जुलाईमा भन्दा हाम्रो चाहिँ अगस्त र सेप्टेम्बरमा एलनिनोले बढी सुक्खा हुने देखाउँछ। त्यस कारणले गर्दाखेरि अहिले नै अब एलनिनोको चाहिँ यस्तो हुनसक्छ भन्ने हाम्रो अध्ययनले पनि देखाएको छ, होइन, सुक्खा बढाउने। तर अब त्यो सुरुवातको बिन्दुमा भएको हुनाले त्यो अझै बढ्दै जाँदा अथवा समुद्री सतहको तापमान, सी सर्फेस टेम्परेचर भन्छ एसएसटी, त्यो अधिकतम रूपमा बढ्दै गयो भने त्यसले चाहिँ सुक्खापनबाट खडेरी अथवा चरम खडेरीसम्म पनि यसले पुर्याउन सक्छ। र फेरि यो चाहिँ फेरि एउटै सिजनमा मात्रै प्रकट हुन्छ भन्ने होइन, तपाईँको चाहिँ यो आउने हिउँदसम्म पनि यसको प्रभाव रहिरहन्छ।
2: भनेको कति लामो समय चाहिँ रहने सम्भावना चाहिँ रहन्छ, दुई महिना चार महिना छ महिना भन्दै कसरी? जस्तो
3: एलनिनोको चाहिँ चक्र चाहिँ कस्तो हुन्छ भन्दाखेरि, एलनिनो अथवा लालिना हामीले जुन कुरा गर्यौँ, यो चक्र भनेको तपाईँको चाहिँ दुई वर्षदेखि छ वर्षसम्म का चक्र हुने, फेरिरहने चक्र हुन्। जस्तै दुई वर्ष एलनिनो भयो, त्यसपछि फेरि न्युट्रल अवस्थामा आउने अनि फेरि लालिनातिर जाने भन्ने किसिमको चाहिँ त्यो त्यसरी जान्छ। कुनै कुनै तिन वर्ष पनि हुने होइन। त्यस कारणले मैले भनेको जस्तै अहिले चाहिँ प्रशान्त पूर्वी प्रशान्त महासागर क्षेत्रमा सुरु भयो भनिसकेपछि अब यसको तत्कालीन असर चाहिँ अहिले भन्दा पनि अब डेढ दुई महिनापछि यसको बढी देखिन्छ होइन। त्यो चाहिँ हाम्रो ल्याग टाइम हुन्छ, टेलिकनेक्सन्स भन्छौँ हामीले चाहिँ। टेलिकनेक्सन्स हुँदै तपाईँको चाहिँ पश्चिम प्रशान्त महासागर हुँदै इन्डियन ओसियनमा र बङ्गालको खाडी हुँदै हाम्रोमा प्रभाव पार्ने भएको हुनाले त्यो एउटा ट्राभल टाइम पनि यसको लाग्छ। तर फेरि हामीले यो मनसुन चाहिँ कमजोर हुने र कम वर्षा हुने भन्दै गर्दाखेरि फेरि अब आउने पोस्ट मनसुन अथवा चाहिँ आउने हिउँद पनि यसबाट प्रभावित हुने चाहिँ हामी देख्छौँ। किन भन्दा यसको प्रभाव 2026 र 2027 हुने आकलन गरिएको छ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब पूर्व तयारी अथवा हामीले यसबाट सतर्कता अपनाउनु पर्ने छ भने चाहिँ हामीले दुई वर्षलाई नै हामीले प्राथमिकतामा राखेर हामीले गर्नुपर्ने एउटा निश्चित होइन, अब यो अब भदौ असोज हो भन्ने हिसाबले मात्रै नगएर अलिकति लङ टर्म प्लानिङ हामीले चाहिँ जुन एउटा डिजास्टर प्रिपेयरनेस होइन एउटा विपद व्यवस्थापनको हामीले कुरा गर्दाखेरि त्यो रूपमा चाहिँ अब सरकारी निकायहरूले अथवा चाहिँ होइन स्थानीय निकायहरूले त्यो रूपमा हामीले सोच्छ।
2: यसरी हेर्दाखेरि नेपालको खाद्य सुरक्षामा तत्काल आउन सक्ने जोखिम के हुनसक्छ, जस्तो धान रोपाई, तरकारी उत्पादन, पशु पालन लगायत भयो, कस्ता कस्ता समस्याहरू चाहिँ अलिकति बढी आउन सक्ने हुन्छन्? किनकि तपाईँले यो सिजन मात्रै नभएर अर्को सिजन एक दुई वर्षकै कुरा गर्नुभयो, कस्ता किसिमको समस्याहरू बढी देखिन्छन्?
3: अहिले चाहिँ अब यो खडेरीको चाहिँ प्रायसो प्रत्यक्ष रूपमा चाहिँ हाम्रो कुरा गर्दाखेरि चाहिँ कृषिसँग अलि बढी प्रत्यक्ष जोडिएर अलिकति कामहरू पनि भएको छन्। जस्तै अब हामीले चाहिँ सिँचाइ को मात्रा चाहिँ घट्ने, सिँचाइको मात्रा भनेपछि भूमिगत जल व्यवस्थापनमा हामीले ध्यान दिनु पर्यो। जुन हाम्रो चाहिँ पानीको बहाव छ, पानीको बहाव यदि घटेको अवस्थामा हामीले अर्को वर्षसम्मलाई प्लानिङ गर्दाखेरि त्यो ठाउँमा चाहिँ हामीले कसरी खेतीलाई चाहिँ जारी राख्न सक्छौँ त, एउटा त्यो रूपमा जानु पर्यो। अर्को चाहिँ हाम्रो जल संरक्षण हामीले गर्ने, जल संरक्षण भनेपछि पोखरीहरू जुन रेन वाटर हार्वेस्टिङ अथवा तपाईँको वर्षाको पानी सङ्कलन गरेर अर्को काहीँ अहिले चाहिँ यो बर्खामा जति पर्छ त्यसलाई पोखरीमा राखेर त्यो एउटा त्यसरी हामीले प्लानिङ कि अब चाहिँ हामीले जुन विपदलाई एउटा व्यवस्थापन चाहिँ चिस्यानलाई हामीले कसरी जोगाउने त, जमिनको चिस्यानलाई जोगाउनु पऱ्यो एउटा चाहिँ झनैसि हामीले चाहिँ जुन मल्चिङ भन्छ अथवा जुन हाम्रो छापोहरू लाउँछौँ नि छापो होइन, त्यो जमिनको चिस्यानलाई चाहिँ जमिनमै रहिरह्यो भने त अर्को बालीको लागि पनि भयो,
2: सुक्न नदिनु केही छोपेर
3: राख्नु। त्यो चाहिँ गऱ्यौँ भने जस्तै अब हुने 2027 लागि पनि हामीले केही न केही होइन त्यो रूपमा हामी सोच्न सक्छौँ।
2: हजुर, त्यो खालको गर्नुपर्ने आवश्यकता चाहिँ देखिन थाल्यो होइन नेपालमा, जस्तो एक किसिमले जलवायु परिवर्तन कुरा नै भयो, सँगसँगै एलनिनो पनि अहिले भएकोले गर्दाखेरि कतै एक दुई वर्ष यसको प्रभाव देखियो भन्दाखेरि यी कुराहरू चाहिँ अनिवार्य जस्तो हुन थाल्यो।
3: हजुर, त्यो गर्नुपर्छ। अनि फेरि अब अहिलेको चाहिँ अब जस्तै समयमै अहिलेको पूर्वानुमानमा पनि सूचित गरिएको थियो होइन, अब जलवायु अनुकूलित खेती हामीले गर्नु पर्यो। जलवायु अनुकूलित खेती भन्नाले चाहिँ जस्तै अहिलेको मनसुन चाहिँ सुक्खा बढे हुने बढी सम्भावना छ भरिसकेपछि हामीले चाहिँ सुक्खा सहन सक्ने चाहिँ बिउहरू धान भनौँ अथवा अन्य किसिममा पनि होइन, जस्तै नार्कले चाहिँ त्यो उत्पादन गरेको छ बिउहरू, त्यो बिउहरू चाहिँ अब त्यो सुक्खा भेराइटीको चाहिँ होइन जातको चाहिँ हामीले लगाउनु पर्यो। अहिले समयमै सूचना पनि दिएको थियो। त यही पाराले चाहिँ हामी चाहिँ जलवायु अनुकूलित खेती प्रणालीमा हामी जानुपर्ने हुन्छ। जस्तै अब अलिकति सुक्खा सहन सक्ने चाहिँ अन्य बालीहरू के छन् त होइन, त्यसमा चाहिँ हाम्रो कृषि क्षेत्रले चाहिँ सोच्नु पर्यो।
2: यस्तो किसिमको तयारी त खासै धेरै सरकारी स्तरमा हुन त अब कम सुनिएको होला, सरकारी स्तरबाट भएर आम नागरिकसम्म त्यस्ता सूचना पुर्याएर सहयोग गरेर गर्नुपर्ने आवश्यकता तपाईँ कतिको देख्नुहुन्छ? हाम्रोमा त्यस्तो किसिमको त्यति धेरै चलन देखिएको छैन।
3: यसमा चाहिँ अब अलिकति अब नेपाल सरकार जल तथा मौसम विज्ञान विभाग अथवा नार्कले चाहिँ अहिले विगत 8-10 वर्षदेखि एउटा कार्यक्रम सुरु गरेको थियो होइन, जुन चाहिँ यो कृषि मौसम सूचना प्रणाली होइन, अब त्यसमा चाहिँ मा चाहिँ किसानलाई सुसूचित हुने अहिले चाहिँ के छ भन्दा हामीले चाहिँ विज्ञले मात्रै यो कुरा भनेर भएन, यो चाहिँ तपाईँको चाहिँ तल्लो तहसम्म जसले खेती गर्नुहुन्छ त्यहाँसम्म त्यो कुराहरू पुग्नु पऱ्यो होइन, र त्यो कुरा पुग्नको लागि अब पुलको रूपमा त्यहाँको चाहिँ गाउँपालिका अथवा वार्डले चाहिँ अब यसमा होइन एउटा सहजकर्ताको भूमिका पनि खेल्न सक्नुहुन्छ होइन। त्यस कारणले गर्दाखेरि अब कृषि क्षेत्रमा मौसम पूर्वानुमानमा आधारित खडेरी जोखिम चेतावनी र पूर्व तयारीका कार्यविधिहरू पनि हामीले सञ्चालन गर्नुपर्ने हुन्छ होइन। अब यसमा अब केही ठाउँहरूमा यो कार्यको सुरुवात पनि भएको छ, जस्तै अब यसमा चाहिँ अब डिएचएम नार्क केयर नेपाल र आइएचआरआरले चाहिँ अब यो रौतहट जिल्लाको परुहा नगरपालिका र सिराहा जिल्लाको नराहा गाउँपालिकामा एउटा पाइलट स्टडी पनि गरेको थियो होइन। त्यस कारणले गर्दाखेरि अब हामीले विशेष गरी स्थानीय समुदायलाई नै यो चाहिँ कसरी चाहिँ यो चरम जोखिमबाट हामीले चाहिँ होइन न्याय दिन सक्छौँ होइन, त्यो रूपमा चाहिँ स्थानीय पालिकाले कार्य गर्नुपर्ने हुन्छ।
2: खडेरीको पूर्व चेतावनी प्रणाली अथवा त्यसको चाहिँ जानकारी दिने कुराहरू चाहिँ नेपालमा सुरुवात भएको पाइन्छ, त्यो कतिको प्रभावकारी हुँदै गएको र त्यसको आवश्यकता कतिको महसुस गर्नुभएको छ तपाईँले?
3: अब यसमा चाहिँ विश्व मौसम सङ्गठनले चाहिँ अब सन् 2012 नै भनेको थियो होइन, एउटा चाहिँ खडेरी अनुगमन प्रणाली चाहिँ सुरु गर भनेर नेसनल मेट्रोलोजिकल एन्ड हाइड्रोलोजिकल एजेन्सीहरूलाई जुन सरकारी निकाय हुन् तिनीहरूलाई चाहिँ त्यो सूचना जारी गरेको थियो, र हाम्रो छिमेकी देशहरूमा चाहिँ अलि त 13-14 नै त्यो कामहरू सुरु गयो, तथापि हाम्रोमा ढिलै भए पनि अब होइन 2025 यो काम भएको छ, एउटा खडेरी एन्टिसिपेटरी टुल भन्ने चाहिँ निर्माण भएको छ जल तथा मौसम विज्ञान विभागको सक्रियतामा होइन, मर्सिकप र आइएचआरआर मिलेर चाहिँ एउटा चाहिँ खडेरी एन्टिसिपेटरी टुल बनाएको छ, र त्यसकै आधारमा चाहिँ 2026 फेब्रुअरीदेखि चाहिँ प्रत्येक महिनाको खडेरी सूचकाङ्क को चाहिँ नक्साङ्कन चाहिँ प्रकाशित गर्छ होइन जल तथा मौसम विज्ञान विभागले, र त्यसबाट चाहिँ अब स्थानीय पालिका अथवा स्थानीय क्षेत्रमा चाहिँ कस्तो किसिमको चाहिँ खडेरीको जोखिम रहन सक्छ भन्ने कुरा अलिकति आकलन गरेर अनि त्यस अनुसारको चाहिँ हामीले योजनाहरू बनाउन सक्छौँ होइन। त्यस कारणले गर्दा यो नेपाल सरकारले जुन गर्यो अब ढिलै गरे पनि जुन खडेरी एन्टिसिपेटरी टुल बनाएको छ त्यो टुल चाहिँ अहिले एक महिनाको लागि एक महिनै पछि गरे पनि जस्तै हाम्रो यसमा नि विभिन्न तपाईँको सूचकाङ्कहरू छन्, जस्तै हामीले अहिले एसपिआई इन्डेक्सको माध्यमबाट हेर्छौँ भने अब अन्य इन्डेक्सहरू पनि हामीले यसमा राखेर यसलाई अझै थप

0: कि भन्ने यस्तो
1: जस्तै अहिले चाहिँ केही कुराहरू हामी गर्न सक्छौँ, जस्तै अब हामीले चाहिँ पालिका लेभलमा चाहिँ सो अध्ययन गर्दाखेरि जस्तै अब बिउ एउटा बिउ सुरक्षित गर्ने तपाईँको विशेष गरी हामीले अहिले कृषिको हामीले कुरा गर्दाखेरि खडेरी एउटा बिउ सिड ब्याङ्क होइन सिड ब्याङ्क चाहिँ पालिकाले एउटा बनाइराख्यो भने होइन जस्तै अब विषम परिस्थितिसँग जुत्दाखेरि कुनै हामीले बिउ लगाएको नउम्रिन सक्यो नि त होइन त्यो त्यो अवस्थामा चाहिँ त्यसको अल्टरनेट के त विकल्प के त त्यो त्यो विकल्प दिनको लागि चाहिँ त्यस्ता किसिमको बिउहरू विभिन्न बाली नालीको भेराइटी त्यो एउटा दिन सकियो। त्यसपछि अर्को चाहिँ सिँचाइको प्रबन्ध चाहिँ हामीले कुन रूपमा गर्न सक्छौँ, एउटा चाहिँ हामीले आफ्नो गाउँपालिका अथवा वार्डमा एउटा नक्साङ्कन जस्तै यो सुक्यो भने विकल्प के त जस्तै एउटा इनार छ ठुलो इनार त्यो इनार सुकेको अवस्थामा अर्को कुन ठाउँमा चाहिँ तपाईँको त्यहाँको पानीको स्रोत छ अथवा अर्को खोला सुक्दाखेरि त्यसको विकल्प के त्यो विकल्प हामीले त्यसरी हेर्नु पऱ्यो। अनि अर्को चाहिँ हामीले जल संरक्षण गर्नको लागि चाहिँ अब हामीले चाहिँ अब कस्तो छ भन्दाखेरि पानीलाई बचाउनु पर्नेछ, सिँचाइमा पनि त्यो धेरै पानी चाहिँ वेस्ट नगर्ने खेर जान नदिने जस्तै हामी चाहिँ थोपा सिँचाइ भन्छौँ नि होइन ड्रप ड्रप ड्रप गरेर अब त्यतातिर कसरी हामी जान सक्छौँ थोपा सिँचाइ चाहिँ अब जस्तै चाहिएको बेलामा सिँचाइ दिने फेरि तपाईँको हुने अनि फेरि त्यो जल संरक्षण गर्ने। अर्को भनेको चाहिँ पोखरीहरू चाहिँ हामीले निर्माण गरेर चाहिँ त्यो कामहरू जस्तै त्यस्ता क्षेत्रहरू पहिचान गर्नु पऱ्यो पालिकाहरूले चाहिँ त्यो सक्छ स्थानीयले चाहिँ। अनि अर्को चाहिँ आर्थिक रूपमा चाहिँ हामीले जस्तै किसानलाई चाहिँ मान्नुहोस् कि तपाईँले एउटा बाली लगाएको थियो त्यो बाली चाहिँ खडेरीको कारण प्रभावित भइसक्यो उम्रेन भनेपछि तत्काल राहतको लागि चाहिँ राहतको चाहिँ हामीले निर्माण पहिलेदेखि नै गर्ने के निर्माण गरेर उसलाई कति दिने त होइन 10,000-20,000 कति दिन सकिन्छ होइन किन भन्दा उस त बाँच्नु पऱ्यो नि पहिला चाहिँ यस्तो किसिमले तयारी हामी गर्नु पऱ्यो।
0: हामी अहिले त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी भविष्यमा नेपालमा खडेरीको सम्भावित प्रभाव बारेमा चर्चा गरौँ। जलवायु परिवर्तनको अहिलेको गतिलाई हेर्दा आउँदो 20-30 वर्षमा नेपालमा खडेरीको अवस्था कस्तो आउन सक्छ भन्ने आकलन गर्न सकिन्छ र कुन कुन क्षेत्र सबैभन्दा बढी जोखिममा पर्ला नेपालका पनि कुन क्षेत्र अलिकति बढी जोखिममा पर्ने सम्भावना देखिन्छ?
1: अब यसमै हामीले चाहिँ हामीले अध्ययन चाहिँ आफैले विभिन्न अध्ययनहरू गर्दाखेरि हामीले केही लिट्रेचरहरू पनि पाएका थियौँ। सन् 2050 चाहिँ अब दक्षिण एसियामा धान मकै र गहुँको उत्पादन चाहिँ 50% घट्न सक्ने अनुमान गरेको छ खडेरीको कारणले गर्दाखेरि। भनिसकेपछि चाहिँ यसबाट फेरि हाम्रो चाहिँ क्षेत्र पनि प्रभावित हुने भइहाल्यो। अब जस्तै खाद्य संरक्षणको कुरा यसमा जोडेर आउन सक्छ। त्यसपछि गएर मूल्य वृद्धि त्यो बेलामा मूल्य वृद्धि हुँदाखेरि होइन पोषणको अभाव हुन सक्ने स्थिति त्यसपछि भोकमरी र सामाजिक अस्थिरतामा जान सक्ने स्थिति हुन्छ जुन चाहिँ खाद्य चाहिँ उत्पादनमा खडेरीको कारणले खाद्य उत्पादन कम भयो भने। त्यस कारणले गर्दा अब त्यसमा हामी तयारी गर्दै गर्नु पऱ्यो नीति नियमहरू बनाउँदाखेरि। अब चाहिँ उत्पादन 2050 घट्ने भनिसकेपछि हामीले चाहिँ त्यही अनुसारको चाहिँ अब वैकल्पिक खेती प्रणाली अथवा क्यास क्रप्समा हामी जान सक्ने हो कि होइन एउटा चाहिँ कृषि क्षेत्रलाई हामीले त्यो रूपमा हेर्न सक्छौँ। र अहिले अघि म अगाडि भनेको थिएँ जुन आकस्मिक खडेरीहरू विकसित हुने चाहिँ होइन जुन फ्ल्यास ड्रट्सहरू छ त्यो विकसित हुने क्रम चाहिँ बढिरहेको छ करिब करिब 2010। त्यस कारणले गर्दाखेरि र 2000 अध्ययनमा पनि त्यो खडेरीको चाहिँ जुन फ्रिक्वेन्सी छ आवृत्ति चाहिँ बढिरहेको छ। र अनि खडेरीलाई चाहिँ अर्को के हुन्छ भन्दाखेरि जति लामो अवधि ड्युरेसन बढ्यो उति त्यसबाट हामी प्रभावित बन्न सक्छौँ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ अब पानीको सङ्कटलाई हामीले कसरी चाहिँ अब चिर्ने एउटा त्यो कुरा भयो। अनि बाली नालीको क्षतिलाई चाहिँ हामीले कुन रूपमा चाहिँ अब कम गर्न सक्छौँ होइन त्यसमा हामीले ध्यान दिनु पऱ्यो। अनि त्यसपछि गएर डढेलोको जोखिम हुने हुनाले त्यसलाई नियन्त्रण गर्ने किन भन्दा यो प्राकृतिक चक्र भएको हुनाले यसलाई चाहिँ हामीले निमिटेर नपार्न त सक्दैनौँ। यसलाई हामीले न्यूनीकरण गर्नेको लागि चाहिँ होइन गर्नको लागि हामीले काम गर्ने हो। अब न्यूनीकरणका उपायहरूमा चाहिँ हामीले जोड दिनुपर्ने हुन्छ होइन न्यूनीकरणको उपायमा चाहिँ विशेष गरी जल संरक्षणलाई चाहिँ म प्रमुख मान्छु। जल संरक्षणलाई हामीले गऱ्यौँ भने हाम्रो चाहिँ अलिकति चाहिँ हाम्रो चाहिँ भनौँ न नदी नाला पोखरी होइन मा चाहिँ हामीले केही न केही जलको बहाव हामीले ल्याउन सक्छौँ होइन। र अर्को चाहिँ सिँचाइमा हामीले अलिकति उ गर्नु पऱ्यो जस्तै हाम्रो देशको चाहिँ धेरै कम ठाउँमा मात्रै सिँचाइ छ र सिँचाइ योजनाहरू पनि समयमा होइन ठुल्ठुला सिँचाइ योजनाहरू अहिले नाम यहाँ नलिउँ होइन छन् तर ती 10-15 वर्ष भइसक्यो राष्ट्रिय गौरवको आयोजना भनेर हामीले भनेका छौँ तर चाहिँ उता चाहिँ तपाईँको डिमान्ड छ होइन पानीको आवश्यकता छ यता हामी सिँचाइ

0: सुरु गर्ने भनेर काम सुरु गरेका छौँ, तर हामीले त्यो गर्न सकिरहेको स्थिति छैन। त्यस कारणले गर्दा अब चाहिँ हामीले ती कामहरू चाँडै सम्पन्न गरेर खडेरी उन्मुख क्षेत्रहरूमा जल संरक्षणमा विशेष ध्यान दिनु।
1: हजुर, त्योसँग यस्तो खडेरीको कारण चाहिँ नेपालको गाउँ सहर बसाइसराएको कुरा, त्यसै गरी खाद्य सङ्कटबाटै सामाजिक द्वन्द्व पनि बढ्न सक्छ भन्ने किसिमको विश्लेषणहरू पनि गरिन्छ यदि खडेरी बढ्दै गयो भने। तपाईँ कति गम्भीर मान्नुहुन्छ यो विषयलाई चाहिँ नेपालमा चाहिँ, नेपालको हकमा चाहिँ?
0: होइन, अब जस्तै अघिले चाहिँ हामीले जुन यो विपदको चक्रलाई हामीले हेर्दाखेरि एकपछि अर्को विपदको सामना हामीले गरिरहेका छौँ, त्यस कारणले गर्दाखेरि आकस्मिक रूपमा तपाईँको चाहिँ खडेरीले चाहिँ सङ्कट नल्याउने भन्ने किसिमको कुरा रहेन अब चाहिँ, त्यस कारणले यसले सङ्कट लिएर आउन सक्छ होइन। तर के भन्दाखेरि अब यो अघि मैले जोडेको थिएँ होइन, अब यो चाहिँ सामाजिक रूपसम्म नै जान्छ अन्तिम रूपमा चाहिँ होइन। जस्तै तपाईँको मूल्य वृद्धि हुने बित्तिकै भने जनजीविका कसरी चलाउने होइन, खाद्य उत्पादन नै घटेपछि खडेरीबाट, अनि चाहिँ त्यसपछि मानिसहरूको अनि बेरोजगारी दर होइन बढ्ने, अब यसको त फेरि लामो लहरो आउँछ नि त।
1: त्यस कारणले गर्दा जोखिम त कतै न कतै छन् जी भाइ,
0: सामाजिक र आर्थिक जोखिमहरू चाहिँ अब खडेरी बढ्दै जाँदा अवश्य पनि यसले लिएर आउँछ। त्यसलाई सम्बोधन गर्नको लागि हामीले के गर्न सक्छौँ, त्यही अनुसारको योजनाहरू होइन, कार्यविधिहरू बनाऊ होइन, स्थानीय पालिकाहरूलाई त्यही अनुसारले सक्षम बनाउने कोसिस गरौँ, स्थानीय सरकार लगायत तपाईँको चाहिँ प्रदेश सरकारहरूले पनि अलिकति विनियोजन पनि त्यही अनुसारको गरौँ, त्यो अवस्थामा चाहिँ हामीले यसको दुष्परिणामलाई हामी कम गर्न सक्छौँ।
1: योसँगै खडेरी व्यवस्थापनको लागि नेपालमा अहिले नै चाहिँ नीति कानुनहरूको पर्याप्तता चाहिँ कतिको छ, बनाउने क्रमहरू कतिको भएको छ कि छैन?
0: अब यो नीति नियम भन्दा पनि एउटा चाहिँ त्यस्तो चाहिँ अब मेरो जानकारीसम्म त्यस्तो आएको मैले पाएको छैन होइन। जस्तै अब एसओपीहरू चाहिँ बनेको छ होइन, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडरहरू चाहिँ, अब त्यसमा चाहिँ जुन कार्यविधिहरू विभिन्न पालिकाहरूले खडेरी उन्मुख भएको अवस्थामा कसरी चाहिँ हामीले काम गर्ने भनेर चाहिँ केही स्थानीय पालिकाहरूले बनाएको चाहिँ हामीले पाएका छौँ होइन। अब सरकारी तवरमा चाहिँ यो जुन राष्ट्रिय स्तरमा चाहिँ खडेरी सङ्कटग्रस्त अथवा सुक्खा सङ्कटग्रस्त क्षेत्र भनेर घोषणा गरेर केही राहत दिएको भन्ने जानकारी चाहिँ पाइएको छ। त्यस कारण अब हामीले त्यो तयारीलाई चाहिँ अझै अब अलिकति कार्यविधि बनाएर चाहिँ अब राहत अथवा त्यसबाट न्यूनीकरण हामी कसरी गर्न सक्छौँ त्यस दिशामा अघि बढ्नुपर्छ।
1: अघि मैले यो यसपालिको एलनिनोबाट आउने प्रभावबाट चाहिँ के गर्न सक्छन् पालिकाहरूले भनेर तपाईँलाई सोधेको थिएँ। यस्तै गरी दीर्घकालीन रूपमा जस्तो जलवायु परिवर्तनको कारणले हामीलाई अझ दुई दशक, तिन दशक, चार दशक पछाडि पनि खडेरीको लामो जोखिम ल्याउन सक्छ कि भन्ने हिसाबबाट चाहिँ एकजना अनुसन्धानकर्ताको हिसाबले सरकारले के पूर्व तयारी गरिदियोस् भन्ने लाग्थ्यो। छोटोमा भन्नुपर्दा यो चाहिँ गरेदेखि भोलिको दिनमा लामो समय पछाडि पनि सहयोग पुग्थ्यो भन्ने चाहिँ।
0: अब यसमा चाहिँ यो खडेरी एउटा प्राकृतिक अवस्था नै हो, तर प्राकृतिक अवस्थामा चाहिँ हामीले कम गर्न सक्ने भनेको चाहिँ हामीले जलको सञ्चय गर्ने नै हो। जस्तै खडेरी पर्याप्त वर्षा नभएपछि खडेरी हुने हुनाले अब त्यो वर्षालाई चाहिँ अब अथवा त्यो पानी अपुग पानीलाई हामीले चाहिँ कहाँबाट लिएर आउन सक्छौँ त, त्यो परिपूर्ति गर्ने। जस्तै हाम्रो त्यो भनेको तपाईँको चाहिँ जमिन मुनिको पानी, जमिन मुनिको पानी चाहिँ हामीले त्यसलाई पुनर्भरण पनि गर्नु पऱ्यो, त्यसलाई हामीले तान्ने मात्रै होइन, पुनर्भरणको लागि हामीले चाहिँ एउटा चाहिँ हरियाली हामीले कायम गर्नु पऱ्यो, भनौँ वन जङ्गलको एउटा निश्चित तपाईँको चाहिँ होइन पर्सेन्टेज हामीले कायम गरिराख्नु पऱ्यो होइन। अनि त्यसमा चाहिँ अब तीव्र सहरीकरणले गर्दाखेरि फेरि सहरी क्षेत्रहरूमा त्यो अभाव छ, त्यसमा पनि पुनर्भरण गर्ने ठाउँहरू, रिचार्ज गर्ने ठाउँहरू हामीले राख्नु पऱ्यो होइन। त्यस कारणले गर्दाखेरि मुख्य चाहिँ पानीको परिपूर्ति हामीले कसरी गर्न सक्छौँ, जल संरक्षण हामीले कसरी गर्न सक्छौँ होइन, त्यो दिशामा चाहिँ अब हामीले लाग्नुपर्ने हुन्छ। अब त्यसलाई चाहिँ हामीले अलिकति यो इकोलोजिकल रेस्टोरेसन को हिसाबमा हामीले जानुपर्ने हुन्छ, हरियाली कायम गर्ने र यसमा चाहिँ जमिन मुनि जललाई पुनर्भरण गर्ने कार्यहरू, यसमा चाहिँ हामीले अब विभिन्न तरिकाले चाहिँ पालिकाहरूले यसमा काम गर्न सक्छ।
1: अब आजको कार्यक्रमबाट हामी बिदा हुँदै गर्दाखेरि चाहिँ हरेक व्यक्तिले आफ्नो दैनिक जीवनमा खडेरीको जोखिम कम गर्नको लागि चाहिँ के गर्न सक्छन्, छोटो सन्देश तपाईँको हरेक व्यक्तिको तहमा जाँदा चाहिँ के गर्न सक्लन्?
0: अब हामीले चाहिँ एउटा हामी जलवायु अनुकूलित तपाईँको प्रणालीमा हामी जानु पऱ्यो, हामीले चाहिँ होइन एउटा चाहिँ जलवायुको जोखिम छ भनेपछि अब त्यही अनुसारको चाहिँ हाम्रो चाहिँ कार्यविधि हामीले हुनु पऱ्यो, हाम्रो कार्यहरू होइन एउटा त्यो हुनु पऱ्यो। अर्को चाहिँ हामी व्यक्तिगत रूपमा पनि हामीले चाहिँ खडेरीसँग जुझ्नको लागि हामीले प्रयोग गर्ने पानी होइन अथवा पानीका स्रोतहरू पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ संरक्षण गर्ने दिशामा हामी जानु पर्यो. एउटा किन भन्दा एउटा गाउँमा अथवा एउटा वडामा निश्चित ठाउँहरूमा त मुहानहरू छन् होइन. त्यो मुहानहरू भनेको त्यहीँको स्थानीय ले प्रयोग गर्ने भएको हुनाले प्रत्येक व्यक्ति अथवा समाजको एउटा दायित्व बन्छ त्यसमा चाहिँ हामीले कसरी त्यसलाई चाहिँ दीर्घकालीन रूपमा हामी प्रयोग गर्न सक्छौँ त त्यसको बचत भनौँ न यस एक किसिमले किफायती रूपमा हामीले पानीको प्रयोग गर्नु पर्यो मुहानको हामीले संरक्षण गर्नु पर्यो र पुनर्भरण गर्नु पर्यो. यो त प्रत्येक व्यक्तिले नै आफ्नो कार्यशैलीले लाई सुधार गर्ने हो भने होइन र त्यसलाई संरक्षण गर्ने हो भने पनि त्यो कार्य गर्न सक्छ.
1: हुन्छ त एकदम महत्त्वपूर्ण समय दिनुभयो. यो खडेरीको बढ्दै गरेको जोखिम र यसपालि एलनिनोले तर्साइरहेको यो समयमा विज्ञको तर्फबाट आफ्नो कुराहरू राख्नुभयो. यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद सर.
0: हजुर उज्यालो रेडियोलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु.
1: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल. अब भने आजको बदलितो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौँ. आजको बदलितो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु. नमस्कार.

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TVs Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 मा र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888
7: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ शर्त तथा बन्देजहरू लागू हुनेछ नेहरूले मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मध्यपान र धुम्रपान सेवन नगरौ।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर साहब।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौँ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
14: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
14: सचेत बनाऊ।
15: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
17: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
17: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
16: ए हो र बाबु?
17: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
16: ए
17: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
16: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
15: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
15: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
15: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
19: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
20: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
21: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
23: हो र? होइन होला त्यस्तो त।
24: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
23: के भएन मिस,
24: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
23: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ। समाजलाई सभ्य बनाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
26: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
25: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
26: खै के गर्ने गर्ने दिदी।
27: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौँ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: ए के भयो? केको हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
6: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
6: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
8: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
9: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
11: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
13: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
14: माया र सद्भावले मात्र बालबालिकालाई
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
16: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
17: 3 दिन भयो।
16: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
17: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
18: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो अर्जुन, के हो, किन तनावमा छस आजकल? फोन पनि उठाउँदैनस् गर्दा? कहाँ छ तेरो ध्यान आजकल भन त?
2: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ यार।
1: किन हो सन्यास लिने? बरू जाउ न हिँड, फकाउन जाउ न हिँड। आज
2: आफूले लागेको माया त तरक तरक छ।
1: किन तनाव लिइरहेछ? हिँड्न फकाउन जाउ न हिँड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
0: आ, पर्दैन आमा, त्यहीँ पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।

0: सचेत हुने भनेर मिसले भन्नु भएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुख ज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
0: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: दाई ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
4: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
4: हेर्नुस् काकी हाम्रा

0: खोज्नेमा सम्पर्क गर्नुहोस्। अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
2: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
3: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
2: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773503। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनसहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
11: दात दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु।
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबु कुरामा किन अलमल पर्नुहुन्छ। सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy. प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
18: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
20: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
21: नेपाल सरकार, विज्ञापन।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊं। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
12: हो र? होइन होला त्यस्तो त।
13: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
12: के भएन मिस,
13: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
14: हुन्छ मिस।
15: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
18: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
17: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
18: खै के गर्ने गर्ने दिदी।
19: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
20: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
20: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
20: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
20: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
20: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
20: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: भाउजू, हेर्नु न त्यहाँ तल खोलामा दाईको जस्तो लुगा लगाएको मान्छे भेटेको छ नि त।

0: मुनिका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।

0: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाफ्रे,
11: अब चाहिँ के हुने हो?
13: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
17: हजुर, हेलो,
16: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
18: हजुर,
17: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, ल
18: दिन त। हेलो, भन्नुहोस् त।
16: हेलो हजुर,
18: हजुर,
16: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
17: ए नानी, के भने छ? के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
17: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
12: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
22: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
24: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
23: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
24: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
23: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
24: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
26: लो, किन नि? के भयो, सन्चो भएन?
25: होइन, यतिकै जानै मन लागेन।
26: यतिकै पनि हुन्छ?
25: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
26: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
27: नमस्ते, कति कामले पाल्नु भयो?
26: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
27: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
25: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँ मेरो साथीको गर्लफ्रेन्ड होइन?
1: चिन्नुहुन्छ मलाई?
0: चिन्छु नि, किन नचिन्नु।
1: सुन्नुहोस् त
0: हजुर,
1: म यो गाउँमा छु भनेर उसलाई नभन्नु होला है।
0: ल ल, म भन्छु।
1: हस् नमस्कार।

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
12: 3 दिन भयो।
11: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
12: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
11: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
12: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
13: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
11: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
14: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

सबै गाउँलेहरूलाई धन्यवाद छ। बिहेमा आएर सहयोग गरिदिनु भयो। टिका बहिनी र केशर बाबुले गीत गाइदिनु पर्यो। दुलादुलैको नाचको निकै चर्चा छ। दुलादुलै नाचिदिनु पर्यो।

0: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नुभएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो

0: गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ। म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-2890-90।
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: हेलो छोरी।
4: हजुर बाबा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना।
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप, मधुमेह, मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
2: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
4: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा, लिबाङ रोल्पा।
0: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
3: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
5: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
6: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
5: ओहो, केही काम थियो कि काकु?
6: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलि थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
5: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
7: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477530। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
8: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
2: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
8: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
2: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
8: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु,
2: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ। सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
8: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
2: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर, रोल्पा।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 11 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: शुभ प्रभात गुरुआमा
4: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
4: हो अरू भन त
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
7: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
4: स्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
4: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
3: हस गुरुआमा
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: इस्वाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी।
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के?

0: कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
9: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

आज सम्पूर्ण जगतको रक्षा गर्ने कालीको उपासक भइस्। तैले कालीको सेवा गर्नेछस्, कालीले तेरो रक्षा गर्नुहुनेछ। शुभम, कल्याणमस्तु।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प

0: छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: ए के भयो, के को हल्ला खल्ला हो यो?
3: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
2: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेलो
12: हजुर, हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
13: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
13: दिन त। हेलो, भन्नुहोस् त।
11: हेलो हजुर,
13: हजुर,
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भने रहेछ, के हो के भयो?
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
0: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
1: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
0: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भयो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खजुरी ब्रू तपाईको नजदीकी सिनेमा घरमा चाँडै आउँदैछ।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड। नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: तिन दिन भयो।
6: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: ¿Esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
4: ¡Oh, sí! ¡Powerball!
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: Shankai, Bhojendra Pasnetko swagat cha. नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
7: मनसुन भित्रन अझै ढिलाइ, एल निनो थप सक्रिय बन्दै जाँदा मनसुनमै खडेरीको चिन्ता, खडेरी विरुद्धको पूर्व तयारीमा जुट्न विज्ञको सुझाव।
6: म्यानपावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप परीक्षण कार्यक्रम रोकियो, 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन।
7: निकासीमा भएको अवरोधका कारण भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुने, सरकारले कुनै पहल नगरेको व्यवसायको गुनासो, तत्काल दुई देशबीच संवाद गरेर समस्या समाधान गर्नुपर्ने माग।
8: अरू देशमा पनि हामी यो जसरी सहजीकरण गरेर काम गर्छौँ भन्ने खालको उहाँहरूले काम अगाडि बढाउनु भयो भने उद्योग पनि खुल्छन्, किसानलाई सहज हुन्छ।
6: एलन मस्कको स्पेस एक्स विश्वको 5 मूल्यवान कम्पनी बन्यो, बजारमा सूचीकृत भएपछि सेयर मूल्यमा 50% भन्दा धेरैको वृद्धि।
7: र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कङ्गो र पोर्चुगल खेल्दै।
9: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति पार भएको 4 दिन बितिसक्दा पनि मनसुन भित्रिएको छैन। एक हप्ता अघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसुन अझै अघि बढ्न नसकेको मौसमविदले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार मनसुन एक हप्तादेखि जहाँको तहीँ स्थिर छ। जुन 13 तारिक मनसुन भित्रने औसत मिति भए पनि 10 दिनसम्मको अघि पछिलाई सामान्य मानिन्छ, तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको एल निनोका कारण निकै कम पानी पर्ने अनुमान गरेकाले मनसुनको यो ढिलाइले चिन्ता बढाएको हो। मौसमविद डाक्टर पोखरेल यसपालि पश्चिम क्षेत्रसहित धेरै ठाउँमा चरम सुक्खा हुने जोखिम रहेको बताउनुहुन्छ। नेपालमा पछिल्ला 15 मध्ये धेरैसो हिउँद सुक्खा बनेका छन् भने गएको वर्ष मधेस प्रदेशलाई सुक्खा क्षेत्र नै घोषणा गरिएको थियो। यस्तै लगातार पछिल्ला 3 हिउँदमा 80% भन्दा पनि कम पानी पर्यो, जुन चरम सुक्खाको अवस्था हो। त्रिविकै सह प्राध्यापक डाक्टर मदन सिग्देल यसपटक सुपर एल निनोको सम्भावना रहेकोले अबको एक महिना महिनापछि निकै कम पानी पर्न सक्ने बताउनुहुन्छ। उहाँले खडेरीको जोखिमलाई मध्यनजर गर्दै सबै तहका सरकारले तत्काल तयारी थाल्नुपर्ने सुझाव दिनुभएको छ। यसैबीच संयुक्त राष्ट्रसङ्घको घोषणा अनुसार सन् 1995 हरेक वर्ष जुन 17 तारिकमा मनाइने विश्व खडेरी विरुद्धको सङ्घर्ष दिवस आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। मरुभूमिकरण र भूमि क्षयीकरण रोक्दै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकारी बढाउने उद्देश्यका साथ यस वर्ष चरण क्षेत्र पहिचान सम्मान र पुनर्स्थापना गरौँ भन्ने नाराका साथ यो दिवस मनाइएको छ।
7: वैदेशिक रोजगार व्यवसायीको विरोधपछि साउदी अरबले नेपाली श्रमिकका लागि एकतर्फी रूपमा लागू गर्न खोजेको अनिवार्य सिप परीक्षण कार्यक्रम हाललाई स्थगित भएको छ। साउदीले आज काठमाडौँको वसुन्धराबाट सामान्य श्रमिकका लागि स्किल भेरिफिकेसन प्रोग्राम SVP सुरु गर्ने तयारी गरे पनि व्यवसायीहरूको आन्दोलनका कारण यो कार्यक्रम रोकिएको हो। उद्घाटन कार्यक्रम चलिरहेकै बेला सयौंको संख्यामा पुगेका म्यान पावर व्यवसायीहरूले साउदीको सिन्डिकेट खारेज गर भन्ने नाराबाजी गरेका थिए। आन्दोलित व्यवसायीहरूले कार्यक्रम स्थलको गेट र बोर्ड समेत हटाइदिएपछि उद्घाटनमा आउने तयारीमा रहनुभएका नेपालका लागि साउदीका राजदूत समेत कार्यक्रममा सहभागी हुनुभएन। विरोधपछि इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपालले सूचना निकालेर आजैदेखि लागू हुने भनिएको यो कार्यक्रम हाललाई स्थगित गरिएको जनाइएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय सङ्घका अध्यक्ष डिक बहादुर खत्रीले सामान्य काममा जाने श्रमिकलाई समेत 15,000 रुपियाँ अतिरिक्त शुल्क बोकाएर सिप परीक्षण गराउनु अव्यवहारिक र अन्यायपूर्ण भएको बताउनुभयो। सिप परीक्षणको लागि सिप परीक्षार्थीले $100 तिर्नुपर्नेछ।
6: यसैबीच युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना कुवेतमा काम गरिरहेका जानकारी गराउनु भएको छ। मन्त्रालयगत बजेटको छलफलमा सांसदको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो जानकारी दिनुभएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँको भनाइ छ। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको उहाँको भनाइ छ। यस्तै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समय अनुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिए पनि बताउनुभयो। ऐन संशोधनको मस्यौदा आउँदो 7 गतेभित्र कानुन मन्त्रालयमा पठाउने तयारी भइरहेको भन्दै उहाँले नयाँ कानुनले पुराना कमजोरीहरूलाई सुधार गर्ने बताउनुभयो। विदेशमा गएकाहरूको ज्ञान सिप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क सङ्कलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको उहाँको भनाइ छ।
7: सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण सुरु गर्ने जनाएको छ। आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराउनु भएको हो। काठमाडौँका सुकुम्बासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ। लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या भएको भन्दै सुकुम्बासीहरूले तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन्। अघिल्ला सरकारहरूले भूमि आयोग मार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुम्बासीको व्यवस्थापनको काम अगाडि बढाएको छ। मन्त्री रावलले विगतका आयोगहरू राजनैतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्बासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार बितेका 30 वर्षमा 12 लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म 9,000ले मात्र लाल पूर्जा पाउनु लज्जास्पद अवस्था रहेकोले सरकारले संरचनागत परिवर्तन गरेको बताउनुभयो।
6: यस्तै सहकारी क्षेत्रको समस्याका बारेमा जवाफ दिँदै मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्य कोषको 1 पैसा पनि खर्च नभएको दावी गर्नुभयो। पछिल्लो 3 महिनामा 8 समस्याग्रस्त सहकारीका 1,452 साना बचतकर्ताको 59,04,600 रुपियाँ फिर्ता गरेको उहाँले जानकारी दिनुभयो। त्यो रकम सम्बन्धित सहकारीका सञ्चालक तथा पदाधिकारीहरूको सम्पत्ति र बैङ्क खाता रोक्का गरी व्यवस्थापन गरिएको हो। पछिल्लो 3 महिनामा 3,54,49,000 रुपियाँ ऋण असुली भएको र आउँदा दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गर्ने उहाँले बताउनुभयो।
7: नेपाल राष्ट्र बैङ्कले 500 रुपियाँ दरको नयाँ बैङ्क नोट आजदेखि चलन चल्तीमा ल्याएको छ। नोटको आकार रङ तथा डिजाइन साविकै रहेको राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागले निकालेको सूचनामा भनिएको छ। नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र लालीगुराँसको पानी छाप तथा दृष्टिविहीन व्यक्तिहरूले स्पर्श मार्फत दर पहिचान गर्न सक्ने 2 काला थोप्ला राखिएका छन्। साथै सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने व्यवस्था छ। नोटमा राखेको सुरक्षण धागो सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। नोटको पृष्ठभागमा पाटेबाको चित्र रहेको छ। राष्ट्र बैङ्कका अनुसार नयाँ नोटमा गभर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रति प्रतिनिधि 5,000 रुपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान शुल्क 41,000 तथा केन्द्रीय सदस्यहरूको लागि 21,000 रुपियाँ शुल्क बुझाउनु पर्ने पार्टीले जनाएको छ। राष्ट्रपाको विधान अनुसार उपसभापति 2, महामन्त्री 4, सहमहामन्त्री हुने व्यवस्था छ। यस्तै कोषाध्यक्ष सहकोषाध्यक्ष र प्रवक्ता 1-1 जना र सहप्रवक्ता 3 जना मनोनित गर्ने व्यवस्था छ। 79 जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्। राष्ट्रपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ। राष्ट्रपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिहरूको संख्या झण्डै 3,000 जना रहेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। चिया उद्योग बन्द हुनुको कारण र यसको प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
14: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
15: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
16: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
15: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
16: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
15: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसुनभित्र न अझै ढिलाइ, एलनिनो थप सक्रिय बन्दै जाँदा, मनसुनमै खडेरीको चिन्ता, खडेरी विरुद्धको पूर्व तयारीमा जुट्न बिग्रेको सुझाव, म्यान पावर व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप परीक्षण कार्यक्रम रोकियो, 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई समस्या परेमा सहयोग गर्न कठिन, सरकारले यही असारको 3 हप्तादेखि सुकुम्बासीहरू लाल पूर्जा वितरण सुरु गर्ने मन्त्री रावलको दावी, राष्ट्रपाको महाधिवेशनका लागि प्रतिनिधि र उम्मेद्वारहरूको लागि शुल्क निर्धारण लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी प्रसंग। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण छापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन्। नेपाल चिया उत्पादक संघले आज छापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवै तर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नु परेको जनाएको छ। इलामका 53 भन्दा बढी अर्थोडक्स चिया उद्योग असार 1 गतेदेखि बन्द भइसकेका छन्। झापामा साना ठुला गरी 30 भन्दा बढी चिया उद्योग र झन्डै 2 दर्जन चिया बगान बन्द हुने संघले जनाएको छ। झापामा अर्थोडक्स र सिटिसी गरी वार्षिक 12-14 अर्ब रुपैयाँ बराबरको चिया उत्पादन हुने गर्छ। यो व्यवसायमा झन्डै 60,000 श्रमिक कर्मचारी र किसान आश्रित छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आदित्य पराजुरीले 45 दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो। चिया निकासीमा आएको समस्याबारे हृदय रिमालले टी अलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहालसँग कुराकानी गर्नुभएको छ।
8: एकैचोटि नोटिस बिनै होइन, जस्तो अब सधैँ अब वर्षौँदेखि चिया त्यसले आयात गरिरहेको नेपालको चिया होइन, अहिले आएर एकैचोटि चाहिँ विभिन्न कुरामा कडाई गर्नु चाहिँ अलिकति सान्दर्भिक नभए जस्तो थोरै देखिँदैछ। नेपालमै गोदाममै राखेर ल्याब टेस्टिङ, त्यहाँबाट स्याम्पल झिकेर लगेर ल्याब टेस्टिङ गरेर त्यसको रिपोर्ट आए चाहिँ सहज हुन्थ्यो। यता भन्सार पास भएर उता इन्डियाबाट पनि भन्सार पास भइसकिसकेपछि स्याम्पल लिएर जाने, गोदाममा राखिसकेपछि स्याम्पल लाने, यी विभिन्न कुराले गर्दा चाहिँ समस्या के हुन्छ भन्दाखेरि लु पास भयो भने त लु त्यसलाई ओके छ किन बाहिरले किन्छ, इन्डियाले नै ओके गरेर सक्थ्यो त्यो। यदि फेल भइदियो भने त्यसलाई रिटर्न ल्याउने समस्या सबैभन्दा ठुलो कुरो नि, भ्याट अथवा सबै कुरा तिरेर अनि लागेको खर्च अनि त्यसमा ल्याब टेस्टिङ लाग्ने खर्च विभिन्न जोड्दाखेरि त्यो चियाको मूल्य जिरोमा जाने अवस्था छ।
17: यसबाट व्यवसायीहरू कति प्रभावित पीडित हुने अवस्था छ र श्रमिकहरूको चाहिँ समस्या के हुन्छ, मजदुरहरू कति?
8: हजारौँ श्रमिकहरू त अलपत्र पर्ने भइहाले होइन, अहिलेसम्म चियाबाटै बाँचेका किसानहरू छन्। क्षेत्रको अरू जिल्लाको तुलनामा बाहिर नजाने, कम मात्रामा बाहिर जाने जिल्ला भनेको इलाम छ। केटाकेटी पढाउनुदेखि लिएर खानाकोदेखि लिएर औषधि उपचारको लागि सबै यसैमा निर्भर थियो। समग्र राज्यमा पनि अब खरबौँ रुपियाँ पैसा आउने नै लिएको नै रोकिँदैछ नि त, रोकिँदैछ नि त। यहाँ त सधैँ भारतमुखी नै मात्रै भएर बस्नु हुँदैन भन्ने खालको एउटा भारतले आफै पाठ सिकायो कि जस्तो पनि लाग्छ मलाई।
17: केही समय अघिदेखि नै अलिकति चर्चा भइरहेको थियो सामान्यतया, यो बिचमा चाहिँ सरकारी पक्षबाट के पहल भयो, यहाँहरूले चाहिँ के समन्वय गर्नुभयो र समस्या कहाँबाट चाहिँ 81 बन्दै गर्नुपर्ने अवस्था आयो?
8: सधैँ पनि आजभन्दा 10-15 वर्ष अगाडिदेखि नै भारतले गर्दै गरेको नि यो माध्यम यो हुन चाहिँ होइन, तर त्यतिखेर चाहिँ सामान्य रूपले चाहिँ उनीहरूले खोलिदिन्थे 1 महिना 15 दिन होइन, 10 दिन 12 दिन त्यस्तै बन्द हुन्छ भन्ने हिसाबले बन्द गर्थे होइन। आधिकारिक जानकारी चाहिँ खासै नभएकै भन्नुपर्छ, उहाँहरूको मिडियामा देखे मात्रै त हो नि हामीले, फेरि तिमीहरूको त्यहाँ निराज हामी लिन सक्छौँ भन्ने खालको चाहिँ आधिकारिक चाहिँ उहाँहरूले के जानकारी गराउनु भएको थियो नेपाल सरकारमा सधैँ भने त्यो अनुसारले अलिक अगाडिदेखि नै एउटा रणनीतिमा जानु पर्थ्यो होला होइन। सधैँ भनेको चाहिँ यी विभिन्न कुराको मापदण्ड राखेर चाहिँ खासै इस्यु बनाएको थिएन होइन, तिमीहरूको चियामा अलिकति समस्या छ हेन तेन त्यसै भन्ने हो भने फेरि पछाडि लिने, तर पछाडि चाहिँ के हो भन्दाखेरि 100% अब उहाँहरूकोले गर्नुभएको मापदण्डमा चाहिँ हामी पुरा गर्न सक्नुपर्ने अवस्था भन्ने खालको आयो होइन। त्यो चाहिँ अब जर्मन, जापान, अमेरिका विभिन्न ठाउँमा चाहिँ ल्याब टेस्टिङ भइओरि जाँदा अहिलेसम्म कुनै पनि इस्यु नआएको, कुनै बिस्तारीहरू नदेखिएको, यो सुनिश्चित तरिकाले गर्न खोजियो भने चाहिँ इन्डिया टी बोर्डलाई नै गर्नु पर्यो, फेरि होइन भने चाहिँ यसलाई चाहिँ सहजीकरणको लागि चाहिँ इन्डिया टी बोर्ड पनि अलिकति लाग्नुपर्छ कि भन्ने चाहिँ लाग्छ मलाई।
17: भारतसँग मात्रै यो चिया बिक्री गर्दाखेरि निर्भर नभएर उत्पादनलाई चाहिँ अरू अरू देशमा पनि बेच्न सकिन्छ अथवा पठाउन सकिन्छ, निर्यात गर्न सकिन्छ भन्ने कुरा भयो। अन्तर्राष्ट्रिय बजारको सम्भावनालाई सरकारले कसरी पहिल्याउने, कसरी पहिचान गर्ने र तत्काल के गर्नुपर्ने, के छ यहाँहरूको माग?
8: अब इन्डिया टी बोर्डसँग सामान्य रूपले पहिलो नम्बरमा वार्ता गर्नु पर्यो, पहिला नम्बरमा होइन, त्यो वार्ता सक्सेस हुन्छ हुँदैन भन्ने कुरालाई मध्यनजर राख्दै गर्नुभन्दा अगाडि चाहिँ उद्योगहरू बन्द नगराउनको निमित्त उहाँहरूले पहल सँगसँगै उद्योगमा हुने समस्या जुन छ नि, किसान श्रमिक जुन हरियो पत्तीको मूल्यको एउटा सीमित निर्धारण गरेर त्यो हरियो पत्तीको मूल्य अनुसारको होइन रकम चाहिँ उद्योगहरूलाई चाहिँ सहज रूपले नेपाल सरकारले चाहिँ अहिले दिएर तिमीहरू उद्योग सञ्चालन गर, भोलि गएर पर्सि गर, इन्डिया नभए अरू देशमा पनि हामी यो जसरी सञ्चालन गरेर काम गर्छौँ भन्ने खालको चाहिँ उहाँहरूले चाहिँ काम अगाडि बढाउनु भयो भने ती उद्योग पनि खुल्छन्, किसानलाई सहज हुन्छ, राष्ट्रले पनि अर्को राष्ट्रको लागि चाहिँ अलिकति पहल अगाडि बढाएर चाहिँ सधैँ अप्ठ्यारो स्थितिबाट मुक्ति पाउने सम्भावना चाहिँ बढ्छ जस्तो लाग्छ।
7: उहाँ हुनुहुन्थ्यो टी अलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहाल। यसैबीच नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ। गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उहाँले आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै यस्तो माग गर्नुभएको हो। सचेतक राईले भारतले चिया निर्यातमा रोक लगाउँदा चिया उद्योग बन्द भई आश्रित श्रमिकहरूको बेहाल हुँदा पनि सरकारले समस्या समाधानका लागि पहल नगरेको गुनासो गर्नुभयो। यसैबीच कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको दावी गर्नुभएको छ। आफ्नो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षक माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको बताउनुभयो।
6: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायहरूलाई थुन्ने संस्कृतिको अन्त्य गर्नुपर्ने बताउनु भएको छ। चेम्बरले आयोजना गरेको बजेट सम्बन्धी छलफलमा उहाँले व्यवसायहरूलाई आशंकाकै भरमा थुन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको हो। आर्थिक अपराध प्रमाणित नभई अनुसन्धानकै क्रममा हुने धरपकडले लगानी मैत्री वातावरणमा नकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ। पहिला सुन्ने, अपराध प्रमाणित भए वित्तीय कारवाही गर्ने नीति अपनाउनु पर्ने, नीति अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले एउटै क्षेत्रमा धेरै निकायको हस्तक्षेपका कारण व्यवसाय त्रासमा रहने अवस्था रहेको भन्दै एक क्षेत्र एक नियामकको अवधारणा लागू गर्नुपर्ने बताउनुभयो। सम्पत्ति शुद्धिकरण सम्बन्धी व्यवस्थाले अहिले निजी क्षेत्रमा त्रास सृजना गरेको उहाँको भनाइ छ। 2064 साल अघि वैधानिक रूपमा आर्जित सम्पत्तिको अभिलेख राज्यसँग व्यवस्थित रूपमा नरहेको अवस्थामा यसमा पुनर्विचार गर्नुपर्ने उहाँको भनाइ छ।
7: लगातार चार कारोबार दिन घटेको सेयर बजार आज केही सम्मान लिएको छ। सेयर बजार परिसूचक नेप्से आज 0.08 अङ्कले बढेर 2705.53 बिन्दुमा रहेको छ। आज विकास बैङ्क, फाइनान्स, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेका छन्। आज कारोबार रकम भने घटेको छ। हिजो 4.04 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 83,75,000 कित्ता सेयर 3.63 अर्ब रुपियाँमा बेच भएको छ।
6: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
19: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
20: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
21: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
19: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
18: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
19: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
18: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
22: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालय त्रिवेले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिवेको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले आज सार्वजनिक सूचना निकालेर अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारवाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। त्रिविका अनुसार अध्ययन विदा दिएर सेवामा नफर्किएका 50 जना प्राध्यापकबाट अहिलेसम्म 11,84,00,000 रुपैयाँ भन्दा बढी रकम फिर्ता भइसकेको छ। विश्वविद्यालयले अध्ययन विदा दक्ष अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। केही प्राध्यापकहरूले अध्ययन विदाको दुरुपयोग गर्दै अध्ययन पुरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिवीको भनाइ छ।
6: तनहुँको ब्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्री गरेर झन्डै 25 लाख रुपियाँ आम्दानी गरेको छ। 2082 सालको वैशाख 1 गतेदेखि फोहोर बिक्री गर्न थालेको नगरपालिकाले त्यसपछि अहिलेसम्म 24,71,553 रुपियाँ आम्दानी गरेको हो। सङ्कलित फोहोरबाट छानेका पुनः प्रयोग योग्य वस्तु बिक्री गरी नगरपालिकाले आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार कागज, प्लास्टिक, धातु, सिसाजन्य लगायत अन्य वस्तुबाट आम्दानी भएको छ। फोहोर मैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी सङ्कलन गरेर आम्दानी समेत गर्न थालेको हो।
7: पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ। युवा पुस्ताले जनै बनाउन चासो नराख्दा जनै बनाउने सिप गाउँघरबाट हराउँदै गएको हो। जनै बनाउने सिप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै पाल्पाको तानसेनमा युवालाई जनै बनाउने सिप सिकाउन थालिएको छ। तानसेन नगरपालिका 2 कार्यालयको आर्थिक सहयोगमा तानसेनमा सञ्चालन गरिएको तालिममा 40 जनाले जनै बाँट्ने सिप लिन थालेका छन्। तानसेनका 75 वर्षीय वेद बस्याल जनै बाँट्ने संस्कृति हराउँदै जान थालेका बेला नयाँ पुस्ताले जनै बनाउन थालेपछि खुसी लागेको बताउनुहुन्छ।
6: पशुपति क्षेत्र विकास कोषको गुरु योजना कार्यान्वयनका क्रममा सरकारले अन्याय गरेको भन्दै तिलगङ्गा क्षेत्रका पीडितहरू बितेको 45 दिनदेखि धरनामा बसिरहेका छन्। गएको वैशाख 18 र 19 गते सरकारले तिलगङ्गामा बसोबास गर्दै आएका नागरिकहरूका घर टहरा भत्काएको थियो। आफूहरू सुकुम्बासी नभई कर तिरेर वैज्ञानिक रूपमा बसोबास गरिरहेका नागरिक भएको स्थानीय सुदर्शन गौतमको दावी छ। गुरु योजना अन्तर्गत जग्गा अधिग्रहण गर्दा पशुपति क्षेत्रका बासिन्दालाई गोठाटारमा कम्तीमा 4 आना जग्गा दिई पुनर्स्थापना गर्ने सम्झौता 2071 साल असार गते भएको थियो। तर त्यसअनुसार जग्गा नपाएकाले आफूहरू घरबार विहीन भएको पीडितको गुनासो छ।
7: जिल्ला प्रहरी परिसर काठमाडौँले गएको जेठ महिनामा सञ्चालन गरेको स्विप अपरेसन अन्तर्गत 1,410 जना पक्राउ परेका छन्। पक्राउ परेका मध्ये 199 महिला, 3 जना अन्य लिङ्गका र बाँकी पुरुष रहेका परिसरका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। अपराध न्यूनीकरण र समाजमा शान्ति सुव्यवस्था कायम गराउन काठमाडौँ प्रहरीले स्विप अपरेसन चलाएको थियो।
6: नेपाल दर्पणमा अब विदेशको खबर। एलन मस्कको स्पेस एक्स विश्वको 500 सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। आफ्नो सेयर मूल्यमा भएको वृद्धिपछि स्पेस एक्सले अमेजनलाई उछिनेर 5 नम्बरमा उक्लिएको बिबिसीले जनाएको छ। अमेरिकाको न्युयोर्कको प्रविधि केन्द्रित नास्ड्याक स्टक एक्सचेन्जमा सूचीकृत भएको केही दिनपछि स्पेस एक्सको सेयर मूल्य 50% धेरैले बढेको छ। स्पेस एक्सले आइपिओ मार्फत कृतिमानी 75 अर्ब अमेरिकी डलर सङ्कलन गरेको थियो। स्पेस एक्स सेयर बजार कृत भएसँगै 54 वर्षीय मस्क विश्वको पहिलो खर्बपति बन्नुभएको छ। रकेट बनाउने कम्पनी स्पेस एक्सको बजार मूल्य अहिले 27.80 अर्ब डलर पुगेको छ। यस्तै जेफ बेजोसको विश्वकै ठुलो ई कमर्स कम्पनी अमेजनको बजार मूल्य 26.60 अर्ब डलर छ। एआई कोडिङ स्टार्टअप कर्सरलाई 60 अर्ब डलरमा किन्ने घोषणा गरेपछि स्पेस एक्सको मूल्य 81 बढेको हो। अहिले विश्वकै मूल्यवान कम्पनी चिप निर्माता एनभिडिया हो। यस्तै दोस्रो नम्बरमा गुगलको मातृ संस्था अल्फाबेट, तेस्रो नम्बरमा आइफोन बनाउने कम्पनी एप्पल र चौथो नम्बरमा सफ्टवेयर कम्पनी माइक्रोसफ्ट रहेका छन्।
7: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कङ्गो खेल्दैछन्। समूह केको यो खेल पाउने 11 बजे अमेरिकाको हस्टन रङ्गशालामा सुरु हुनेछ। विश्वकपमा यी दुई टोली पहिलो पटक आम्ने सामने हुन लागेका हुन्। फिफा वरियतामा पोर्चुगल 5 औं र डीआर कङ्गो 45 औं स्थानमा छ। पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाज जस्ता खेलाडी छन्। 41 वर्षीय रोनाल्डोले 6ठौं पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि जित्न सकेका छैनन्। पोर्चुगलले पछिल्ला 5 खेलमा 4मा जित र 1मा बराबरी नतिजा निकालेको छ। यस्तै कङ्गो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। यसअघि कङ्गोले सन् 1974 विश्वकप खेलेको थियो। त्यति बेला कङ्गोको नाम जाहेर थियो। कङ्गोमा युआन विसा, चान्स मम्बेबा, स्यामुएल मुतुसामी जस्ता खेलाडी छन्। यद्यपि कङ्गोको विश्वकप तयारी राम्रो छैन। इबोला भाइरसको सङ्क्रमणका कारण टोलीको तयारी प्रभावित बनेको छ। कङ्गोले पछिल्लो 5 खेलमा 2मा जित र 2मा हार र 1मा बराबरी खेलेको छ। आज राति पाउने 2 बजे अमेरिकाको डालस रङ्गशालामा समूह एलका इङ्ल्यान्ड र क्रोएसिया खेल्दैछन्। यस्तै बिहान पाउने 5 बजे क्यानाडाको टोरन्टो रङ्गशालामा समूह एलका घाना र पनामा खेल्दैछन्। यस्तै बिहान पाउने 8 बजे मेक्सिको सिटी स्टेडियममा समूह केको उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
6: खेलखबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: मनसुन भित्र न अझै ढिलाइ, एल निनो थप सक्रिय बन्दै जाँदा मनसुनमै खडेरीको चिन्ता, खडेरी विरुद्धको पूर्व तयारीमा जुट्न विज्ञको सुझाव।
6: म्यानमार व्यवसायीको आन्दोलनपछि साउदीको विवादास्पद सिप परीक्षण कार्यक्रम रोकियो। 60,000 नेपाली स्वीकृति बिना कुवेतमा रहेका मन्त्री यादवको भनाई, समस्या परेमा सहयोग गर्न कठिन।
7: निकासीमा भएको अवरोधका कारण भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुने, सरकारले कुनै पहल नगरेको व्यवसायको गुनासो, तत्काल दुई देशबीच संवाद गरेर समस्या समाधान गर्नुपर्ने।
6: एलन मस्कको स्पेस एक्स विश्वको 5 मूल्यवान कम्पनी बन्यो। बजारमा सूचीकृत भएपछि सेयर मूल्यमा 50% भन्दा धेरैको वृद्धि।
7: र फिफा विश्वकपमा 52 वर्षपछि फर्किएको कङ्गो र पोर्चुगल खेल्दै।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: शुभ प्रभात गुरु आमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
18: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
20: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
21: नेपाल सरकार।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
11: केही भएन मिस,
12: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: हुन्छ मिस।
14: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
17: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
16: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
17: खै के गर्ने गर्ने दिदी।
18: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि

0: बैंकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: माउ किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
0: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौँ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले पनि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
17: हजुर।
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
17: लो दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, म मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: ओहो अर्जुन, के हो, किन तनावमा छस आजकल? फोन पनि उठाउँदैनस गर्दा? कहाँ छ तेरो ध्यान आजकल भन् त?
21: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ यार।
20: किन हो सन्यास लिने? बरु जाउ न, फकाउन जाउ न, हिँड। आज
21: आफूले लागेको माया त तरक तरक छ।
20: किन तनाव लिइरहेछ? हिँड्न फकाउन जाउ न, हिँड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौँ।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड। नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
7: तिन दिन भयो।
6: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
10: नेपाल सरकार, विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र

0: सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौँ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए दाई, पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: को विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511983987।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
4: अनुरोध स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खा।

0: हो नि।
1: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
2: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
1: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ, रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
2: वाह, नास्ता होस् त यस्तो
0: कस्तो,
2: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ तेरासु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेछु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849502664 र 9849477053। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनसहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम, रोल्पा।

0: नि बाबै कति दुखेको रात दिन दुखेको दुखै छ।
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
0: के हुनु र बाबु, रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किस जस्तै बाबु?
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
0: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
1: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: सानिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।